0: सर चिया अनुसन्धान खोल्न बनाइएको 18 करोड़को सरकारी भवनमा निजी होटल।
1: अमेरिका र इरान बीचको युद्ध सम्झौता थप अन्यलमा इजरायलद्वारा दक्षिणी लेबनानमा आक्रमण तीव्र। आगामी 5 वर्ष विश्वमा थप तातो बढ़ने राष्ट्रसंघको भनाई।
0: र काभा महिला च्याम्पियनशीपको सेमी फाइनलबाट नेपाल बाहिरियो। नेपाली महिला क्रिकेट टोली 20 एसियन छनौटको सेमी फाइनलमा नेपाल एलाई गल्फ उपाधि।
2: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा सुशासनलाई प्राथमिकता दिँदै ठूलो आकारको बजेट आज सार्वजनिक हुन लागेको प्रसंग।
1: अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रबन्धन, वित्तीय अनुशासनको परिपालन सहित सुशासनलाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा अपरान्ह 4 बजे आगामी आर्थिक वर्षका लागि खर्च तथा व्यय अनुमान सहितको विवरण अर्थात बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनु भएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी रहेको छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितता सहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने सरकारको तयारी छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समय अनुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने तयारी छ। उपभोग र लगानी बढ़ाउँदै बढ़ीमा 7 वर्षभित्र 100 अर्ब डलरको अर्थतन्त्र बनाउने गरी अर्थ मन्त्रालयले लक्ष्य निर्धारण गरेको छ। बजेटको आकार 20 खर्ब नाग्ने अनुमान गरिएको छ। अर्थमन्त्री वाग्लेले संसदमा आयव्ययको अनुमान समावेश हुने विनियोजन विधेयक सहित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गर्नुहुनेछ। नेपालको संविधान 2072 अनुसार हरेक वर्ष जेठ 15 गते आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्ने प्रावधान छ। संसदमा बजेट प्रस्तुत गर्ने अघिल्लो दिन हिजो अर्थमन्त्री डाक्टर वाग्लेले आगामी बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनु भएको थियो। पछिल्लो 10 वर्षमा बजेटको आकार 2 गुणा बढ़ीले विस्तार भए पनि त्यही अनुरूप राजस्व र खर्च भने बढ़ेको देखिँदैन। महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2072-73 8 खर्ब 19 अर्ब रूपियाँ रहेको मुलुकको बजेटको आकार चालू आर्थिक वर्ष 2082-83 19 खर्ब 64 अर्ब रूपियाँ पुगेको छ। बजेटको आकार विस्तार भए पनि त्यही अनुसार स्रोत भने बढ़ेको नदेखिएको बताइएको छ।
0: यसैबीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आर्थिक वर्ष 2083-84 बजेट सिलिङ सीमा 18 खर्ब 90 अर्ब रूपियाँ तोकेको थियो, तर त्यो सीमाभित्र रहेर बजेट बनाउन नसक्ने भएपछि बुधबार अर्थमन्त्रीकै आग्रहमा बसेको स्रोत समितिले यसअघि दिएको बजेटको सिलिङलाई बढ़ाएर करिब 21.5 खर्ब हाराहारीमा पुर्याएको छ। आगामी बजेट मार्फत सरकारले ठूला पूर्वाधारहरूलाई प्राथमिकता दिएको स्रोतले बताएको छ। प्रतिवेदनले कर्मचारीको तलब न्यूनतम 35,000 र अधिकतम 1,21,000 बनाउन सुझाएको छ। हाल कार्यालय सहायकको तलब करिब 24,000 र मुख्य सचिवको करिब 77,000 रूपियाँ रहेको छ। प्रतिवेदनले सुझाए अनुसार नै तलब बढ़ाउने पक्षमा सरकार देखिएको हो, तर सरकारले व्यापक रूपमा कर्मचारी घटाउने तयारी पनि गरिरहेको छ। कृषि, ऊर्जा, पर्यटन क्षेत्र पनि बजेटको प्राथमिकतामा परेको स्रोतहरूले बताएका छन्। सरकारले आगामी बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको करको बोझ घटाउने तयारी गरेको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ। स्वैच्छिक कर अनुपालन प्रविधि मन्त्री राजस्व प्रशासन तथा शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व व्यवस्थालाई उद्यम मैत्री बनाइने सरकारको तयारी छ। बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गर्ने योजना छ। स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा प्रणालीको पुनर्संरचना, सातै दिन सेवा उपलब्ध गराउने एकल सेवा केन्द्र विस्तार तथा सार्वजनिक लगानीलाई रूपान्तरणकारी आयोजनामा केन्द्रित गर्ने

0: नीति बजेटमा समावेश हुने भएको छ। पूर्वाधार बन्ड, अफसोर हरित बन्ड, डायस्पोरा पूँजी र सार्वजनिक निजी साझेदारी मार्फत दीर्घकालीन पूँजी परिचालन गर्ने सरकारको तयारी छ। त्यस विषयमा पनि आज सार्वजनिक हुने बजेटले सम्बोधन गर्ने बताइएको छ।
1: देशभरका सामुदायिक रेडियोहरूको साझा नेटवर्क सामुदायिक सूचना नेटवर्क सीआईएनले आज 18 वार्षिक उत्सव मनाउँदैछ। सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सीआईएन 2066 साल जेठ 15 स्थापना भएको थियो। देशका दूरदराजमा समुदायदेखि केन्द्रसम्म दोहोरो संचार स्थापना गर्ने उद्देश्यले संचालित सीआईएनले देशभरमा रहेका 385 भन्दा धेरै सामुदायिक रेडियोका सहकर्मीहरूसँगको सहकार्यमा विशिष्ट सकारात्मक परिवर्तनका लागि सूचना दिने, प्रेरणा जगाउने सामग्री प्रसारण तथा प्रसारण गर्दै आएको छ। सीआईएनको वार्षिक उत्सवको अवसरमा शुभकामना दिँदै अकुराबका अध्यक्ष अर्जुन गिरीले सम्पूर्ण सामुदायिक रेडियो प्रसारक, रेडियो कर्मी, सहयोगी दात्री निकाय, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरू, श्रोता तथा शुभेच्छुक सबैमा सहयोग र सहकारीका लागि धन्यवाद दिनुभएको छ। सांसद गणेश विश्वकर्माले सीआईएनले गाउँ समाजमा रहेका सूचना केन्द्रसम्म र केन्द्रका सूचना गाउँसम्म पुर्याउनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामना व्यक्त गर्नुभयो।
2: सीआईएनको स्थापना आजभन्दा 18 वर्ष पहिला अर्थात गणतन्त्र दिवसको दिन भएको थियो। त्यसले जुन उद्देश्यका साथ यसको स्थापना भएको थियो त्यसको उद्देश्य मेरो विचारमा एकदम पूरा भएको छ। देशभरि यो आर्थिक सामाजिक रूपान्तरण, राजनीतिक सचेतनाको सशक्तिकरणको माध्यमबाट सीआईएनले खेलेको भूमिकाप्रति म एकदम गौरव गर्न चाहन्छु र यो स्थापना दिवसका सन्दर्भमा र गणतन्त्र दिवसका सन्दर्भमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना दिँदै सीआईएनको सम्पूर्ण टीमलाई हार्दिक बधाई दिन चाहन्छु।
1: सामुदायिक वन उपभोक्ता महासंघ फ्युकोफनका अध्यक्ष ठाकुर भण्डारीले सीआईएनले संचारको पहुँचमा नरहेका नागरिकलाई जोड्नका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामना व्यक्त गर्नुभयो।
3: सीआईएनको 18 वार्षिक उत्सवको अवसरमा प्रगतिको कामना गर्न चाहन्छु र यससँग जोडिएका 300 भन्दा धेरै सामुदायिक रेडियोहरूको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। सँगसँगै संचार क्षेत्रकै प्रगतिको कामना गर्न चाहन्छु। सामुदायिक रेडियोहरूले गरेको योगदान अत्यन्तै अतुलनीय छ। सुरुदेखि फेकोफन स्थापनादेखि नै पछाडि जब सामुदायिक रेडियोहरू अगाडि आए हामीले विभिन्न ठाउँमा सामुदायिक रेडियोहरूसँग मिलेर धेरै छलफलहरू बहसहरू अगाडि बढायौं र नबोलिएका आवाजहरू, नसुनिएका आवाजहरूलाई सुनाउने काम सामुदायिक रेडियोहरूले गरिरहनु भएको छ। यो अत्यन्तै महत्वपूर्ण छ एउटा पाटो भने। अर्को पाटो अलिकति कर्पोरेट हाउस भन्दा पनि, ठूला बिजनेसका कुरा भन्दा पनि समुदायका कुरालाई कसरी अगाडि ल्याउने भन्ने कुरा यो अत्यन्तै महत्वपूर्ण छ। यसका निम्ति जुन प्रयास गर्नुभएको छ यो अत्यन्तै महत्वपूर्ण छ र आउँदा दिनमा अझै यसलाई कसरी जनताको बीचमा पुर्याउन सकिन्छ, अझै घर घरमा मान्छेले चाहिँ अरू छोडेर यो सामुदायिक रेडियोहरूका कुरा सुन्दाखेरि साँच्चै जनताका कुरा सुन्न सकिन्छ, साँच्चै समुदायका कुरा सुन्न सकिन्छ, आदिवासी, जनजाति, महिला, दलित, विपन्न, पछाडि पारिएका वर्गका कुराहरू सुन्न सकिन्छ, धार्मिक हिसाबले, प्रथाजनित अभ्यासका हिसाबले सबैका कुराहरू सुन्न सकिन्छ भन्ने दिशातर्फ केन्द्रित गर म यो शुभकामना दिन चाहन्छु।
1: स्थानीय मुद्दा, जनजीविका, विपद, विकास, सुशासन र सामाजिक सरोकारका विषयलाई प्राथमिकतामा राख्दै सीआईएनले समाचार कार्यक्रम र सूचनामूलक सामग्री प्रसारण गर्दै आएको छ।
0: यसैबीच नेपालमा निरंकुश राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनामा आज देशभर 19 गणतन्त्र दिवस भव्य रूपमा मनाइँदैछ। तत्कालीन 7 राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा माओवादीको सशस्त्र संघर्षको जगमा 2065 साल जेठ 15 गते निर्वाचित पहिलो संविधान सभाको बैठकले 240 वर्ष लामो शाहवंशीय राजतन्त्रलाई विदाई गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। नागरिक सर्वोच्चता स्थापित भएको सोही ऐतिहासिक दिनको सम्मानमा हरेक वर्ष जेठ 15 गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिन्छ। व्यवस्था प्राप्तिका लागि संघर्ष गरेका नागरिक अगुवा, अर्थशास्त्री, कूटनीतिज्ञ एवं जेनी अभियन्ता अबको यात्रा आर्थिक विकास र शासन हुनुपर्नेमा जोड़ दिँदै आएका छन्। गणतान्त्रिक व्यवस्थाले नागरिकलाई सत्ता संचालनको जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै उनीहरूले समुन्नतिका लागि सुशासन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थायित्वतर्फ केन्द्रित हुनुपर्ने पनि बताउँदै आएका छन् र यसका लागि सबै मरिमेट्नुपर्नेमा पनि जोड़ दिँदै आइएको छ। अर्थशास्त्री एवं प्राध्यापक डाक्टर कुसुम शाक्य, नागरिक अगुवा एवं वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, जेएनजी अभियन्ता अंशुदा पौडेल र पूर्व राजदूत डाक्टर निर्मल विश्वकर्माले पनि यसबारेमा सरकारवाला निकायको ध्यान जानुपर्ने बताउनुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जथाभावी चलाइएका क्रसरका कारण पानीका मुहान सुक्दै
1: पानी नै पाउँदैन, क्रसर जेनेरेटर बन्द भएपछि बन्द हुन्छ।
2: 100 मिटर पर झिक्दाखेरि तपाईँले बिग्रिँदैन, हाम्रो किन धेरै यता गर्नुहुन्छ भन्दाखेरि तिमीहरू गुठी जग्गा त हो नि भन्छन् यहाँ सावरले पनि हामीलाई।
3: राजदूतका लागि पहिलो पटक आवेदन खुला, बिचौलिया भट्ट सहित 40 भन्दा बढ़ीलाई मुद्दा चलाउन सीआईबीको सिफारिश, संविधान संशोधन बहसमा प्रत्यक्ष कार्यकारी हुनुपर्ने नेकपाको प्रस्ताव, कांग्रेस संसदीय प्रणालीमै लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई अहिले देशभरका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा मानव अधिकार आयोगको सिफारिश कसरी हुन्छ कार्यान्वयन शीर्षकमा दुर्गा दुलालले खबर लेख्नु भएको छ भने राजदूतका लागि पहिलो पटक आवेदन खुला शीर्षकमा अर्को खबर प्रकाशित छ। नेपालको इतिहासमै पहिलो पटक सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन खुला गरेको छ। परराष्ट्र मन्त्रालयले हिजो राजदूत तथा थायी प्रतिनिधि पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो। राजदूत नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने कि विज्ञ तथा अनुभवी व्यक्तिलाई सिधै नियुक्ति गर्ने भन्ने बहस चलिरहेका बेलामा सरकारले यो कदम चालेको हो। मन्त्रालयले आवेदनका लागि 7 पृष्ठ लामो कार्यविधि समेत सार्वजनिक गरेको छ। सरकारको योग्यतामा आधारित नियुक्ति र सार्वजनिक पदमा खुला प्रतिस्पर्धाको नीति अनुसार मन्त्रालयले राजदूत पदका लागि आवेदन खुला गरेको हो। तर सफल उम्मेद्वारलाई कुन देशमा पठाइने भन्ने टीओआरमा उल्लेख गरिएको छैन। सुशासन व्यवस्थापन तथा संचालन ऐन 2064 को दफा 45 तथा राजदूत नियुक्ति सम्बन्धी निर्देशिका 2075-2079 संशोधित अनुसार मन्त्रालयले योग्य नेपाली नागरिकबाट आवेदन मागेको जनाएको छ। ती प्रावधानले राजदूत थाई प्रतिनिधि र विशेष दूतको नियुक्ति जिम्मेवारी र कार्यकाललाई नियमन गर्ने भएको छ। त्यस्तै भित्रपृष्ठमा निजी अस्पतालमा आकस्मिक बाहेकमा स्वास्थ्य मा स्थगन शीर्षकमा खबर छ भने संविधान संशोधन बहस नेकपाको प्रस्ताव प्रत्यक्ष कार्यकारी कांग्रेस संसदीय प्रणालीमै शीर्षकमा गंगा विष्टले खबर लेख्नु भएको छ। सरकारले गठन गरेको कार्यदल संविधान संशोधनको बहस पत्र निर्माणको गृह कार्यमा जुटिरहेका बेलामा प्रमुख राजनीतिक दलहरू पनि संविधान संशोधन गर्नुपर्ने विषयमा पार्टीका धारणा तय गर्न आन्तरिक छलफलमा लागेका छन्। कांग्रेस एमाले र नेकपाले छुट्टा छुट्टै कार्यदल बनाएर संशोधनका प्रस्तावबारे छलफल गरिरहेका छन्। सरकारको कार्यदलले संविधान संशोधनबारे छलफल चलाउने आधारका 54 विषय अघि सारेको छ। तिनै विषयमा सरकारवाला विभिन्न पक्षसँग छलफल चलाएर बहसपत्र तयार गर्ने कार्यदलको तयारी रहेको छ। त्यस्तै नियमन अभावमा बचत अपचलन गरिँदा सहकारीमा समस्या शीर्षकमा भित्र पृष्ठमा खबर छ भने निर्माण सामग्रीको मूल्य समायोजन नगरिदिन निजी क्षेत्रका तीन संस्थाको निर्माण सामग्रीको मूल्य समायोजन गरिदिन निजी क्षेत्रका तीन संस्थाको आग्रह शीर्षकको अर्को खबर प्रकाशित छ। निर्माण व्यवसायका मागप्रति निजी क्षेत्रका छाता संगठनको ऐक्यबद्धता छ। निर्माण सामग्रीको अत्यधिक मूल्य वृद्धिले देशमा विकास निर्माणका काम गर्न कठिनाई भइरहेको भन्दै निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मूल्य समायोजन गर्न आग्रह गर्दै आएका हुन्।
3: गोर्खापत्र दैनिकमा वैदेशिक छात्रवृत्ति जानेर फर्किने विद्यार्थीको छैन तथ्याङ्क शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नुभएको यो खबर छापिएको छ। उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थामा जाने गरेको भए पनि राज्यले त्यसको यकिन अभिलेख नराखेको पाइएको छ। नेपाली विद्यार्थी विभिन्न माध्यमबाट छात्रवृत्ति पाएर उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेका छन् तर ती विद्यार्थी मध्ये कुन तह र विषयमा कति विद्यार्थी त्यसरी विदेश जान्छन् र कति फर्केर आउँछन् भन्ने स्पष्ट तथ्याङ्क सरकारी निकायसँग छैन। महालेखा परीक्षकको प्रतिवेदनले हरेक वर्ष विभिन्न तह तथा विषयमा स्वदेश तथा वैदेशिक छात्रवृत्तिमा अध्ययनका लागि मनोनयन भएको विद्यार्थीको अभिलेख नदेखिएको भन्दै प्रश्न गर्दै आएको छ। उक्त कार्यालयले हालै सार्वजनिक गरेको 63 प्रतिवेदनमा 2071-72 82-82 चिकित्सा शास्त्र, वन विज्ञान, इन्जिनियरिङ, कृषि लगायतका विषयमा छात्रवृत्तिमा मनोनयनमा परेका विद्यार्थीको अभिलेख नरहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण समेत गराएको छ। श्रव्य दृश्यमा पनि बयान गराउन सकिने शीर्षकमा अर्को खबर छ। अभियोग पत्र दर्ता हुँदा विदेशमा रहेको प्रतिवादीले सम्बन्धित देशमा रहेको नेपाली दूतावास मार्फत विद्युतीय माध्यम अर्थात भिडियो कन्फरेन्सिङबाट बयान गर्न पाउने नयाँ नजिर सर्वोच्च अदालतले स्थापित गरेको छ। गलत लिखत तयार पारी सरकारी कागजात नसच्याएको एक मुद्दामा सर्वोच्चले विशेष अदालतको अल्पमतको रायलाई मान्यता दिँदै प्रतिवादीको पुनः बयानका लागि आदेश गरेको हो। न्यायाधीश द्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालले विशेष अदालतको अल्पमतको राय सदर गरेको हो। विदेशबाट श्रव्य दृश्यमा पनि बयान गराउन सकिने राय विशेषमा तत्कालीन अध्यक्ष टेकनारायण कुँवरले दिनुभएको थियो तर कुँवरको राय अल्पमतमा परेको थियो। तत्कालीन सदस्यद्वय मुरारी बाबु श्रेष्ठ र रितेन्द्र थापाले बहुमतको रायले केसीको माग अस्वीकृत गर्नुभएको थियो। नयाँ पत्रिका दैनिकमा बिचौलिया भट्टसहित 40 भन्दा धेरैलाई मुद्दा चलाउन सीआईबीको सिफारिश भएको बारेमा नवराज मैनालीले लेख्नु भएको खबर छ। हिमालयन री इन्सुरेन्स सहित 5 कम्पनीको 3,73 करोड़ रूपियाँ दुरूपयोग गरी व्यक्तिगत लाभका लागि शेयर खरिद गरेको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिचौलिया दीपक भट्टसहित 40 भन्दा धेरै विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। बीमा कसुरमा 5 वर्षसम्म कैद सजायको माग गर्दै मुद्दा चलाउन बुधबार सीआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुमा प्रतिवेदन बुझाएको छ। चिया अनुसन्धान केन्द्र खोल्न बनाइएको 18 करोड़को सरकारी भवनमा निजी होटल सञ्चालन गरिएको बारेमा विराटनगरबार गणेश लम्सालले लेख्नु भएको खबर छ। चियाको स्वाद गुणस्तर जाँच र बाली संरक्षण गर्ने उद्देश्यका साथ इलामको कन्याममा चिया अनुसन्धान तथा प्रवर्धन केन्द्र टी टेस्टिङ एण्ड प्रमोशन सेन्टर बनाउन राज्यले 18 करोड़मा भव्य भवन बनायो तर चिया अनुसन्धान केन्द्र सञ्चालन नगरी लीजमा लगाइएको भवन सहितको संरचनामा निजी कम्पनीले वृक्षालय कन्याम होटल सञ्चालन गरेको उल्लेख गरिएको छ। राजमार्ग विस्तारका नाममा ठेकेदारले चलाए अवैध क्रसर शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरेले लेख्नु भएको खबर छ भने मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न नेपाली कांग्रेसले माग गरेको बारेमा सबैजसो पत्र पत्रिकाहरूले खबर छापेका छन्। अनि अर्को खबर बागमतीमा 9 महिनामा 83 किलोमिटर सड़क कालोपत्रे भएको बारेमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा आज बजेट भाषण आयोगको सीमा नाग्दै मध्यम वर्ग लक्षित बजेट शीर्षकमा सुनिता कार्कीले लेख्नु भएको छ भने 73 सगरमाथा दिवस साहसीहरूको अविस्मरणीय गौरव गाथा शीर्षकमा यो खबर शिवप्रसाद ढुंगानाले ओखलढुंगाबाट लेख्नु भएको छ। प्रत्यक्ष निर्वाचनमा पनि महिलाका लागि अनिवार्य कोटा तोकौं शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा खबर छापिएको छ। विभिन्न पेशा तथा व्यवसायमा आबद्ध महिलाहरूले संविधान संशोधन गर्दा सरकारले लैंगिक तथा अल्पसंख्यक समुदायका सवालमा जनता र अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको पूर्व प्रतिबद्धता एवं वर्तमान परिवेशलाई विशेष ध्यान दिन सुझाव दिएका हुन्। आर्थिक कारोबार दैनिकमा भने युद्धका कारण मूल्य वृद्धि हुँदा 10 अर्ब नोक्सानी निर्माण व्यवसाय शीर्षकमा खबर छ। जीवन बस्नेतले लेख्नु भएको हो। मध्यपूर्व युद्धका कारण इन्धनमा भएको उच्च मूल्य वृद्धिले निर्माण क्षेत्रमा मात्रै 10 अर्ब रूपियाँको नोक्सानी भएको नेपाल निर्माण व्यवसाय महासंघले बताएको छ। छिमेकी मुलुक भारतले समेत इन्धन लगायतका निर्माण सामग्रीमा भइरहेको मूल्य वृद्धिको अनुपातमा मूल्य समायोजन दिइरहेको छ। नेपाली निर्माण व्यवसायहरूलाई मूल्य समायोजनबाट वञ्चित गरिँदा देशभर संचालित सबै प्रकारका आयोजनाका सम्पूर्ण निर्माण कार्यहरू स्वतः बन्द हुने अत्यन्त गम्भीर संकटपूर्ण विषय परिस्थिति सृजना भएको नेपाल निर्माण व्यवसाय महासंघले जनाएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच युद्ध विराम सम्बन्धी हुने सम्झौता थप अन्यलमा परेको छ। सम्झौता अझै केही महत्वपूर्ण विषयमा सहमति हुन बाँकी रहेकाले लम्बिएको बताइएको हो। बीबीसीसँग कुरा गर्दै उपराष्ट्रपति जेडी भान्सले सो कुरा बताउनु भएको हो। बीबीसीसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सम्झौतामा हस्ताक्षर गर्न हतार नभएको बताउनु भएको थियो। सम्झौता अन्तर्गत 60 दिनसम्म युद्ध विराम लम्ब्याउने तथा इरानको आणविक कार्यक्रमको भविष्यबारे वार्ता शुरू गर्ने पनि प्रस्ताव गरिएको छ। इजरायलले दक्षिण लेबनानमा आक्रमण तीव्र बनाएको छ। लेबनानी स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु भएको छ भने 58 जना घाइते भएका छन्। आक्रमणसँगै इजरायलले दक्षिण क्षेत्रका बासिन्दालाई ठूलो मात्रामा विस्थापित गर्ने आदेश समेत दिएको छ। लेबनानको सरकारी संस्थाले हिजो बिहान सैदन र टायरलाई जोड्ने अदलौन राजमार्गमा भाग्ने प्रयास गरिरहेका एकै परिवारका 6 जनामाथि ड्रोन आक्रमण गरेको समेत उल्लेख गरिएको छ। र संयुक्त राष्ट्रसंघले आगामी 5 वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्ड कायम हुने समय बन्न सक्ने चेतावनी दिएको छ। राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु निकायले सन् 2026 देखि 2030 सम्म विश्वव्यापी औसत तापक्रम अहिलेको रेकर्ड स्तरमै वा त्यसको नजिक रहने प्रबल सम्भावना रहेको समेत जनाएको हो।
3: साझा खबरमा अब खेल खबर। नेपाली एमएमए फाइटर रविन्द्र ढाँट यूएफसी छनौट प्रतियोगिता अन्तर्गत रोड टू एएफसी सिजन 5 को सेमी फाइनलमा प्रवेश गर्नुभएको छ। रोड टू यूएफसी अन्तर्गत बिहिबार हिजो भएको क्वार्टर फाइनलमा रविन्द्रले मकाउको ग्यालेक्सी एरेनामा फिलिपिन्सका किम्बर्ट अली जोनलाई दोस्रो राउण्डमा हराउँदै अन्तिम 4 स्थान पक्का गर्नुभयो। नेपालको ए टोलीले 12 नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीपको टीम स्पर्धामा स्वर्ण पदक हात पारेको छ। साबिक विजेता सद्भाव आचार्य र राहुल विश्वकर्माको जोडीले 13 अण्डर 275 को उत्कृष्ट स्कोरमा भारतको तरूण सरदेसाई एकाडेमीलाई 19 स्ट्रोकले हराउँदै उपाधि रक्षा गरेको हो। यसैबीच घरेलु टोली नेपाललाई सोझो सेटमा हराउँदै इरान काभा महिला भलिबल च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हिजो बिहिबार इरानले घरेलु टोली नेपालमाथि 3-0 को जीत निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो। र नेपालको राष्ट्रिय महिला क्रिकेट टोली 20 औं एसियन खेलकुद अन्तर्गत छनौट प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। नेपालले मलेसियाको बायोमास मैदानमा बिहिबार भएको समूह बी को खेलमा इण्डोनेसियालाई 4 विकेटले हराउँदै अन्तिम 4 मा स्थान पक्का गरेको हो। नेपाल र इण्डोनेसिया बीच 7 वर्षपछि अन्तर्राष्ट्रिय टी20 आई खेल भएको हो।
0: जताभावी चलाइएका क्रसरले पानीको स्रोत सुकेको किसानको गुनासो रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
13: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
12: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू, भर्ना फारम वितरण जेठ 1 गतेदेखि, भर्ना सुरु जेठ 3 गतेदेखि, कक्षा सञ्चालन जेठ 25 गतेदेखि, पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ।
14: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
13: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
5: किसानले वर्षभरि धान गहुँ तोरी मसुरो आलु र मकै खेती गर्दै आएका छन्। तर पछिल्लो एक दशक यता नदीजन्य पदार्थको अत्याधिक दोहन र क्रसर उद्योगको विस्तारसँगै यहाँको कृषि प्रणाली नै प्रभावित बन्न थालेको छ। इन्द्रावती गाउँपालिका 12 भीमटारका किसान बुद्धिराम दनुवार।
15: पहिला यही कुरोको मुहान पनि थियो, अहिले मुहानै छैन।
5: फाँटको मध्य भागसम्म पुग्ने धुलो बालुवा र माटोका कणले खेतको उर्वरा शक्ति घटाउँदै लगेका छन् भने खोलाको सतह गहिरिँदा सिंचाईका कुलामा पानी चढ्न छाडेको छ। कतिपय स्थानका खेतीयोग्य जमिन नै बगरमा परिणत हुन थालेको छ। उद्योगबाट निस्कने धुलोका कारण बालीमा रोग लाग्ने, उत्पादन घट्ने र तरकारी खेती समेत प्रभावित भएको किसानको भनाइ छ। मेलम्ची नगरपालिका 13 फटकशिलाका ईश्वर दनुवार र रामभक्त दनुवार।
1: उत्पादन धेरै राम्रो हुन्थ्यो पहिला त, अब रात दिन पानी लाउनु पाउँथ्यो, अहिले त यो पानी नै पाउँदैन। बसर जेनेरेटर बन्द भएपछि बन्द हुन्छ।
2: 100 मिटर पर झिक्दाखेरि तपाईँलाई बिग्रिँदैन, हाम्रो किन धेरै यता गर्नुहुन्छ भन्दाखेरि तिम्रो गुठी जग्गा त हो नि भन्छन् यहाँ सावरले पनि।
5: यस क्षेत्रमा सञ्चालन भइरहेका बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगका कारण खानेपानीका मुहान समेत सुक्दै गएका छन्। उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका अनुसार इन्द्रावती र सुनकोशी नदी करिडोरमा 39 क्रसर उद्योग र प्रशोधन केन्द्र छन्। बस्ती नजिकै रहेका उद्योगबाट दिनरात सञ्चालन हुने हेभी उपकरणको आवाज, धुलो र कम्पनले स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ। सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ पटक पटकको अनुगमनमा क्रसर उद्योगले मापदण्ड नपुर्याएको बताउनुहुन्छ।
16: अब हामी अनुमान गरे, अब एक दुईवटा मापदण्ड चाहिँ मिलाए पनि छैनन्। म 6 सुझाव दिएको छु, कोहीले 4, उनीहरूले गर्नुपर्ने कुराहरू चाहिँ
5: पहिले वर्षभरि पानी बग्ने कुलो अहिले हिउँद लाग्न साथ सुक्ने गर्छ। सिंचाई अभावका कारण धेरै खेत बाँझै राख्नुपर्ने अवस्था आएको किसानको गुनासो छ। उत्पादन घट्दै गएपछि युवा पुस्ता कृषि पेसाबाट विस्थापित हुँदै वैदेशिक रोजगारीतर्फ जान बाध्य भएको स्थानीय बताउँछन्। जथाभावी भइरहेको उत्खननलाई नियमनका लागि प्रशासनको तयारी वा योजना के छ? सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा।
17: पालिकाहरूमा भएका क्रसरहरू उत्खननको सम्बन्धमा अनुगमन गरेर रिपोर्ट तयार गरेर रिपोर्ट चाहिँ कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तहहरूमै पठाइसकेको अवस्था छ। स्थानीय तहले नै त्यो चाहिँ मापदण्ड विपरीत छ भने त्यसलाई चाहिँ नियमनमा ल्याउने र मापदण्ड विपरीतमा ल्याउने र कुनै चाहिँ उत्खनन चाहिँ विपरीतका कारण जुकेर मापदण्ड विपरीत गरेर त्यसलाई रोक्ने लगायतको काम चाहिँ गर्नुपर्ने चाहिँ स्थानीय तहले भावनाले हामीले चाहिँ अनुगमन समितिले प्रतिवेदन पास गरेर कार्यान्वयनको लागि चाहिँ स्थानीय तह सम्बन्धित स्थानीय तह पठाइसकेका।
5: खोलाहरू हिउँदमा सङ्लो बग्नुपर्ने भए पनि क्रसर उद्योगले थुपारेको धुलो माटोका कारण इन्द्रावती नदी वर्षभरि नै धमिलो बग्न थालेको करिब 10 भयो। रातिको समयमा समेत उत्खनन हुने, नदीको बहाव परिवर्तन हुने गरी गहिरो खाल्डा खन्ने तथा बस्ती नजिकै उद्योग सञ्चालन हुँदा पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयवासीको आरोप छ। दीपक खत्री, CIN, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
3: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: सुशासनलाई प्राथमिकता दिँदै ठूलो आकारको बजेट आज सार्वजनिक हुँदै उद्योगमा झण्डै 5 लगानी स्वीकृत, राजदूतका लागि पहिलो पटक आवेदन खुला।
3: बिचौलिया भट्ट सहित 40 भन्दा बढ़ीलाई मुद्दा चलाउन CIB को सिफारिश। संविधान संशोधन बहसमा प्रत्यक्ष कार्यकारी हुनुपर्ने नेकपाको प्रस्ताव। कांग्रेस संसदीय प्रणालीमै मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग।
0: जथाभावी चलाएका क्रसरका कारण पानीका मुहान सुक्दै राजमार्ग विस्तारका नाममा ठेकेदारले चलाए अवैध क्रसर। चिया अनुसन्धान खोल्न बनाइएको 18 सरकारी भवनमा निजी होटल।
3: अमेरिका र इरान बीचको युद्ध सम्झौता थप अन्यलमा। इजरायलद्वारा दक्षिणी लेबनानमा आक्रमण तीव्र, आगामी 5 विश्वमा थप तातो बढ़ने राष्ट्रसंघको भनाइ।
0: र काबा महिला च्याम्पियनशीपको सेमी फाइनलबाट नेपाल बाहिरियो। नेपाली महिला क्रिकेट टोली विश्व एसियन छनौटको सेमी फाइनलमा नेपाल ए लाई गल्फ उपाधि।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा मानव अधिकार आयोगको प्रतिवेदन, जेएनजी आन्दोलनको बेलामा के कस्तो घटना भएको थियो र कसको संलग्नता थियो भन्ने विषयमा प्रतिवेदनमा उल्लेख गरिएको छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय जस्तो देखाइएको छ र कार्यालयको ठिक अगाडिपट्टि दुईजना नेता जस्ता देखिने व्यक्ति छन्। एकजनाको हातमा पत्रिका छ। रासोपाका 17 सांसदलाई कार्यवाही गर्न सिफारिश लेखिएको छ भने नजिकै रहेका अर्को व्यक्ति औंला ठड्याएर केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, ए यता पनि हाम्रै बहुमत।
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
18: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे को खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। उपलब्धिको रक्षा र समृद्धिको संकल्प सहित आज 19 औं गणतन्त्र दिवस मनाइँदै नेपाल सरकारको बजेट पनि आज सार्वजनिक हुँदै हावाहुरीका कारण टीकापुर क्षेत्रमा गए रातदेखि विद्युत सेवा अवरूद्ध। टीकापुरको कार्यवाहक नगर प्रमुखको जिम्मेवारी बलिराम चौधरीलाई। सिकल सेल एनिमिया थालामेसिया लगायतका रोगको सचेतनाका लागि अभिमुखीकरण। उपचारमा बिरामीले शास्ती खेप्दै र नेपाल एसियाली खेलकुद महिला क्रिकेट टोल छनौटको सेमीफाइनलमा प्रवेश। अब खोज खबर विस्तारमा। नेपालमा निरंकुश राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर 19 औं गणतन्त्र दिवस भव्यताका साथ मनाइँदैछ। तत्कालीन 7 राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा माओवादीको सशस्त्र संघर्षको जगमा 2065 साल जेठ 15 गते निर्वाचित पहिलो संविधान सभाको बैठकले 204 वर्ष लामो शाहवंशीय राजतन्त्रलाई विदा गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। नागरिक सर्वोच्चता स्थापित भएको सोही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष जेठ 15 गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ। गणतन्त्र दिवस मूल समारोह समितिले आज काठमाण्डुको सैनिकमञ्च टुलीखेलमा एक विशेष समारोहको आयोजना गरेको छ। नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट पनि आज ल्याउने भएको छ। बजेट अपरान्ह 4 बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सार्वजनिक गरिनेछ। टीकापुर क्षेत्रमा गए रातीदेखि विद्युत सेवा अवरूद्ध भएको छ। गए राती आएको हावाहुरीका कारण यस क्षेत्रका विभिन्न स्थानमा विद्युतका पोलमा क्षति पुगाएकाले विद्युत सेवा अवरूद्ध भएको बताएको छ। हावाहुरीका कारण टीकापुर आसपासका क्षेत्रमा विद्युतका पोल र तारमा क्षति पुगेपछि विद्युत अवरूद्ध भएको नेपाल विद्युत प्राधिकरण शाखा टीकापुरले जनाएको छ। अवरूद्ध भएको विद्युत सेवा सुचारूका लागि पहल भइरहेको विद्युत प्राधिकरण शाखा कार्यालय टीकापुरले जनाएको छ। हावाहुरीले धेरै स्थानमा क्षति गरेका कारण विद्युत सेवा सुचारू हुन केही समय लाग्ने पनि बताएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुवा प्रादेशिक अस्पतालको उद्घाटन गर्नुभएको छ। प्रदेश अस्पताल घोषणा भएको लामो समयसम्म पनि लम्कीचुवा नगरपालिकाका नगर प्रमुख सुजिला शाहीका कारण उद्घाटन तथा अस्पताल सञ्चालन कार्य प्रभावित हुँदै आएको थियो। पटक पटकको प्रयासपछि हिजो मुख्यमन्त्री कमलबहादुर शाह र सामाजिक विकास राज्य मन्त्री सरस्वती खड्काले प्रादेशिक अस्पतालको बोर्ड अनावरण गर्दै उद्घाटन गर्नुभएको हो। अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले जनता नै जनार्दन भएको बताउँदै जनताको माग र आवश्यकता भन्दा ठूलो कुरा अरू केही हुन नसक्ने बताउँदै यस क्षेत्रको विकासका लागि सबै मिल्नुको विकल्प नभएको बताउनुभयो।
1: नगर उपप्रमुखज्यू, वडा अध्यक्षज्यू, मलाई भनिदिनुहोस् तपाईँहरूको नगरपालिकाको तपाईँहरूका कार्यक्रममा कुन मञ्चमा मलाई तपाईँहरूले बोलाउनु भयो, कुन मञ्चमा मलाई तपाईँहरूले आग्रह गर्नुभयो। मलाई पनि यिनै जनताले मत हालेका हुन्, यिनै जनताले जिम्मेवारी दिएका हुन्, यिनै जनताले जनप्रतिनिधिका रूपमा स्थापित गरेका हुन्। तपाईँहरूले कहिले खोजी गर्नुभयो एउटा सानो विषयका लागि, एउटा स्वास्थ्यसँग जोडिएको विषयका लागि तपाईँहरू विभिन्न कुराहरू गर्नुहुन्छ। त्यस कारणले मेरो यहाँहरू सबैलाई निवेदन छ, आग्रह छ, अनुरोध छ, सकारात्मक पाटोमा सकारात्मक कोणमा हामी सबै अगाडि बढौं, सबै मिलेर अगाडि बढौं, सबै जुटेर अगाडि बढौं, अनि मात्रै त्यो शक्तिले काम गर्दछ।
0: अस्पताल उद्घाटन कार्यक्रममा सामाजिक विकास राज्य मन्त्री सरस्वती खड्का, सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर हेमराज रेग्मी, प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य रामेश्वर चौधरी, लम्कीचुवा नगरपालिकाका उपप्रमुख जुना चौधरी लगायतको उपस्थिति रहेको थियो। आफ्नै नगरमा विशेषज्ञ सहितको प्रादेशिक अस्पताल सञ्चालनमा आएपछि नगरवासीमा समेत उत्साह छाएको छ। नगरवासीले मुख्यमन्त्री र राज्यमन्त्रीलाई पञ्चेबाजासहित विभिन्न सांस्कृतिक झाँकीका साथ स्वागत गरेका थिए। प्रादेशिक अस्पताल सञ्चालनमा आएसँगै अब भल्का र चुहाबाट एकैसाथ विशेषज्ञ सेवा शुरू हुने पनि मन्त्रालयले जानकारी दिएको छ। अस्पताल उद्घाटन कार्यक्रममा नगर प्रमुख सुशीला साई सहभागी नभएको भन्दै स्थानीयले पनि आक्रोश व्यक्त गरेका थिए। बालबालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्य समस्या पहिचान तथा प्रेरणा सम्बन्धी अभिमुखीकरण कैलालीको टीकापुरका सामुदायिक विद्यालयमा गरिएको छ। शिविर नेपाल कैलालीको आयोजनामा टीकापुरका तीन सामुदायिक विद्यालय र भजनीमा कार्यक्रम गरिएको हो। थप खबर सहकर्मी रत्ना पुनमगरबाट।
2: जेठ 11 गते कैलालीको भजनी स्थित महुन्याल मावि, 12 गते राष्ट्रिय मावि बेलुवा, 13 गते त्रिभुवन मावि बटनपुर र बिहिबार कर्णाली मावि टीकापुरमा शिक्षक र विद्यार्थीलाई अभिमुखीकरण गरिएको छ। विद्यालयमा किशोरीहरूमा रूपान्तरित विकार बढ़ेपछि टीकापुर नगरपालिकाको माग अनुसार पालिकासँगको समन्वयमा बाल हेल्पलाइनले साइकोलोजिस्ट ल्याएर यहाँ सचेतनामूलक कार्यक्रम गरेको हो। चार विद्यालयका सयौं बालबालिका र शिक्षकलाई अभिमुखीकरण गरिएको शिविर नेपाल बाल हेल्पलाइन कैलालीका जिल्ला संयोजक हरिलाल चौधरीले बताउनुभयो।
3: टीकापुर नगरपालिकाभित्र विगत 3-4 वर्षदेखि हामी समन्वयमै छौँ र पहिलादेखि पनि काम गर्दै आएको हुनाले यो बीचमा धेरै स्कूलहरूमा बच्चाहरू फेन्ट हुने, विशेष गरी बालिकाहरू फेन्ट हुने भएको हुनाले टीकापुरले बच्चाहरूलाई यो रूपान्तरित विकार भन्ने छ, मास्कर्मजन डिसअर्डर भन्छ, उसलाई चाहिँ अब सम्बोधन गर्नु पर्यो भनेर हाम्रो टीकापुरको नगरपालिकाले शिविर नेपाललाई पत्र लेख्यो र पत्र अनुसार सोही अनुसार चाहिँ हामीले कान्तिपाल हस्पिटलका विशेष मनोचिकित्सकलाई बोलाएर पालिका भन्नाले सम्बन्धित स्कूलहरूमा गरेका छौँ। टीकापुरको विशेष गरी 4 स्कूलमा हामीले गरिरहेका छौँ, प्लस स्कूल विद्यार्थी अनि शिक्षकहरूलाई पनि हामीले मानसिक सम्बन्धी स्वास्थ्य सम्बन्धी अभिमुखीकरण हामीले दिइरहेछौँ। 2022 आजभन्दा 4 वर्ष अगाडि चाहिँ हामीले बेलुवाको एउटा राष्ट्रिय महाविमा र बटनपुरको त्रिभुवन महाविमा पनि गरेका थियौँ। टीकापुरकै समन्वयकमा उहाँले नै अनुरोध गर्नुभएको थियो, त्यही अनुसारले हामीले गरेका थियौँ। त्यति बेला चाहिँ अलिअलि कम नै भएको थियो, उहाँले फेरि पनि अब त्यो क्लास बढेर अर्को जानुभयो र सहना क्लास चाहिँ अलि माथि आउनुभयो र उहाँले पनि फेरि यसो समस्या देखियो हुनाले फेरि नगरपालिका रिक्वेस्टमा चाहिँ हामीले फेरि अहिले बाल हेल्पलाइनमा चाहिँ अब हाम्रो 10 टोल फ्री नम्बर छ, यसमा चाहिँ कस्तो खाले आउँछ भनेपछि विशेष गरी अब अहिलेको उसमा चाहिँ मानसिक स्वास्थ्य सम्बन्धी समस्या चाहिँ आइराखेको हुन्छ, रेपका कुराहरू आइराखेको हुन्छ, बाल विवाहका कुराहरू आइराखेको हुन्छ, यो ओसार पोसारका कुराहरू पनि आइराखेको हुन्छ र अनलाइन सम्बन्धी समस्या पनि आइराखेको हुन्छ। विशेष गरी 18 सम्बन्धीका बालबालिका कुनै पनि समस्या पर्यो भने फोन गर्नु होला। विशेष गरी अहिले यस्तै यस्तै समस्याका बालबालिकाहरूको फोन आइराखेको हुन्छ।
2: कान्ति बाल अस्पतालका सिनियर साइकोलोजिस्ट अञ्जन कुमार ढकाल समस्यामा रहेका बालबालिकामा तनावजन्य समस्या, लागू औषध सेवनमा लागेका समस्या भएका बालबालिका बढ़ी पाइएका बताउनुहुन्छ। उहाँ कान्ति बाल अस्पतालबाट फोकल शिक्षक मार्फत समस्यामा रहेका बालबालिकालाई अनलाइन सेवा दिन सकिने बताउनुभयो।
4: उहाँहरूमा विभिन्न किसिमको एउटा सामान्य धेरै सोच आउनेदेखि लिएर आवेग रिसहरूदेखि लिएर मद्यपान धुम्रपानका कुराहरूदेखि लिएर र कडा खालका मानसिक रोगहरूसम्म पनि भेटिएका अवस्था छन् र यो क्षेत्रमा आएर कुरा गर्दाखेरि उहाँहरूमा अलिकति तनावजन्य कुराहरू जस्तो तनावले गर्दा विद्यालयमा गएर बेहोस हुने अनि यसै गरी धुम्रपान र मद्यपानको लत अथवा कुलतमा लागेको यो क्षेत्रमा त्यो समस्या बढी पाइएको छ। अहिलेसम्म यसो हेर्दाखेरि दीर्घकालीन रूपमा छ, त्यसमा पनि कतिपय बालबालिकालाई चाहिँ नि औषधि पनि चाहिने अवस्था छ। त्यसको लागि चाहिँ हामीले के गरेका छौँ भने हरेक विद्यालयमा एउटा फोकल टिचर गरेर समस्या भएका बालबालिकालाई चाहिँ नि हामी सिधै कान्ति बाल अस्पतालबाट अनलाइन सेवाहरू पनि दिने त्यो योजना अनुसार हामीले यहाँ कुरा गरेका छौँ र विद्यालयले फोकल टिचर राखिदिनु भयो भने अझ यसमा फोकल टिचरले सहजीकरण गरेर अगाडि बढाउनको लागि हामी पूर्ण रूपमा सहयोग गर्न सक्छौँ।
2: ढकालका अनुसार समस्यामा रहेका सबै बालबालिकालाई अनलाइनबाटै चिकित्सा सेवा दिने, मानसिक समस्याका विद्यार्थी पहिचानका लागि शिक्षकलाई समेत अभिमुखीकरण गरिएको बताउनुभयो।
4: सबै विद्यार्थीहरूको काठमाडौँसम्म पहुँच नहुन सक्छ, उहाँहरूलाई सेवा सुविधाबाट हामी बाहिर राख्न चाहदैनौँ, त्यसकारण हामी अनलाइन सेवा मार्फत यदि परिआएको खण्डमा हामीले विज्ञ डाक्टरहरूबाट पनि उहाँहरूलाई सेवा प्रदान गर्छौँ र हामीले एकदमै क्लिनिकल साइकोलोजिकल सर्भिसेसहरू पनि दिन सक्छौँ म्याम। त्यसका लागि हामीले शिक्षकहरूलाई पनि अभिमुखीकरण तालिम राखेका छौँ। लगभग हामीले अस्ति भजनीमा 15 विद्यार्थीलाई तिनै हामीले परामर्श सेवा दियौँ, 2 उपचार चाहिने भएर तीबाट हामीले अनलाइन उता काठमाडौँमा साइकेट्रिस्टसँग कन्सल्टेसन गरायौं। त्यसपछि हामीले राष्ट्रिय माविमा पनि त्यही प्रकारले 3 कि 4 हामीले अनलाइन सेवा प्रदान गर्यौं। बटनपुरमा पनि हामीले तीनै हामीले विशिष्टीकृत चिकित्सा मनोविद सेवा तीनै पनि सञ्चालन गर्यौं।
2: कार्यक्रममा कान्ति बाल अस्पतालका सिनियर साइकोलोजिस्ट ढकाल र साइकोलोजिस्ट अनिल शर्माले बालबालिका र शिक्षकसँग विकास सम्बन्धी विकार, चिन्ता, व्यग्रता तथा तनावजन्य समस्या, उदासीनता, बौद्धिक अपाङ्गता, अटिजम भएका बालबालिका, गम्भीर मानसिक स्वास्थ्य समस्या कन्भर्सन डिसअर्डर बालबालिकाको पढ़ाईमा ध्यान केन्द्रित गर्न नसक्ने वा ज्यादा चञ्चले स्वभावबारे जानकारी दिइएको छ। यसका साथै समस्यामा परेका बालबालिकाले लिन सक्ने सहयोग र सल्लाहबारे समेत जानकारी दिनुभएको छ। समस्यामा परेका बालबालिकाले 10-9-8 फोन गरेर परामर्श लिन सक्ने सुविधा छ। यहाँ फोन गरेमा समस्यामा परेका बालबालिकाको तुरन्तै उद्धार गर्ने व्यवस्था छ। बाल हेल्पलाइन कैलालीले सन् 2025 322 घटना दर्ता गरेको छ, जसमा 196 बालिका र 126 बालक रहेका छन्। हेल्पलाइनमा 2442 टेलिफोन आएका 4223 सचेतना जगाइएको, 16 बालिका र 2 बालक गरी 18 जनालाई कानूनी सहायता दिइएको, 20 बालिका र 19 बालक गरी 39 जनालाई आपतकालीन संरक्षण दिइएको छ। संस्थाले 61 बालिका र 47 बालक गरी 108 बालबालिकालाई शैक्षिक सहयोग गरेको छ।
0: सहकर्मी रत्नापुर मगर खोज खबरमा टीकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुखको जिम्मेवारी बलिराम चौधरीलाई। लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
5: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
6: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा सामान्य चिकित्सा एसए कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
5: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।
6: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको आइटीएमएस अनलाइनमा भरि सबमिट गर्नुपर्नेछ।
5: सामुदायिक क्याम्पस भएकोले एसए कार्यक्रममा रु 3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
6: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
5: आवेदन फारम शुल्क रु 1,000 लाग्नेछ।
6: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
5: एसईई एसएलसी वा प्राविधिक एसएलसी को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकता वा जन्म दर्ता लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
6: नोट, सामान्य चिकित्सा एचआई अध्ययन गर्नको लागि न्यूनतम 2 जीपीए हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलाली, सम्पर्क नम्बर 0915602039, 9858847079, 9848677786 र 9845449997।
7: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो, कसो कालले छिटो नलाग्यो।
8: होइन चाइनिज माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हौ तलाई?
7: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
8: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
9: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
10: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टीकापुर, कैलाली।
11: टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टीकापुर कैलाली।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
6: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
5: सानो कुरामा तनाव हुने,
6: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
5: कुलटमा लाग्ने,
6: छटपटी हुने,
5: मुटु धेरै ढुकढुक हुने,
6: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
5: टीकापुर अस्पताल, टीकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। टीकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुखको जिम्मेवारी बलिराम चौधरीलाई प्रदान गरिएको छ। नगरपालिकाको हिजो बसेको कार्यपालिका बैठकले वडा नम्बर 6 का वडा अध्यक्ष चौधरीलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी प्रदान गरेको हो। यसअघिका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीलाई विदा गरी कार्यपालिकाका बहुमत सदस्यले चौधरीलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी प्रदान गरेको नगरपालिकाले जनाएको छ। स्थानीय सरकार सञ्चालन 2074 को दफा 116 मा भएको व्यवस्था अनुसार वडा अध्यक्षलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी प्रदान गरिएको नगरपालिकाद्वारा सार्वजनिक गरेको निर्णयमा उल्लेख गरिएको छ। टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारूले राजीनामा दिएर फागुनमा सम्पन्न भएको प्रतिनिधि सभाको चुनावमा उम्मेद्वार बन्दा टीकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुखको जिम्मेवारी कार्यपालिका सदस्य रामबहादुर नगारजीलाई प्रदान गरिएको थियो। सिकलसेल एनेमिया, थालामेसिया लगायतका रोगको सचेतनाका लागि टीकापुरमा अभिमुखीकरण कार्यक्रम भएको छ। अभिमुखीकरणमा सिकलसेल एनेमिया, थालामेसिया भएका बिरामीलाई उपचारमा सहजता नभएको गुनासो गरेका छन्। थप खबर सहकर्मी आकाश चौधरीबाट।
6: सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट तथा वरिष्ठ कन्सल्टेन्ट डाक्टर राजन पाण्डेले जनस्वास्थ्य समस्याका रूपमा रहेको वंशानुगत रूपमा सर्ने रोग सिकलसेल र थालिसेमिया दुवैमा प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनु भएको छ। कैलालीको टीकापुरमा आयोजित सिकलसेल एनिमिया, थालासेमिया लगायतका रोगहरूको सचेतनाका लागि पालिका स्तरीय अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रममा डाक्टर पाण्डेले सिकलसेलले विभिन्न समस्या निम्ट्याउने बताउँदै यसमा थोरै बुद्धि पुर्याए मा वंशाणुगत रोगलाई शून्यमा झार्न सकिने बताउनुभयो।
12: सिकल सेल र थालिसिमिया वंशाणुगत रूपमा सर्ने रोग हो, तर थोरै बुद्धि पुर्यायो भने यो वंशाणुगत रूपमा सर्ने रोगलाई जिरोमा लान सकिन्छ। त्यो इम्पोर्टेन्ट छ। कति वंशाणुगत रूपमा सर्ने रोगलाई केही पनि गर्न सकिन्न। यो चाहिँ वंशाणुगत रूपमा सर्ने हुँदा हुँदै पनि थोरै तपाईँ हामीले बुद्धि पुर्यायौँ, सही तपाईँ पुर्याउने भनेर मलाई एकदमै चित्त बुझ्यो। हाम्रो कम्युनिकेसनमा ग्याप छ। हामीले के भनिदिएका छौँ भने हामी सबै आफै बिके भनिदिन्छौँ अनि कसरी हुन्छ बिहेबारीमा सर्छ बिहेबारी गर्नुहुन्न, होइन हो ल। सिकल सेलको बिरामीले पनि बिहेबारी गर्नुहुन्छ, थ्यालेसिमियाको पनि बिहेबारी गर्नुहुन्छ, कसरी गर्नुहुन्छ भने हामी सिकाउनु पर्यो।
6: टीकापुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा बच्चा रोगी हुनका लागि दुवै रोगी भए मात्र बच्चा रोगी हुने बताउँदै एकजना बिरामी अर्को निरोगी भएमा बच्चा वाहक मात्र हुने र यसमा पनि परामर्श लिएर विवाह गरेमा बच्चा निरोगी जन्मने बताउनुभयो।
12: दुईटा वाहक बिहा गरे मात्रै बच्चा रोगी हुन्छ। बच्चा रोगी हुनको लागि दुईटा वाहक हुनु पर्यो वा दुईटा रोगी हुनु पर्यो, अथवा एउटा रोगी अर्को वाहक हुनु पर्यो। सिम्पल के बुझ्नु भने वर र वधु केटाकेटी मध्ये एउटा नर्मल भयो अर्को जो भयो बिहा गर्नुहुन्छ। धेरै बुझ्नु पर्दै छैन, एकदम सिम्पल छ कि कुरा खास। वर र वधु मध्ये एउटा नर्मल भयो अर्को जे भयो बिहा गर्नुहुन्छ। केटाकेटी मध्ये एउटाको इलेक्ट्रोफोरेसिस रिपोर्ट नर्मल छ भने अर्को जोसँग पनि बिहा गर्नुहुन्छ।
6: तथ्याङ्क अनुसार सबैभन्दा बढी सिकलसेलका बिरामी नाइजेरियामा छन्। छिमेकी देश भारतले सन् 2047 सम्म सिकलसेल निवारण गर्ने लक्ष्य लिएको छ। नेपालमा थारू जातिमा 11% सिकलसेलको समस्या छ, जसमा 10% वाहक, 1% रोगी छन्। केटाकेटीमा एकजना नर्मल भए अर्को रोगी भए विवाह गर्न फरक नपर्ने उहाँको भनाइ छ। कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीका सिकलसेल फोकल पर्सन विमला गेवालीले आउँदा दिनमा परीक्षणमा प्राथमिकता दिने, विवाह कुण्डली बारे बढी परामर्श दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो। सिकलसेल प्रभावितले दुःख पाइरहेको बताउँदै परामर्श तथा निदानका लागि स्वास्थ्य केन्द्र खोल्ने, टीका

0: ठाकुर पहिलो पालिका भएको बताउनुभयो। गेवालीले 2081-82 कैलालीमा 28,761 को स्वास्थ्य परीक्षण गर्दा सिकलसेलका बिरामी 740 फेला परेका बताउनुभयो। टिकापुरमा केन्द्र सञ्चालन कैलाली गाउँपालिकाले बिरामीले 1,000 यातायात खर्च उपलब्ध गराउने गरेको जानकारी दिनुभयो। टिकापुरमा 1,914 जनाको रगत परीक्षण गर्दा 326 जनामा सिकलसेल रेट र 80 जनामा कडा सिकलसेल रोग देखिएको नगरपालिकाले जनाएको छ। टिकापुरका जनस्वास्थ्य निरीक्षक केवल सिंह सार्कीले 1,83,00,000 बनेका बहुउद्देश्यीय भवन स्वास्थ्य सेवा दिन प्रयोग गरिएको बताउनुभयो। उहाँले एकीकृत मोडलबाट स्वास्थ्य सेवा दिने प्रयास भएको बताउँदै शहरी स्वास्थ्य आवश्यकता सिकलसेल न्यूनीकरण प्राथमिकता भएकोले यो सेवा शुरू गरिएको बताउनुभयो।
1: अरू समुदायमा लाग्ने रक्तजनित रोगहरू हाम्रो प्राथमिकता हुन्छ र आवश्यकता र प्राथमिकतालाई जोडेर एकीकृत स्वास्थ्य सेवामा जाने भनेर हामीले यो मोडल चाहिँ गरेको छौँ। जनसङ्ख्या कमीले भाषण दिएन सबै संस्थालाई हेर्नुहुन्छ भने यो हाम्रो 1 नम्बर वडामा हाम्रो चाहिँ 46,000 जनसङ्ख्या भएकोमा एउटा चाहिँ सहरी स्वास्थ्य केन्द्र छ, अहिले एउटा कुनामा एउटा चाहिँ अस्पताल छ, तर आधारभूत स्वास्थ्य सेवा दिने त्यो लेभलको संस्था नभएको हुँदाखेरि नगर स्वास्थ्य नीतिमा पनि यो कुरा चाहिँ कता न कता जोडेको छ। अब नगरवासीलाई यो शहरीकरण सँगसँगै शहरी स्वास्थ्य सेवा दिनपर्छ, सिकलसेल केन्द्र स्थापना गर्नुपर्छ भन्ने कुरा नीतिगत आधार पनि छ। हाम्रो यो ऐनमा पनि व्यवस्था भएको हुनाले यो कुराले पनि हामी चाहिँ यसलाई अगाडि बढाउनुपर्छ।
0: सिकलसेल थालासेमियाका कारण छोरी बिरामी भएर नियमित रगत चढाइरहनु परेकाले आफूहरूलाई निकै कठिन भएको एकजना अभिभावक बताउनुहुन्छ।
2: नानीलाई ल्याउन सकिन्छ, नानीलाई यो सास फेरि गाह्रो हुन्छ, गाह्रो हुन्छ मेरो महिला म कुनै ग्यारेन्टीले लिएको बिक्री लिपोर्ट ल्याउन सकिन्छ, मैले नानी मरियो टिकापुरमा भाडामा पिसा पिसादेखि रगत।
0: अर्का सिकलसेल थालासेमियाका बिरामी आफूले उपचार लगाएका कुरामा निकै कठिनाई भोगिरहेको बताउनुहुन्छ। टिकापुर अस्पतालका ल्याब टेक्नोलोजिस्ट मरिचमान भुलले परीक्षण गर्ने विधि बारे जानकारी दिनुभएको थियो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले स्वागत गर्नुभएको थियो। कार्यक्रम सहसंयोजक कमल बहादुर रावलले सञ्चालन गर्नुभएको थियो।
3: सहकर्मी आकाश चौधरी। अब बाँकी खबर। टिकापुर नगरपालिका वडा नम्बर 2 रैथाने पद्धतिबाट विपद जोखिम न्यूनीकरण सम्बन्धी 2 दिने तालिम प्रदान गरेको छ। 2 चरणमा गरी 2-2 दिनका दरले 4 दिन तालिम सञ्चालन गरिएको हो। जेठ 11 र 12 गति एउटा र 12 र 13 र 14 गति अर्को गरी 2 तालिम सञ्चालन गरेको हो। तालिममा वडाभित्रका बर्गर, सामुदायिक वनका पदाधिकारी, स्वयंसेविका, टोल विकास संस्थाका पदाधिकारीहरू सहभागी थिए। तालिमका सहभागीहरूले तालिमबाट राम्रो सिकार भएको बताएका छन्। तालिमका सहभागी बन्देपुरका बर्गर पल्टुराम गोडलले तालिममा वन्यजन्तुको बासस्थान सुरक्षित राख्नुपर्छ, सर्प देख्ने बित्तिकै मार्नुहुन्न, जथाभावी रूपमा ढुङ्गा गिटी बालुवा उत्खनन गर्नु हुँदैन भन्ने कुरा सिकेको बताउनुभयो।
4: मानव र वन्यजन्तु बीच कसरी सन्तुलन कायम गर्ने, उनीहरूको वासस्थान चाहिँ सुरक्षित गरिदिनुपर्छ, सर्प देख्ने बित्तिकै हामीले मारिदिने गर्थ्यौं तर सर्प हाम्रो दुश्मन होइन रहेछ भन्ने कुरा जानकारी पायौं। त्यस्तै यो गिटी बालुवा ढुङ्गा चाहिँ उत्खनन कार्य पनि गर्नु हुँदैन, पर्यावरणको लागि पनि राम्रो हुँदैन भन्ने कुरा जानकारी पायौं।
3: स्वयंसेविका सुशीला चौधरीले वर्षातको समयमा बाढ़ी आउँदा झाडा बाख्रा लाग्ने गरेको बताउँदै यो तालिममा पनि आफूले त्यसबाट जोगिने उपायका बारेमा सिक्ने मौका पाएको र त्यसलाई व्यवहारमा पनि लागू गर्ने बताउनुभयो।
5: बाढी पहिरो दैवी प्रकोपको बारेमा सिक्यौ, जस्तै बाढी पहिरो आएपछि झाडा पखाला लाग्छन् अनि बुढा पाखालाई अनि बच्चालाई गर्भवतीलाई हामीले गाउँमा सरसल्लाह दिन्छौँ पूर्व तयारी गर्नु सबै चिजको। अब लाल पूर्जा भयो, अपाङ्ग भयो, गर्भवतीलाई तयारी गर्नु अनि उच्च ठाउँमा लगेर राख्नु सिकेर अब आफ्नो त्यहाँ गाउँघरमा पनि त्यही लागू गर्ने हो।
3: रानी कर्णाली सामुदायिक वनका अध्यक्ष रमेश विश्वकर्माले तालिम समय सापेक्ष भएको बताउँदै अझै यस्ता तालिमहरू फरक फरक विषयमा सञ्चालन गर्दा राम्रो हुने सुझाव दिनुभयो।
6: विपद शाखाले नगरपालिकाबाट थोरै बजेटहरू विनियोजन गरेर चाहिँ यो विपद जोखिम न्यूनीकरणका लागि र सर्पदंशका लागि पनि एउटा तालिमै छुट्टै एउटा सर्पदंशका लागि फेरि छुट्टै दिनमा र स्थानीय बर्गरहरू वनका साथीहरू सबैलाई चाहिँ राखेर फेरि यस्ता दुई तीनटा कार्यक्रमहरू गरेर प्रयोगत्मक हिसाबले प्र्याक्टिकल्ली हामीले प्रयोगमा ल्यायौं भने अझ प्रभावकारी हुन सक्छ।
3: खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
7: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: सिटीभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी 30 जना, सामान्य चिकित्सा एचए 40 जना, नेत्र विज्ञान ओए 40 जना, डिप्लोमा इन फार्मेसी डीपीएफ 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
7: भर्ना कार्यक्रम
8: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
7: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
8: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cityvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि एसएका कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
7: आवश्यक कागज पत्रहरू
8: एसई एसएलसी उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
7: जन्म दर्ता नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
8: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
7: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
8: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
7: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर।
8: सम्पर्क नम्बर 0999-59044, 98-58-0044, 98-487-20247, 97-642-83921 र 98-69-63520।
9: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
10: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
9: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
10: महिनाको महिनावारी गडबडीको समस्या,
9: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
10: पेट सम्बन्धी सम्पूर्ण समस्या,
9: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
10: ईसीजी सेवा,
9: डिजिटल एक्सरे सेवा
10: र प्रयोगशाला ल्याब सेवा।
9: फोन नम्बर 98-484-27359 र 98-48-42-73-59। सत्कार पोलिक्लिनिक प्रणाली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।

0: वायु तथा पूर्वी विभाग नजिकै रहेको न्यूनचापी क्षेत्रको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा मेघगर्जन चट्याङ र हुरी चल्ने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बदली रहेको छ भने तराई भूभागमा आंशिक बदली छ। कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षा पनि भइरहेको छ। आज दिउँसो पनि देशभर सामान्यतया बदली रहने र केही स्थानहरूमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। खोज खबरमा अब पालो जनआवाजको। समुदायमा महिला स्वास्थ्य स्वयं सेविकाको भूमिका धेरै हुन्छ। आजको जनआवाजमा हामीले केही स्वास्थ्य स्वयं सेविकालाई सरसफाई र विपदमा कसरी काम गरिरहनु भएको छ भनी सोधेका छौ।
1: नमस्कार, मेरो नाम पुनम चलाउने, टिकापुर एक ब्लक नम्बर बी। सरसफाई र विपदको बेला अब जस्तो विपद अवस्थामा कुनै अब आग लागि भयो भनेपछि हामीले तुरन्त अब दमकलदेखि लिएर अब समुदायमा सबैलाई अब जानकारी गराएर अब कसरी अब बचाउने, सरसामानहरू पनि भित्र हुन्छ त्यो कसरी बचाउने भनेर त्यसको बारेमा पनि हामीहरूले काम गर्छौँ। अब कसरी सकिन्छ त्यसै गरेर अनि त्यो घरको मान्छेलाई अब सहयोग गर्नुपर्ने कामहरू के छ, अब उहाँहरूलाई कपडा लत्तादेखि लिएर सबै उनीहरूको उभार छ भने उहाँहरूलाई अब सहयोग गर्ने, अब नगरपालिकाहरूमा पनि खबर गर्ने, प्रशासनमा पनि खबर गर्ने।
2: नमस्कार, म चन्द्र चौधरी, टिकापुर तीन पुस्ती। विपदको बेला हामी जस्तै अब बाढी आयो भनेपछि हामी थाहा पाउने बित्तिकै त्यहाँ हामी गएर सहयोग गर्ने गर्छौँ। जस्तो अब खाद्य कुराहरू अनि त्यस्तो अब तुरुन्तै अलि राम्रो ठाउँमा राख्ने, त्यसपछि अब आग लागि भएपछि अब पहिला आफैले निभाउनु पर्ने जस्तो छ भनेपछि आफ्नो समुदायको अब निभाउँछौ, अनि त्यसपछि अब ठिकै परेछ भनेपछि दमकललाई फोन गरेर समुदायको मान्छेले सहयोग गरेर निभाउने प्रयास गर्छन्। आजकल अब घामको सिजनमा डेङ्गु अनि त्यसपछि मलेरिया जस्ता रोगहरू लाग्नबाट बचाउन चाहिँ अब झुलको प्रयोग गर्न भन्छौँ र सानोतिर लामा फुल बाहुला भएका कपडा लाउने पाटलो अनि झुलाएर अनिवार्य नै सुत्ने भनेर, राति मात्रै नभएर दिउँसो पनि झुलाएर सुत्ने भनेर जानकारी गराउँछ।
3: मेरो नाम बबी राव, ब्लक नम्बर 11 वडा नम्बर 1। जस्तै अब टोलमा सरसफाई गर्नु पर्यो, घर आँगन आफ्नो बाढीमा खाल्डा खुल्डी पुल्नु पर्यो, चढे गलेका एक ठाउँमा झिल्लीहरू अलग गराएर आफ्नो सबै सरसफाई राख्नु भन्ने सल्लाह दिन्छ। विपद आयो भने त्यस्तै अब आग लागि केही भएपछि नगरपालिकामा खबर गर्ने, टोलमा गर्ने, आफ्नो घरको सुरक्षा राम्रोसँग गर्नुहोला, नडराउनु होला भनेर सम्झाउँछु।
4: नमस्कार, मेरो नाम सरस्वती देवी चौधरी, वडा नम्बर 2। विपदको बेला चाहिँ अब हामीले होइन जस्तै गर्मी मौसममा चाहिँ अब झाडा पखालाहरू, ज्वरोहरू, अब एलर्जी छालामा चिलाउनेहरू देखिन्छ धेरै जसो, अनि त्यस्ता अब गाउँ टोलमा गएर तिनीहरूलाई सल्लाह दिने, अब घाममा निस्किनै पर्यो भने फुल बाहुला लगाएको कपडाहरू लगाउने अनि अस्पताल जाने त्यस्तै सल्लाह दिन्छ।
0: अब खेल समाचार। नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद महिला क्रिकेट छनौट अन्तर्गत समूह बीको खेलमा इन्डोनेसियालाई पराजित गर्दै सेमी फाइनलमा पुगेको छ। मलेसियाको कोलालाम्पुर स्थित भाइमास ओभल क्रिकेट मैदानमा हिजो भएको खेलमा नेपालले इन्डोनेसियामाथि 4-0 जित निकाल्दै प्रतियोगिताको सेमी फाइनलमा पुगेको हो। यसै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। उपलब्धिको रक्षा र समृद्धिको संकल्प सहित आज 19 गणतन्त्र दिवस मनाइँदै नेपाल सरकारको बजेट पनि आज सार्वजनिक हुँदैछ। हावाहुरीका कारण टिकापुर क्षेत्रमा गए रातीदेखि विद्युत सेवा अवरूद्ध, टिकापुरको कार्यवाहक नगर प्रमुखको जिम्मेवारी बलिराम चौधरीलाई। सिकल सेल एनेमिया, थालामेसिया लगायतका रोगको सचेतनाका लागि अभिमुखीकरण, उपचारमा बिरामीले शास्ति खेप्दै। र नेपाल एसियाली खेलकुद महिला क्रिकेटको छनौटमा नेपाल सेमी फाइनलमा प्रवेश। हवस् त, अहिलेलाई खोज खबर यति नै। यसपछि आजको दिन सुन्न सक्नुहुनेछ। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद बिदा हुन्छु। सामुदायिक रेडियो टीका प्रेफम सुन्दै गर्नुहोला। नमस्कार।

0: वन आयोग के कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहित में जारी संदेश।
1: कर्णाली नमूना मावि टीकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
1: फराकिला कक्षाहरू,
2: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
1: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
2: खेलकुद सुविधा,
1: कम्प्युटर शिक्षा,
2: स्वच्छ पिउने पानी,
1: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
1: तपाईको भविष्य निर्माणको एक सहयात्री।
3: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
4: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
3: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
4: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
3: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
4: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
3: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
6: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल जेठ महिनाको 15 गते शुक्रबार, तदनुसार मे 29 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि विश्वास गरेका व्यक्तिबाट धोका मिल्न सक्छ, सावधान रहनुहोला। राजनैतिक क्षेत्रमा नयाँ जिम्मेवारी हात पर्न सक्छ। वृष राशि। वृष राशि हुनेहरूको लागि आत्मविश्वास वा नयाँ जोश र सोच लक्ष्य प्राप्ति गर्नमा सहायक बन्नेछ। नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ, बौद्धिक र कलाको क्षेत्रमा प्रभाव बढ्नेछ। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि मनलाई सकारात्मक राख्नुहोला, सबै कार्य सहज हुँदै जानेछ। सिंह राशि। सिंह राशि हुनेहरूको लागि आर्थिक दृष्टिले दिन सामान्य रहनेछ, सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। कन्या राशि। कन्या राशि हुनेहरूको लागि आफन्तहरूको रमाइलो जमघटले मन प्रसन्न रहनेछ, कार्यक्षेत्रमा पिताको साथ र सहयोग मिल्नेछ। तुला राशि। तुला राशि हुनेहरूको लागि नयाँ कार्य थालनी गर्ने योजना सफल हुनेछ, समाजमा पद प्रतिष्ठा बढ्नेछ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूको लागि धर्म कर्ममा रुचि बढ्नुका साथै धार्मिक मठ मन्दिरमा भ्रमणको योग रहेको छ, उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछ। धनुराशि। धनुराशि हुनेहरूको लागि वैदेशिक यात्राको सम्भावना छ, स्वास्थ्यप्रति सचेत रहनुहोला। मकर राशि। मकर राशि हुनेहरूको लागि मेहनतको राम्रो प्रतिफल प्राप्त हुनेछ, बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूको लागि आफन्तबाट राम्रो साथ र सहयोग पाइनेछ, फाइदाको स्रोत थाहा पाउन सकिनेछ। र अन्त्यमा मीन राशि। मीन राशि हुनेहरूको लागि व्यापार व्यवसायमा लाभ रहनेछ, चुनौती पछ्याउँदै नयाँ कार्यको जग बसाउने समय रहेको छ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भनिए पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5-61-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

श्रोतस्थानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हेलो साम सधैँ, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे गोचाली, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे ल तपाई गाउनुहोस्, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3:30 बजे सुपरहिट थारू गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे टोटली गीतहरू, 6 बजे खोज खबर, 7 बजे प्रकृति संवाद, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।
5: ए रोक रोक रोक,
6: के भयो? किन कराएको यस्तो
5: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
7: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
8: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: शरीरमा रातो वा फुस्रो छुँदा थाहा नहुने स्पर्श शक्ति हराएको र नचिलाउने दाग देखा परेमा हात खुट्टा झमझम गर्नु तथा स्नायुहरू सुन्निएर पीड़ा भएमा कुष्ठरोग हुन सक्छ।
1: कुष्ठरोग महिला वा पुरुष जो कोहीलाई पनि लाग्न सक्छ। कुष्ठरोगको शंका लाग्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी तीन मानपुरमा सम्पर्क गर्नुहोस्।
0: महिलाहरू अस्पतालसम्म आउन र स्वास्थ्य परीक्षण गराउनको लागि आफ्नै घरको पुरुषहरूले मद्दत गर्नुहोस्।
1: कुष्ठरोग मुक्त समाज निर्माणको लागि साइनिङ अस्पताल INF नेपाल बाँकेद्वारा जनहितमा जारी सन्देश।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628825।
5: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
6: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
5: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
6: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
7: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
6: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
7: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
5: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
6: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
5: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
6: व्यवसायी स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
5: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
6: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
5: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
8: यो माटो प्यारो छ, यो बाटो प्यारो छ।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषतः संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग जोड्ने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएन ले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि बझाङका सांसद गणेश विश्वकर्मा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत मान्छु।
1: धन्यवाद।
0: निर्वाचन भएको पनि केही समय भइसक्यो, संसद बैठक पनि अगाडि चलिराखेको छ, कानून निर्माण प्रक्रिया पनि अगाडि तीव्र गतिमा जस्तो देखिराखेको छ, के छ, केमा व्यस्त हुनुहुन्छ हिजो आज सांसदको रूपमा?
1: होइन, अहिले चाहिँ अब विशेष गरिकन कानून भन्दा बढी चाहिँ नै अब बजेट निर्माणको प्रक्रियामा चाहिँ अगाडि छौं। अब भोलि गणतन्त्रको दिवसको सन्दर्भमा अब बजेट नै आउँछ, होइन, बजेटका सन्दर्भमा अब त्यसको नीति तथा कार्यक्रम, त्यसपछि बजेटका सिद्धान्त र प्राथमिकताहरू र आर्थिक सर्वेक्षणका सन्दर्भमा चाहिँ नि अब विभिन्न विद्वानहरूसँग विज्ञहरूसँग र स्वयं विभिन्न समितिहरूसँग बसेर त्यसका विषयमा छलफल गर्ने बहस गर्ने काममा व्यस्त छौं। र
0: अहिले यो बजेट ल्याउनको लागि एउटा सांसदको रूपमा तपाईँले कसरी योगदान गर्नुभयो अथवा गर्दै हुनुहुन्छ?
1: मलाई के छ त भन्दाखेरि, एउटा त म मुलुकको दलित समुदायका तर्फबाट चाहिँ नि समानुपातिक प्रतिनिधित्व गरेर जाने सांसद भएको हुनाले देशभरिका दलित समुदायका विषयमा के कुरा जाने गरी आउँदो नीति कार्यक्रम र बजेटमा हुनुपर्छ, केमा प्राथमिकता दिनुपर्छ भन्ने सन्दर्भमा जाने अब पार्टीका तर्फबाट व्यक्तिगत रूपमा विभिन्न माध्यमद्वारा जाने मैले कुरा उठाइराखेका छु, होइन। दोस्रो कुरा जाने अब विशेष गरिकन अब अहिलेको चाहिँ बजेटमा दलित समुदायका विषयमा चाहिँ जुन कुरा प्रायोरिटीमा राख्नु पर्थ्यो त्यो चाहिँ जस्तै नीति जस्तै अब अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ नै बाचापत्रमा त्यो एक नम्बरमा थियो दलित सम्बन्धीको कुरा। त्यसपछि अब रवि लामिछानेजीले एउटा पार्टीको सभापतिको हैसियतले मान्ने सांसदको हैसियतले संसदबाट पनि बोल्नुभयो, क्षमा याचना भनेर चाहिँ भन्नुभयो, तर चाहिँ औपचारिक रूपमा सरकारका तर्फबाट त्यो केही पनि भएन। त्यसपछि उहाँहरूले 18 बुझे जुन किसिमको जाने अब नीति कार्यक्रम ल्याउनु भयो, त्यसमा पनि दलित समुदाय सम्बन्धी 15 दिनभित्र चाहिने के भन्छ सुधारका कार्यक्रमहरू ल्याउने भनेको थियो, त्यो पनि अहिलेसम्म ल्याएको छैन, होइन। त्यसले गर्दाखेरि बजेटमा त्यो ल्याउलान् भन्ने ठान्छु।
0: भनेको तपाईँले चाहिँ आफ्नो तर्फबाट भेट्नुपर्ने कुरा भन्नुपर्ने कुरा भनि नै राख्नु,
1: दुईटै कुरा भनेको छु। एउटा चाहिँ मैले देशभरिका दलित समुदायका विषयमा चाहिँ यस्तो गरेर जानुपर्छ भनेको छु, र सुदूरपश्चिमको मान्छे भावनाले सुदूरपश्चिमको विषय तपाईँले भने जस्तै बझाङका 11 पालिकाका हरेक दलित बस्तीलाई चाहिँ एउटा नमूना बस्ती एकीकृत बस्ती बनाएर जाउँ, त्यहाँभित्र खानेपानी सिँचाई बाटो हस्पिटल स्कूल यी सबै कुरालाई चाहिँ इन्टिग्रेटेड रूपमा राखौं र त्यहाँको त्यसलाई जाने जातीय छुवाछुत मुक्त बनाऊ, त्यसपछि त्यहाँ एउटा जाने सहकारी बनाऊ र दलित समुदायका सन्दर्भमा चाहिँ घर घरमा रोजगारी हरेक दलित बस्तीमा एक सहकारी र घर घरमा रोजगारीको एउटा चाहिने नारा अगाडि सारौं भन्ने प्रस्ताव चाहिने मैले सरकारलाई दिएको छु, प्रधानमन्त्रीको कार्यालयमा विभिन्न सेक्टरल मन्त्रीहरूलाई दिएको छु। र अर्को कुरा जाने त्यहाँको इन्फ्रास्ट्रक्चरको सन्दर्भमा जस्तै सेती लोकमार्गको कुरा, पश्चिम सेतीको कुरा, होइन, त्यस पछाडि जाने अरू हामीले प्रस्ताव गरेका जाने जुन अब पर्यटनको क्षेत्रदेखि लिएर जाने अरू कुराका विषयमा चाहिँ हामीले निरन्तरमा कुरा पनि उठाएका छौँ।
0: जस्तो अब बझाङको दलित समुदायको लागि गर्नुपर्ने कुरा पनि तपाईँले बताउनुभयो दिनुभयो, र समग्र दलित अरू क्षेत्रको अरू भूगोलको दलित समुदायको लागि पनि गर्ने कामको बारे बताउनुभयो। बझाङको लागि त भन्नुभयो यो यसरी गरौँ भनेर, अरू क्षेत्रका दलित समुदायको लागि के गर्नुपर्छ त्यो बजेटमा अथवा नीति कार्यक्रममा ल्याउनुपर्छ भनेर?
1: अब मैले जाने तीनटा कुरा जाने मूलत उठाएको छु, होइन, अब यो नीति तथा कार्यक्रममा बोल्दाखेरि जाने मैले एउटा समग्र जस्तै अब पर्सि जेठ 21 गते आउँदैछ त्यो छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिन हो, होइन, त्यो ऐतिहासिक जनआन्दोलन 62-63 पछाडिको चाहिँ नै त्यो परिवर्तनको हिस्सेदार दलित समुदाय पनि हो भन्ने मान्यताका आधारमा त्यस बेलामा चाहिँ महिलाहरूलाई चाहिँ भोलि 16 चाहिँ 33% चाहिँ व्यवस्था गरिएको थियो, दलितहरूलाई चाहिँ जेठ 21 गतेलाई चाहिँ छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो। त्यो दिनलाई चाहिँ हामीले के भने त देशभरिलाई जातीय छुवाछुत विरूद्धको चाहिँ अभियान चलाउने र त्यसका लागि एउटा इन्टिग्रेटेड खालको कानून बनाउने भन्ने पहिलो कुरा गरेका छ। दोस्रो कुरा जाने के त भन्दाखेरि चाहिँ दलित समुदायको लागि एउटा 10 आगामी दशकलाई चाहिँ दलित अधिकार दशक घोषणा गरौं र त्योभित्र चाहिँ दलितहरूको आर्थिक राजनीतिक सामाजिक सांस्कृतिक यी सबै कुराको चाहिँ एउटा इन्डिकेटरहरू बनाऊ, त्यो 10 दलितहरूलाई कहाँ पुर्याउने भन्ने कुराको एउटा चाहिँ मार्गचित्र बनाऊ र त्यो दलित अधिकार दशक घोषणा गरेपछि 10 पछाडि हामी दलितहरूका नामबाट मागिने जुन आरक्षण छ अथवा विभेदका नामबाट जुन मागिने आरक्षण छ त्यसलाई क्रमशः कम गर्दै जाउँ, भन्ने खालको प्रस्ताव गरेका छौं र त्यसलाई नियमन गर्नका लागि र त्यसलाई नेतृत्व गर्नका लागि एउटा जाने शक्तिशाली जाने एउटा दलित अधिकार प्राधिकरण बनाऊ। त्यो दलित अधिकार प्राधिकरण बनाउन सक्यो भने त्यसले चाहिँ दलित समुदायको चाहिँ अहिलेसम्म दलितहरूले भोगेका चाहिँ अन्य अत्याचारका चाहिँ पीड़ाहरूको अनुसन्धान गर्छ, सत्य निरूपण गर्छ, सत्य तथ्य पत्ता लगाउँछ र त्यस पछाडि त्यसले जाने बजेटहरू जाने सरकारले ल्याएका बजेटहरूको अनुगमन गर्छ। बजेट पुगे कि पुगेन भन्ने खालको कुराको लागि विभिन्न अन्तर्राष्ट्रिय के अरे दात्री निकायहरूबाट पनि त्यसले डाइरेक्ट लिन सक्छ। त्यसो गरेर जाने एउटा दलित अधिकार प्राधिकरण बनाऊ भने यी तीनटा कुरा चाहिँ समग्र देशभरिका दलितहरूको लागि छ भने जस्तै राष्ट्रिय दलित आयोग जाने अनुगमनको पाटोले जाने जस्तै अब 23-24 घटनाको विषयमा हिजो मानव अधिकार आयोगले ल्याएको जस्तो रिपोर्टहरू ल्याउनका लागि त्यो आयोगको काम हुन्छ तर विकास गर्ने काममा त आयोगले गर्दैन।
0: भनेको छुट्टी प्राधिकरण पनि गर्छन्।
1: प्राधिकरण चाहियो भने
0: आयोग र प्राधिकरणको काम कार्यवाहीको बीचमा समानता र भिन्नता के हुन सक्छ जो तपाईँले यो बनाउनुपर्छ प्राधिकरण भनिराख्नुभएको?
1: अब प्राधिकरणले जाने त्यो दलितहरूको डेभलपमेन्टसँग सम्बन्धी कुरा गर्छ, दलितहरूको विकास निर्माणसँग सम्बन्धी कुरा गर्छ, दलितहरूको इन्टिग्रेटेड प्रोजेक्टहरूलाई जाने काम गर्ने काम गर्छ। तर दलित आयोगले जाने दलितहरूको मानव अधिकारको अनुगमन मात्र गर्ने काम गर्छ र उसले जाने सरकारलाई सुझाव मात्र दिने भयो होइन, अनि उसले जाने दलित समुदायको जाने जस्तै इन्क्लुजनको कुरा, संविधान कार्यान्वयनको कुरा, अब दलित आयोगलाई दिएका जाने जुन मापदण्ड छन् त्यसका आधारमा उसले काम गर्छ। तर दलित विकास प्राधिकरणले जाने विकाससँग जोड्छ, जस्तै अब समग्र विकास ठूल्ठूला रोड बनाउने, ठूल्ठूला इन्फ्रास्ट्रक्चर बनाउने जुन कुरासँग दलित चाहिँ छुट्नु हुँदैन भन्दा चाहिँ त्यो विकासको चाहिँ टेक्निकल काम चाहिँ प्राधिकरणले गर्छ, त्यसको लागि चाहिँ हामीले त्यसलाई चाहिँ अगाडि सारेको हो।
0: अब अहिले यो बजेट सँगसँगै यो विभिन्न विधेयकहरूमा पनि छलफल तीव्र गतिमा अगाडि बढ़िराखेका छ र पछिल्लो समयमा हेलो सांसद अन्तर्गत हामीले पर्यटन सम्बन्धी विधेयकको बारेमा एउटा छलफल गरेका थियौं र त्यो छलफलमा सरकारवालाहरूको सुझावलाई समेटेर संसदमा एउटा सांसदको रूपमा आफ्नो भूमिका महत्वपूर्ण हुन्छ भन्नुभएको थियो। हामीले हालैका दिनमा सुन्यौं कि तपाईँले त्यहाँको छलफलको आधारमा संसदमा कुरा पनि राख्नु भएको छ, के भइरहेछ त्यो पनि सुनौं न प्रगति।
1: अब राष्ट्रिय सभाबाट पारित भएर हामी कहाँ चाहिँ अब प्रतिनिधि सभामा अस्ति मात्रै मान्ने के भन्छ पर्यटन मन्त्रीज्यूले चाहिँ त्यो पेश गर्नु भएको छ होइन, अनि त्यो छलफलका लागि चाहिँ त्यहाँ सैद्धान्तिक छलफल हुँदाखेरि अब विशेष सीआईएनले आयोजना गरेको अस्तिको टुरिज्म बोर्डको प्रोग्रामले हामीलाई निकै धेरै राम्रो जाने प्रशिक्षित गर्यो। त्यसका आधारमा त्यसका सैद्धान्तिक पक्षका विषयमा त्यो विशेष त्यहाँ आएका चाहिने अधिकारवालाहरू सरकारवालाहरू र तपाईँहरू सबैको जाने कुरा सुनेका आधारमा यसको सैद्धान्तिक पक्ष चाहिने के त भन्दाखेरि यो चाहिँ कुनै व्यापारको विषय होइन, पर्यटन भनेको चाहिने के त भन्दाखेरि हाम्रो संस्कृतिको संरक्षणको कुरा हो, यो चाहिँ नेपाली समाजको चाहिँ के भन्छ जाने त्यो समन्वयको कुरा हो, यसलाई जाने सद्भावको कुरा हो। त्यसकारणले गर्दाखेरि यसलाई त्यो केन्द्रमा राखौं, अब यसलाई के भन्छ संहिताका हिसाबले चाहिँ अब यो काठमाडौँ भक्तपुर के भन्छ जाने लुम्बिनी र पोखरा मात्र जाने के भन्छ पर्यटन होइन, पर्यटन भनेको चाहिँ त्यो बजाङ बजाङको साइपाल पनि हो, खत्तड पनि हो भन्ने खालको कुरा चाहिँ हामीले त्यहाँ उठाएका छौं र अब चाहिँ नि त्यो सैद्धान्तिक छलफलमा उठेका कुराका आधारमा चाहिँ अब त्यसलाई चाहिँ हामीले मानव के अरे अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव के भन्छ पर्यटन समितिमा चाहिँ त्यो छलफल पनि गरेका छौं र त्यो छलफलमा चाहिँ हामीले विधान यो जुन चाहिँ जुन यो विधेयक जुन छ यो विधेयकमाथि चाहिँ टेक्निकल काम गर्नका लागि एउटा उपसमिति बनाएका छौं अहिले होइन, हो त्यो उपसमितिको 8 जना मान्यजीवहरू छौं हामी 8 जनाले चाहिँ त्यो विधेयकका चाहिँ एकदम दफावार छलफल गरेर त्यसपछि हामी त्यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई बुझाएर चाहिँ त्यसपछि हामी संसदमा बुझाउँछौ र अब भोलि 5 बजेसम्म चाहिँ 72 घण्टाको अवधि शुरूआत भएको छ यो अस्तिदेखि भोलि शुक्रबारसम्ममा चाहिँ हामी त्यसमा विभिन्न मान्यजीवहरूले संशोधन पेश गर्नुहुन्छ, त्यो संशोधन पेश भइसकेपछि चाहिँ अनि संसदमा पनि छलफल हुन्छ, त्योभन्दा अगाडि जाने समितिमा छलफल भएर अगाडि जान्छ। मेरो विचारमा अहिले धेरैजसो विशेष गरिकन राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मन्त्री हुनुभएको मान्यजीवले चाहिँ प्रस्ताव गरेको भए पनि त्यो चाहिँ अब निकै पहिला जाने प्रस्ताव गरेको विशेष गरिकन हाम्रो के भन्छ बद्री पाण्डेजी चाहिँ मन्त्री हुँदाखेरि नै प्रस्तुत भएको हुनाले अब उहाँहरूले त्यसलाई चाहिँ एउटा के भन्छ अब निरन्तरताको हिसाबले चाहिँ उहाँहरूले पेश गरे पनि त्यहाँका मान्यजीहरूले धेरैजसो विज्ञ मान्यजीहरूले चाहिँ के भन्नुभएको छ त भन्दाखेरि यहाँ धेरै कुरा चाहिँ छुटेका छन्। अब यसलाई चाहिँ विशेष यहाँहरू जस्तो चाहिँ सरकारवालाहरूले दिएका सुझावका आधारमा यसलाई पूर्ण गरेर बनाउनुपर्छ। अर्को कुरा यो विधेयक भनेको 48-50 साल पुरानो रहेछ, हेर्नुहोस् होइन, यो बीचमा चाहिँ यो विधेयक चाहिँ परिवर्तन पनि नभएको रहेछ। त्यस कारणले गर्दाखेरि यो बीचमा भएका परिवर्तनहरू विशेष गरिकन यो टेक्नोलोजीमा जाने होइन, यो यसलाई चाहिँ डिजिटल चाहिने डिजिटल्ली जाने त्यसलाई जाने अब संसारभरिमा जाने त्यसलाई जाने अब पर्यटनको जाने भनौँ न यसलाई उद्योगको रूपमा रूपान्तर गर्ने गरिकन जाने अगाडि बढेको छ र विशेष गरिकन युवा साथीहरू मान्य सांसदहरू भएर आउनुभएको र उहाँहरूका नयाँ नयाँ इनोभेसनहरू भए हुनाले मेरो संविधानमा त्यो विधेयक जाने अलि राम्रै खालले अगाडि बढ्छ जस्तो छ।
0: ऐन संशोधन गर्दाखेरि विधेयकमा अझ प्रभावकारी अगाडि बढ्छ
1: प्रभावकारी। अब कतिपय ट्रेडिसनल कुरा छन्, कतिपय कुरा संशोधन गर्नुपर्ने छ होइन, अब ती संशोधन गरेर चाहिँ अगाडि बढाउन सक्दा विशेष गरेर सत्ता पक्षले जाने त्यसलाई स्वीकार गर्न सक्यो भन्ने सबैका सुझावहरूलाई अब यसलाई जाने पूर्वाग्रह ठानेर अब यो जेमा पनि विरोध गर्यो भन्ने हिसाबले हेर्दाखेरि अब स्वयं दल के भन्छ त्यो सत्तारूढ दलका नेताहरूले पनि त्यसमा चाहिँ संशोधन गर्नुभयो के भन्छ विरोध गर्नुभएको छ, यो मिलेन एकदम चाहिँ। अब एकजना मान्यज्यूले त संविधानको धारा 57 को उपधारा कति भनेको थियो त्यो उपधारा नै छैन, यो मार्ग लचित बनायो भन्दै हुनुहुन्थ्यो, कतिपय त्यस्ता इररहरू पनि छन् होइन। तर चाहिँ अब त्यसमा चाहिँ जे कुरा आएको छ जति अर्को कुरा चाहिँ लामो समयदेखि एउटा छलफलबाट आएको छ, अब त्यो छलफललाई चाहिँ अब अहिले फाइनल गर्दाखेरि चाहिँ अब कसैको इन्ट्रेस्टलाई चाहिँ सम्बोधन नगर्ने आम जनताका पक्षमा जाने कानून बनाउने हिसाबले अगाडि बढ्ने गरिकन हामी तयारीमा छौं। तर विडम्बना के छ त भन्दाखेरि अस्ति चाहिने यो वैकल्पिक आर्थिक विधेयक भन्नु चाहिँ अस्ति पास भयो, तपाईँले थाहा पाउनुभयो, अब अर्थमन्त्रीले पेश गर्नुभयो, त्यसमा मैले पनि संशोधन हालेका थिएँ, तर त्यहाँ चाहिने त्यसमा संशोधनको विषयमा बोल्नु पनि पाएन किनकि जुलुस निकाल्नुपर्ने भयो होइन, एकदम चाहिँ उभिएर विरोध गर्नुपर्ने भयो, त्यो विरोध गरेकै बेलामा नारा जुलुस भएकै बेलामा चाहिने त्यो पास गर्ने काम भयो, अब त्यस्तो चाहिँ कम्ती नगरिदिए हुन्थ्यो।
0: त्यहाँनिर के चाहिँ गलत भयो, त्यसो विरोध गलत भयो कि त्यो विरोधका बीचमा अगाडि जसरी बढ्यो त्यो गलत
1: होइन, त्यो जसरी विधान त्यो विधेयक पास गरियो त्यो विधेयक पास गर्नु गलत भयो नि,
0: अथवा त्यतिखेर नारा जुलुस नभएको भए
1: नभए पनि हुन्थ्यो, तर जाने नारा जुलुसको त एउटा जाने एउटा त्यो विधेयक थिएन नि त, त्यो विधेयकमाथि हामी बोल्दैनौ, त्यो विधेयक गलत छ भनेर नारा लगाएको त थिएन, नारा लगाउने कुरा चाहिँ अर्को सन्दर्भमा
0: प्रधानमन्त्री आउनु पर्यो भन्ने विषयमा
1: आउनु पर्यो, यो संसदप्रति उत्तरदायी हुनुपर्ने भन्ने थियो, तर त्यो हल्लाका बीचमा उहाँले चाहिँ छ्याट्ट जाने वैकल्पिक के वित्त परिचालन भन्ने चाहिँ एकदम महत्वपूर्ण होइन, त्यो भनेको वैकल्पिक भने मैले त्यतिमा संशोधन हाल्दाखेरि के भनेको थिएँ भने यो वैकल्पिक अर्को एउटा संरचना बनाउने अर्को एउटा सेयर जाने के सेयर होल्डरहरूको जाने एउटा राज्यका तर्फबाट 51% राख्ने अन्त निजीबाट अरूबाट ल्याउने भन्ने त्यस्तो त्यो मात्र वैकल्पिक होइन, वैकल्पिक भनेको त नेपालका सीमान्तितहरूले जाने त्यो जाने अर्थतन्त्रमा जाने आफ्नो समावेशी प्रतिनिधित्व नभएको पनि त वैकल्पिक हुन सक्छ होइन, त्यतातिर जाउँ जस्तै अब हामी जाने यो के भन्छ स्पेशल इकोनोमिक जोनहरू बनाएर जाने अगाडि बढ़िराखेका छौँ भने त्यो फेलियर भयो त्यो कन्सेप्ट, अब त्यसलाई जाने कम्युनिटी स्पेशल कम्युनिटी इकोनोमिक जोनमा जाने पो हो कि, जस्तै दलितहरूको सन्दर्भमा जाने इकोनोमिक प्रोस्पेरिटी के होला, जनजातिहरूको विषयमा उनीहरूको आफ्नो जाने परम्परागत कुरा हुन्छ होइन, दुर्गम क्षेत्रका जनताको चाहिँ त्यहाँको आफ्नो प्रायोरिटी हुन्छ, त्यस्तो त्यो आधारमा जाने हो कि, त्यसो गरी त्यसै गयो भने जस्तो तपाईँलाई थाहा छ पहिला
0: अब त्यो अगाडि बढ़िसकेपछि अब फेरि सच्याउनु कुनै
1: सम्भावना भएन, त्यही भएर मैले भनेको त्यही गलत थियो, त्यसरी पास गर्नु त्यो गलत थियो, किनकि त्यो त्यसलाई उहाँहरूलाई कसरी जस्तै म एउटा चाहिँ तपाईँलाई भन्छु त्यो विधेयक जुन पास गर्नुभयो उहाँहरूले त्यसमा एउटा गम्भीर चाहिने राष्ट्रघाती कुरा चाहिने आयो होइन, अब त्यसमा के आयो त भन्दाखेरि यो उपदफा 1 को खण्ड क को उपदफा 2 खण्ड गमा जुनसुकै कुरा लेखेको भए तापनि यो ऐन प्रारम्भ भएपछि पहिलो पटक बढ़ीमा 4 वर्षका लागि यस ऐन बमोजिमको योग्यता पूरा गरेको कुनै विदेशी नागरिक वा विदेशी मुलुकको स्थायी बसोबासको गरी आवासीय अनुमति पत्र पाएको व्यक्ति जाने यसको सीओ हुन पाउनेछ भन्न जाने लेखिदिनु भयो, यो त गम्भीर कुरा भयो नि, राष्ट्रवाद विरूद्ध कुरा भयो, संविधान विरूद्ध कुरा भयो यो, अब यस्तै कुरा घुसाउनका लागि हतार हतार गरिएको थियो भन्ने अर्थमा पुग्नुपर्ने भयो हामीले होइन, त्यस कारणले
0: जस अहिले जुन खालको संसद र संसदीय समितिबाट कानून निर्माणको लागि जुन गति छ त्यो गति अलि सम्हालिन सकिएन भन्ने तपाईँको बुझाइ छ,
1: जस्तो अहिलेसम्मको
0: पर्यटन सम्बन्धी विधेयकमा छलफल अगाडि बढ़िरहेको छ त्यो त स्वाभाविक एउटा ऊ नै होला
1: होइन, अब पर्यटन सम्बन्धीको विधेयकको लागि चाहिँ अलिक प्रक्रिया लामो जस्तो देखिन्छ होइन, जस्तै त्यो जस्तै के छ त भन्दाखेरि जस्तै अस्ति तपाईँहरूले छलफल गर्नुभयो, छलफल गर्ने बित्तिकै त्यो पेश भयो, पेश भएपछि सैद्धान्तिक छलफल भएपछि अब चाहिने के छ त भन्दाखेरि हाम्रो उपसमितिमा छलफल भयो अरे के अरे संसदीय समितिमा छलफल भयो, त्यो संसदीय समितिमा हामीले उपसमिति बनाएर अगाडि बढ़िसक्यौं, त्यहाँ अध्ययन हुन्छ छलफल हुन्छ, अब यतापट्टि संशोधनको प्रक्रिया अगाडि बढ़्यो, अब संशोधनको प्रक्रिया भएपछि एक दिन त्यसमा छलफल होला, संशोधन हाल्ने मान्यज्यूहरूले हामी सबैले बोलाउँला होइन, अनि बोलिसकेपछि त्यो सुझावको आधारमा त्यसपछि फाइनल हुने हो, त्यो प्रक्रिया अलि लामो छ, यद्यपि त्यसमा जनताहरूले कति चासो राख्न सक्छन् भन्ने कुरा त्यो अर्को छ फेरि होइन, हामीले के भनेका छौँ त भन्दाखेरि अस्ति त्यहाँ चाहिँ तपाईँहरूले बोलाएको ठाउँमा जो सरकारवालाहरू आएका थिए तिनलाई एकपटक बोलाएर समितिमै छलफल गरौं भन्ने छ,
0: त्यो
1: तयारी हामीले गरिराखेका छौं, तर जाने यता जाने जुन त्यो वैकल्पिक के विकास परिचालन प्रतिवेदन जुन विधेयक जुन लिएर आएर पास गर्नुभयो अहिलेसम्म हामी सांसद भएर आइसकेपछि पहिलो विधेयक त्यही हो पास भएको जुन मजा भएन होइन जुन राम्रोसँग पास भयो
0: अब त्यसैले भविष्यमा चाहिँ के कुरा सच्याउनुपर्छ सांसदहरूले र सरकारको प्रतिनिधि सरकारले र प्रतिनिधि सभाले
1: होइन अब त्यो चाहिँ नि विधेयकहरूको के भन्छ विधेयक निर्माणको चाहिँ एउटा प्रक्रिया त त्यो मिलेको छैन हेर्नु अब कस्तो छ भन्दाखेरि उत्पत्ति कहीँ एउटा राष्ट्रिय सभाबाट हुन्छ एउटा प्रतिनिधि सभाबाट हुन्छ सामान्यतया कर्मचारी साथीहरूले ड्राफ्ट गर्नुहुन्छ होइन त्यो ड्राफ्ट गरेर ल्याएकोलाई जाने अब त्यहाँ जाने अब हामीले यो शब्दको सट्टामा त्यो शब्द राख भन्ने बाहेक हो त्यो समग्र चाहिँ संरचनागत परिवर्तन गर्ने खालको चाहिँ अलिकति सैद्धान्तिक वैचारिक जाने धारा बोकेको त्यस्तो खालको जाने हामीले त्यस्तो गर्न पाउँदैनौँ पाएका छैनौँ होइन जस्तै अहिले पनि त भनौँ न पर्यटन विधेयक जाने अब बज्री पाण्डेजीको पालामा जाने पेश भएको रहेछ होइन अब अहिले नै अब अहिलेका जाने सरकारमा भएका मान्य सांसदहरूले के भन्नुहुन्छ भने अब यो सबै हटाएर जाने अर्कै बनाउन पाएको भयो भने जाने योभन्दा राम्रो हुन्थ्यो भन्नुहुन्छ अब हामीले नै के भन्छौँ जस्तै हाम्रो पार्टीका नेताहरू राष्ट्रिय सभामा हुनुहुन्छ राष्ट्रिय सभाबाट त्यो पास भएर आइसक्यो राष्ट्रिय सभामा पास गर्नुहुने त हाम्रा नेताहरूले नि पास गरेर पठाए नि त अब हामीलाई पनि कतिपय नैतिक संकट पर्ला पर्दैन त अनि त्यसले गर्दाखेरि यो कुरा सबभन्दा पहिला जनतामा जानु पर्यो
0: अब विधेयकको जुन मस्यौदा बनाउँदाखेरि नै हामीले ध्यान दिनु पर्ने देखियो
1: एकदम पहिला त्यो विधेयक
0: अहिलेको लेखिराखेको भनेको तपाईँले भने जस्तै मन्त्रालयले त्यहाँका कर्मचारीले एक तहको एउटा मस्यौदा बनाउने त्यो प्रतिनिधि सभामा लिएर आउने प्रक्रियामा लैजाने कुरा हो अब चाहिँ कसरी गर्ने कसरी गर्यो भने जनताको प्रतिनिधित्व गर्न सक्छ
1: अब मलाई त के लाग्छ त भन्दाखेरि पहिलो कुरा चाहिँ यो यो के अरे भन्छ कानूनको चाहिँ यो पुरानो कानून त छ अब यो कानूनमा चाहिँ संशोधन गर्नुपर्ने कुरा के होला भन्न चाहिँ पहिला तल सरकारवालाहरूमा छलफल गर्नु पर्यो त्यसका संगठनहरू छन् त्यसका चाहिँ सरकारवालाहरू छन् उनीहरूसँग छलफल गर्नु पर्यो उनीहरूले हामीलाई यो कानूनले यो ठाउँमा चाहिँ घोच्यो भन्ने कुरा भनिसकेपछि त्यस्तो मर्मका आधारमा चाहिँ एउटा ड्राफ्ट गर्नु पर्यो त्यो ड्राफ्ट गर्ने मान्छे कर्मचारी हुनु भएन होइन त्यो ड्राफ्ट गर्ने मान्छे कुनै विज्ञहरूको टोली बनाएर त्यो विज्ञले निर्माण गर्नु पर्यो होइन अनि त्यो विज्ञले निर्माण गरिसकेपछि त्यो विज्ञले निर्माण गरेको जाने विधेयक हुन्छ त्यो मन्त्री जस्तै अहिले पनि अब ड्राफ्ट चाहिँ कर्मचारी साथीहरूले गरे पनि त्यसको नैतिक जिम्मा त मन्त्रीले लिनु पर्यो होइन त्यो मन्त्रीज्यूको नेतृत्वमा हुन्छ नि त त्यो होइन अब त्यो मन्त्रीज्यूले ल्याएर जाने प्रतिनिधि सभामा पेश गरिसकेपछि अब हामीले त त्यो खालि चाहिँ प्रक्रिया पुर्याउने होइन हुन्छ भन्नेहरू हुन्छ भन्नुहोस् होइन भन्नेहरू भन्नुहोस् भन्ने प्रक्रियामा चाहिँ अब हामीले त अब त्यो त प्रक्रियाले बहुमत जसले देखायो त्यो त पास भएको हेर्दा त लोकतान्त्रिक देखिन्छ
0: भले त्यो समितिमा आयो भने चाहिँ अलिअलि बोल्न
1: समितिमा पनि हामीले धेरै बोल्छौँ कराउँछौँ एकदम पनि यो भएन त्यो भएन भन्छौँ त्यही समितिमा पनि भोलि जाने कुनै एउटा निर्णय गर्नु पर्यो भने त बहुमत अल्पमतको हुन्छ होइन अब त्यसले गर्दाखेरि जाने अब सबै हामीले भने ठिक हुन्छ भन्ने पनि भएन तर यस्तो कुरालाई जहाँ कम्तीमा पनि जाने अब त्यो त्यसका सरकारभा जस्तो अस्ति तपाईँहरूले छलफल गर्दाखेरि एकजना भाइले के भन्नुभयो त भन्दाखेरि त्यो हिमाल चढ्ने चाहिने भरियाहरूको कुरा भन्नुभयो अर्को कुरा चाहिँ त्यो हिमाल चढ्ने जुन टोली नेता हुन्छ त्यो टोली नेता नेपाली हुन पाउने व्यवस्था हुनु पर्यो त्यो त्यो विदेशी हुँदो रहेछ होइन अब यस्ता कतिपय कुरा छन् यस्ता कुरालाई त परिवर्तन गर्दै हुन्छ नि त होइन त्यसले गर्दाखेरि जाने यस्ता कतिपय कुराहरू आएका छन् ती कुरालाई जाने जस्तै संरचनाका कुरा छन् त्यो संरचनामा जाने अब इन्क्लुजनको पोइन्ट अफ भ्यूबाट कसरी हेर्ने भन्ने कुरा छन् होइन त्यसले गर्दाखेरि जाने जस्तै अब अहिले जाने सामान्यतया पर्यटन भनेको 5 तारिक होटल अनि ठुल्ठूला रेस्टुरेन्टहरू अनि त्यसपछि जाने एकदम ठुल्ठूलो जाने पैसा खर्च हुने यस्तो कुरालाई मात्रै हामीले जस्तै जहाजको बढी सुविधा यस्तो कुरालाई मात्रै हामीले बढी जाने हेरिराखेका छ तर त्यो भारी बोक्नेहरूको जाने समस्या उनीहरूको श्रम शोषणको समस्या होइन अनि त्यसपछि होटलमा काम गर्नेहरूको समस्या यस्ता खालका कुरालाई जाने त्यो पर्यटनको प्याकेजमा जोडेर चाहिँ जानुपर्छ भन्ने चाहिँ छ मेरो कुरा होइन
0: तपाईँ त्यही समितिमै हुनुहुन्छ तपाईँबाट अब बढी भूमिकाको अपेक्षा चाहिँ सरकारवालाले गर्नुपर्छ
1: अब अस्ति तपाईँहरूले जाने जुन छलफल गर्नुभएको थियो त्यो छलफलका आधारमा केही बुदाहरू हामीले तयार पनि पारेका छौँ केही केही संगठनका विषयहरू त्यो त्यो क्षेत्रमा काम गर्ने साथीहरूसँग पनि त्यो सुझाव माग्ने काम भएको छ अब यहाँहरूले पनि त्यो तयार पारेको चाहिँ हामीले त्यो अपेक्षा गर्छौँ र त्यसका आधारमा चाहिँ हामीले त्यो त्यो संशोधन हाल्छौँ
0: अब अहिले यस अघिका संसद र सांसदले कानून निर्माणमा गरेको योगदान भन्दा अब अहिलेको नयाँ सांसद अथवा अहिलेको संसदबाट के नयाँ कुरा हुँदैछ भन्ने त्यो खालको त्यो एक प्रकारको त्यो दिनको सुरुवात बिहानीले गरिरहेको छ कि कस्तो भइरहेको छ तपाईँ
1: होइन अब दुईटा कुरा छ हेर्नु एउटा कुरा अब योभन्दा अगाडिका जस्तै हिजो अस्ति चाहिँ अब उनले आक्रामक ढंगले बोले तर उनको त्यो बोलाइ जाने नमिल्या भए पनि उनको चाहिने एउटा स्वाभाविक अभिव्यक्ति जस्तो देखिन्थ्यो जस्तै हाम्रो जगदीश खरेलजीले जाने संसदमा जाने यस्तै तिमीहरूको ताण्डव भावनाले हामीले जाने अध्यादेश ल्यायौँ भनिदिनु भयो होइन मानव तिम्रा देशले हामीले ज्यान मारिया ठिक हो कि भने यस्तो खालको तर्क गर्दा टिमो गरिदिनु भयो तर पनि के त भन्दा हिजो के थियो भन्दाखेरि एउटै पार्टीको बहुमत हुँदैन थियो त्यो स्पष्ट बहुमत नहुँदाखेरि कहिलेकाहीँ जाने यस्ता खालका कानूनहरू चाहिने समयमा पास नभइकन अलिकति लम्बिनुपर्ने खालको स्थितिहरू सृजना हुन्थ्यो तर अहिले चाहिँ स्पष्ट बहुमत भएको हुनाले त्यो स्पष्ट बहुमतले चाहिँ कानूनहरु चाँडो चाँडो पास हुन सक्छन् भन्ने चाहिँ एउटा सुविधा छ अर्को कुरा के छ भन्दाखेरि हाम्रा कानूनहरु 2034 सालका 2018 सालका 2021 सालका कानूनहरु लिएर हामी अहिले पनि काम गरिराख्या छौं हैन जस्तै भूमि सुधारको ऐन हामी 2021 को काम गरिराख्या छौं हैन अनि त्यसपछि हामी जाने श्रम ऐन जाने 2029 को काम गरिराख्या छौं यस्ता थुप्रै छन्
0: त्यो त्यो बीचमा त्यो समसामयिक बनाउन नसक्नु भनेको दुई तिहाई नपुगेर त्यस्तो भएको थियो ढिलासुसी भएको थियो
1: दुई तिहाई नपुगेर पनि हो अर्को कुरा चाहिँ हाम्रो जुन संरचना छ नि समाजको संरचना त्यो समाजको निरन्तरताको संरचनाको निरन्तरता भने जस्तै राणाकालीन चाहिने कतिपय चाहिने के भन्छ मनस्थिति लिएर प्रवृत्ति लिएर मान्छे यो लोकतन्त्रसम्म आइपुगे गणतन्त्रसम्म आइपुगे होइन तिनै कर्मचारीहरू आए तिनै जाने कतिपय नेताहरू आए जसका कारणले गर्दाखेरि त्यो रोकिँदै आयो जस्तो अहिले एउटा अवसर के छ त भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका कतिपय मान्यजीवहरू अहिले नयाँ खालको चाहिने संसार बुझेका नयाँ एउटा फ्रेस युवाहरू हुनुहुन्छ होइन अब उहाँहरूले चाहिँ यो टेक्नोलोजी बुझ्नु भएको छ अहिलेको डिजिटलको युग बुझ्नु भएको छ त्यस कारणले गर्दाखेरि हिजोका चाहिँ परम्परागत कानूनहरूमा अहिलेको डिजिटलाइजेसनमा जाने लाने एउटा ठूलो अवसर छ
0: अहिले त्यो देखिन्छ
1: किनभने उहाँहरूका प्रस्तुतिहरू हेर्दाखेरि होइन उहाँहरूले जाने बोलेको कुराहरू हेर्दाखेरि प्रस्तुतिहरू हेर्दाखेरि राम्रै खालको चाहिने सम्भावनाहरू देखिन्छ
0: अरूको त्यस्तो देख्दाखेरि आफूले पनि प्रतिस्पर्धा गरौं गरौं जस्तो चाहिँ
1: होइन यस्तो हो युवा भनेको जम्मै चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छे सबै हामीभन्दा जेठा छन् भन्ने त भएन नि त हाम्रो हाम्रा चाहिने पार्टीमा पनि त युवाहरू हुनुहुन्छ नि त होइन जस्तै अब नेपाली कंग्रेसको चाहिने इलामबाट जितेर आउनु भएको चाहिने निष्कल राई जाने भर्खरकै हुनुहुन्छ हाम्रो जाने सुहाङ राई भर्खरकै हुनुहुन्छ
0: हाम्रै
1: सुहाङ नेमाङ होइन हाम्रै पार्टीको रमेश मल्लजीदेखि लिएर चाहिने हाम्रो पार्वती विश्वकर्मादेखि थुप्रै साथीहरू युवा हुनुहुन्छ नि त अब हामी पनि पहिलोबाट गा हुनाले नयाँ नै हौ
0: पहिलेको संसदमा कस्तो देखिन्थ्यो भने चाहे जतिसुकै युवा भए पनि पार्टीगत रूपमा चाहिँ आफ्नो आफ्ना छुट्टा छुट्टी कितामा त्यो उभिने देखिने खालको हुन्थ्यो अहिलेका सांसदहरू युवा होस् अथवा अरू उमेर समूहको होस् यदि राम्रो छ भने एकै ढिक्का भएर सँगसँगै हिँड्ने जस्तो त्यो छाँटकाट देखिन्छ कि देखिन्न
1: होइन त्यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सरकारमा भर पर्ने सम्भावना देखिन्छ होइन जस्तै मैले चाहिँ म दलित कम्युनिटीबाट चाहिँ हामी सांसद भएका साथीहरूको बीचमा कहिले काहीँ यसो छलफल गर्न खोज्छु अब 17 जना मध्ये 14 जना त राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू हुनुहुन्छ
0: दलित समुदायबाट
1: होइन अब उहाँहरू तयार हुनुभयो भने हामी 3 जना तयार भएर चाहिँ सँगै जान सक्छौँ
0: होइन
1: अब हामी मात्र तयार भएर ल साथी केही गरौँ भन्यो भने अब उहाँले पार्टीलाई सोध्नुपर्ने पार्टीले के भन्छ अर्कोले के भन्छ भन्ने उहाँहरूलाई समस्या होला होइन अब हामीलाई पनि कतिपय होला तर पनि जाने थियो मैले के भन्नु खोजेको त भन्दाखेरि उहाँहरूको बहुमत भएको हुनाले उहाँहरूले चाहँदाखेरि यसरी जाउँ भन्यो भने मेरो विचारमा त्यो सुहाङजीको प्रस्तुति सुनिन्छ त्यो निष्कलजीको प्रस्तुति सुनिन्छ अब हाम्रै प्रमुख सचेतक युवराज दुलालजी हुनुहुन्छ उहाँ चाहिँ अब उहाँको प्रस्तुतिहरू हेर्दाखेरि उहाँहरूको क्षमता हेर्दाखेरि चाहिँ यो तपाईँले भनेको कुराबाट त कुरामा चाहिँ हामी फरक राख्नुपर्छ भन्ने कुरामा हामी कतै पनि छैनौँ होइन तर चाहिँ अब उहाँहरूले चाहिँ बहुमतको दम्ब देखाएर चाहिँ तिमीहरू नभए पनि हुन्छ हामी एक्लैले यो सब गर्न सक्छौ अहिले हामी संसार बुझेर आएका छौँ अर्थमन्त्री विश्व घुमेर आएको पर्यटन मन्त्री त्यस्तै अरू सबै त्यस्तै त्यस कारणले गर्दाखेरि तिमीहरू चाहिँदैन जस्तो अब केही महिला नेताहरू हुनुहुन्छ होइन राष्ट्रिय स्वतन्त्र पार्टीको होइन कतिपय उद्योगीहरू विविध खालको चाहिँ उद्योगकै नेतृत्व गरेर आएका साथीहरू त्यहाँ मान्ने भएर आउनु भएको छ उहाँहरूको चाहिँ त्यो सेक्टरल जुन क्षमता छ त्यो जाने वास्तवमा राम्रो छ होइन त्यसले गर्दाखेरि त्यो कुरालाई चाहिँ सबैलाई जाने साझा बनाएर उनीहरूले लिन सक्ने स्थिति बन्यो भने महत्वपूर्ण छ तर जाने अब यो तिमीहरू पुराना आऊ तिमीहरूले 35 वर्षदेखि खायौ तिमीहरूले जाने केही पनि गरेनौ भन्यो भने अब यदि उनले भने अस्ति गर्ने भए त सुकुम्बासी समस्या अस्ति नै हल हुन्थ्यो नि त होइन यो त बटन दबाएर हुने कुरा त छैन होइन यो त संरचनाले यसरी बाँधेको छ कि उहाँले त्यो घर भत्काउँदै आउनुभयो जब उहाँको आफ्नै सांसदहरू पढ्न थालेपछि घर भत्काउने काम बन्द गर्नुभयो होइन त हाम्रो केपी खनालजी पर्नुभयो त्यसपछि झापाको एकजना साथी पर्नुभयो एकजना साक्य सागर ढकालजी पर्नुभयो अब यस्ताको घर पर्न थालेपछि त्यसपछि त्यो घर भत्काउने काम बन्द भयो
0: अनि घर भत्काउन पाइएन भनेर अदालतमा
1: मुद्दा पनि पर्यो होइन अनि त्यसले गर्दाखेरि के त मुद्दा बन्द भए पनि अहिले पनि भत्काउने काम त सुरु
0: तपाईँ अब अहिले सांसद हुनुभन्दा अगाडि त एउटा अभियन्ता अधिकार कर्मी ग्रुपमा पनि हुनुहुन्थ्यो र यो जुन भूमिहीन सुकुम्बासी मध्ये हामी सबैलाई के लाग्छ भने अधिकांश दलित समुदायबाट अलिक बढी पनि हुन सक्ला यो जुन खालको एउटा सरकारले कदम चाले नि कतिपयले बाहिर बस्न खान उठ्न सबै बेतरा एउटा बितरा पारेर गरे पनि भन्छन् तपाईँको बुझाइमा चाहिँ यो जुन लामो समयपछि सरकारले एउटा व्यवस्थापनको एउटा कदम चालेको छ नि तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेको छ
1: होइन यो त यो कस्तो हो भने नेपालको चाहिने यो यो कस्तो देखियो भन्नु होला भने जस्तै नयाँ नयाँ चाहिने भेरिएन्टहरू नयाँ नयाँ चाहिने मोडेलहरू युज के भन्छ प्रयोग गर्नु पर्यो भने त्यो दलित त्यो विदेशीहरूले जाने त्यो वैज्ञानिकहरूले जाने त्यो परीक्षण गर्नु पर्यो मुसा अपरेशन गर्छ भन्छन् नि हैन अनि त्यो मुसा मरे पनि मरोस् भन्नको लागि त होला नि हैन हो त्यस्तै जाने नेपालमा सुशासनको प्रयोग गर्नु पर्यो भने कहाँ गर्ने त भन्दाखेरि दलितहरूमा गर्ने हैन गरिबहरूमा गर्ने हैन ए बाबा ल ठीक छ नेपालको भूमिको अतिक्रमणको कुरा अन्त्य गर्ने हो भने नेपालमा भूमिको अतिक्रमणको चाहिँ कुरा जब तपाईँले दाङको जाने युनिभर्सिटीमा कति ठूलो जमिन छ भन्नु न दाङको संस्कृत विश्वविद्यालयमा होइन 3500 बिघा भन्दा बढी जमिन छ होइन अनि त्यस पछाडि जाने अहिले जाने यही पशुपतिको जाने गुठीहरू जाने माथि सिन्धुपाल्चोकमा जाने कसले जाने सञ्चालन गरिराखेका छ तपाईँले जाने कहिला के अरे कञ्चनपुरको झलारीदेखि लिएर ती मेन जस्तै अब चाहिँ अतरिया लम्की चिसापानीको के भन्छ जाने हाम्रो नेपालगंजको यतापट्टिको कोहलपुर यी सबै स्टेशनहरू हेर्ने भने ती सब अधिकांश जाने ऐलानीमा छन् अनि ती ऐलानी गरीबले जाने ओगटेर बसेका छन् दलितले
0: भनेको अहिले सरकारले जुन व्यवस्थापन गर्न खोजेको गलत छ
1: किनभने जाने मेरो कुरा के छ भन्दाखेरि अहिले यो राष्ट्रिय भूमि आयोग भन्ने चाहिँ जुन योभन्दा अगाडिको सरकारले गठन गरेका थियो होइन
0: पटक पटक सरकारले गठन गर्दै खारेज गर्दै
1: त्यो एउटै कुरा थिएन 2076 साल पछाडि बकाइदा त्योभन्दा अगाडिका गरे आयोगहरू चाहिँ बिना ऐनमा बनिएका थिए सरकारको गरे घोषणामा त्योभन्दा पछाडि चाहिँ बकाइदा ऐन बनाएर त्यो ऐनले चाहिँ परिभाषित गरेर जाने कसरी जाने भन्दा ऐन थियो 2076 पछाडि उसले के गर्यो त भन्दाखेरि नेपालका 753 मध्ये 751 वटा पालिका जसमध्ये ललितपुरको चाहिने हाम्रो महानगरपालिका होइन एउटा चाहिने भक्तपुरको चाहिने भक्तपुर नगरपालिका यी दुईटा नगरपालिका बाहेक 751 वटा नगरपालिकाले चाहिँ त्यो आयोगसँग सम्झौता गरेका थियो त्यो सम्झौता गर्नेमा चाहिँ काठमाडौँ महानगरपालिका पनि थियो जसको मेयर साहब यिनै प्रधानमन्त्री थियो योभन्दा अगाडि होइन त अब उहाँले जाने त्यसलाई कार्यान्वयन गर्नु भएन उहाँले तथ्याङ्क संकलन गर्न सहयोग गर्नु भएन जसरी अहिले उहाँले के भन्छ जाने नक्कली र सक्कली सुकुमासीको कुरा गर्दै हुन्छ नि त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो उहाँले त्यही बेलामा चाहिँ सक्कल र नक्कली छनौट गरेर दिएको भए यहाँ लालपुर्जा बाँड्ने काम उहिले सकिन्थ्यो
0: अनि त्यतिखेर काम गर्दाखेरि त अनि तत्कालीन राजनैतिक दलहरूले काम गर्न नदिएको त्यसकारणले अहिले प्रधानमन्त्री भएको बेलामा गरेको
1: होइन सुकुम्बासीमा उहाँले हातै हाल्नु भयो नि उहाँले त सुकुम्बासीको काम गर्नुको छोडेर यहाँ 20 मिटरवाला जाने जुन त्यो प्लानिङ थियो नि त्यो 20 मिटरमा जानुभयो नि
0: हिजो अब सरकारले शुरू गरिसकेपछि एक ढंगबाट अब अहिले तत्कालको लागि 15,000 दिने कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने कुरा ल्याइरहेको छ
1: अब यो के छ
0: सधैँ यसमा राजनीति भइराख्यो अब चाहिँ सही भयो भन्ने पनि कता कता आउँछ
1: होइन अब कतिपयले त्यस्तो भन्छन् हेर्नुहोस् अब त्यो कस्ताले भन्छन् भन्दाखेरि अब यो जस्तै भनौँ न यहाँ काठमाडौँमा चाहिने यो यो एकचोटि जाने पहिलाको के पौडेलजी जाने मुख्य सचिव हुनुहुन्थ्यो पछि के अरे चाइनाको राजदूत पनि हुनुभयो
0: लीलामणि पौड्याल
1: लीलामणिजीहरू उहाँहरू जस्ता चाहिँ पूर्व सचिवहरू चाहिँ यो बागमती सभा गर्न लाग्नुभयो नि होइन अनि किन त्यस्तो गर्नुभयो त भन्दाखेरि उहाँले बनाएका घरहरू र उहाँको घरबाट जाने निकास हुने जुन त्यो टोयलेटको जाने फोहोर हुन्छ त्यो बागमतीमा पठाउनु पर्ने थियो होइन अनि त्यो बागमती फोहोर भएका कारणले गर्दाखेरि उहाँहरूलाई जाने त्यसले के बनायो त भन्दाखेरि समस्या बनाएपछि त्यो नेवार समुदायभन्दा पनि उहाँहरू तात्तिनु भयो नि
0: हो र
1: तातिनु भयो नि त नेवार रुकुई गएको देख्नु भएको थियो र होइन एक मैले अहिले भनेको कि त भन्दाखेरि काठमाडौँमा बस्ने हामी इलिटहरूलाई मर्ने वाग चाहिएको छ हरियो चाहिएको छ होइन अनि ती गरीबहरूका छातीमा चाहिँ मर्ने वाग गर्न पायो भने ती गरीबहरूले बनाएको त्यो छातीमा चाहिँ हामीले कुकुरहरू दौडाउन पायो भने यी गरीबहरू चाहिँ अधिकै टाढा जाउन् र हाम्रा चाहिँ टोयलेट स्वर्णका लागि मात्र हामीले जाने भाडामा बोलाउन पायो भने हुन्थ्यो भन्ने उनीहरूको चाहिँ त्यो सामन्तवादी जाने सोचाएका कारणले यस्तो भएको होइन म त यही भूमि सुधारका विषयमा पीएचडी पनि गर्दैछु मैले यही मेरो विषय पनि भावनामा थाहा छ है अनि उहाँले चाहिँ 20-21 वटा आयोगले चाहिँ काम गरेन रे अब हामी कार्यदल बनाउँछौँ भन्ने छ उहाँको विकल्प
0: भर्ती केन्द्र मात्रै भयो
1: कार्यदलमा को आउँछन् त भन्दाखेरि जस्तै हाम्रो नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ता तपाईँले राख्नुहुन्न होइन अनि उहाँले चाहिँ नाम नेपाली कांग्रेसका पनि राख्नुहुन्न नेकपा एमालेका पनि राख्नुहुन्न कसलाई राख्नुहुन्छ भन्दाखेरि चाहिँ आफूलाई भोट हालेका त्यस्ता खालका मान्छे उहाँले राख्नुहुन्छ
0: नभए मान्छे राम्रो मान्छे आयो भने जसको आयो भने
1: अनि त्यसो भए त हामीले चाहिँ हामीले चाहिँ आयोगमा पठाएका मान्छे चाहिँ अभिज्ञ हुन् भन्ने उहाँले के आधारमा पुष्टि गर्नुहुन्छ र होइन त्यसले जस्तै मैले अघि भने तपाईँलाई अब उहाँले चालेको चाहिँ ल के भन्छ कानून त उहाँले मान्नु पर्यो कि त नयाँ कानून ल्याउनु पर्यो कानूनमा के कुरा छ त भन्दाखेरि 10 वर्षसम्म कुनै पनि सार्वजनिक जमिनमा बसेका मान्छेलाई विकल्प नदिकन अहिले हटाउन नपाउने भन्ने कानून छ त दलित विरोधी कुराहरू संसदमा हुन थाले दलित विरोधी कुराहरू त्यहाँबाट चाहिँ अगाडि बढ्न थाले भने त्यसको चाहिँ खबरदारी गरिन्छ
0: कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद समानी
1: धेरै धेरै धन्यवाद
0: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले बझाङका सांसद गणेश विश्वकर्मासँग कुराकानी गर्यौं विशेषतः संसदमा पछिल्लो समयमा कानून निर्माणदेखि नीतिगत रूपमा सुधारका लागि भएका विभिन्न विरोध र समर्थन र संवादको विषयमा कुराकानी गर्यौं भने दलितका सवालहरू सम्बोधन गर्नको लागि सरकार र संसदले कसरी काम गर्नुपर्छ भन्ने बारेमा पनि उहाँसँग कुराकानी गर्यौं। अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर फेरि उपस्थित हुनेछौ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट। सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराइए। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उनका संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित

0: 9842 42 73 59।
1: ए बा आइगई क्या, आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
2: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
1: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
2: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।
3: मानसिक समस्याबाट बस्ने उपायहरू,
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
4: असल साथीहरूसँग मात्रै संगत गरौं,
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
5: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
4: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र,
6: ऐच्छिक वित्तशास्त्र,
4: ऐच्छिक अर्थशास्त्र,
6: कम्प्युटर विज्ञान,
4: भर्ना सम्बन्धी कार्यक्रमहरू,
6: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
4: भर्ना शुरू जेठ 3 गतेदेखि,
6: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
4: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
6: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
4: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
6: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
4: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
6: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
4: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
6: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
4: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
6: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
4: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
6: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
4: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
6: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
4: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
6: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
4: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
6: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
4: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
6: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टीकापुर कैलाली।
7: सूचना महापार्वती मेडिकल जोशीपुरमा यही जेठ 16 गते शनिबारका दिन वरिष्ठ मानसिक नशा मनोदीप तथा लागू औषध रोग विशेषज्ञ डाक्टर अनुप देवकोटा एमबीबीएस एमडी बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ। त्यसैले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा लिनुहोला। डाक्टर आउने मिति यही जेठ 16 गते शनिबार, समय दिउँसो 1 बजेदेखि, सम्पर्क स्थान महापार्वती मेडिकल जोशीपुर कैलाली, मोबाइल नम्बर 98216-14306 र 98486-39785।
8: ए रोक रोक रोक,
9: के भयो, किन कराएको यस्तो
8: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
9: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्ले मा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
10: हो र हो नि एनसेलमा अब मात्र 799 मै सबै अनलिमिटेड
11: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 हास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: सासानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
0: टीकापुर अस्पताल, टीकापुर।
2: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
6: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
5: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
6: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छैन हेरौं।
5: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
6: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
5: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
6: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
5: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
6: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
5: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
6: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
5: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
6: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
7: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
8: जेठ 16 गते शनिबारका दिन
9: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
7: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
9: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
8: डाक्टर आउने दिन जेठ 16 गते शनिबार।
10: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टीकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टीकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637272।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्त रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टीकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कण पछाडि, फोन नम्बर 98-648-36-213।
4: ए रुक रुक रुक,
5: के भयो, किन कराएको यस्तो?
4: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे,
6: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र।
4: हो नि, एन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एन्सेल एपमा गई लिनुहोस्। एन्सेल नेपालकै लागि।
8: शरीरमा लाल वा फुस्तर छुअबेर ठहानी बिना स्पर्श शक्ति हेरेलको निखुन्जिना दाग देख पर्लसे हात गरा झमझम कर्ना तथा मास सुहाको बठिना हुलसे कुष्ठ रोग हुइसेक्ठा।
9: कुष्ठ रोग महिला वा पुरुष जेहेफे लागसेक्ठा। कुष्ठ रोगको शंका लग्दिकी लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी तीन मानपुरमा सम्पर्क गरी
8: महिला उग्र अस्पतालसम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्न घर पुरुष उग्र मद्दत गरी।
9: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल INF नेपाल बाँकेसे जनहितमा जारी सन्देश।

0: लाउन सुन्नुहोस् न, कोही छ वरिपरि? लाउन कोही छ भने मेरो साथीले सर्पले टोक्यो।
1: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
0: हो? हजुर हो।
1: लाउन, अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
0: सुन्नुहोस् न भाइ, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीले सर्पले टोक्यो। लाउन के गर्ने होला, लाउन यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनुको आयो हुन्थ्यो। लाउनु दाइ, के गर्ने होला? लाउन
1: खो, यस्तो बेलामा एम्बुलेन्स र चारपाङले मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकलवाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
0: हुन्छ दाइ, हुन्छ।
1: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त, यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै हो है, सबै काम छाडेर। सुन्नुहोस् भाइ, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
0: हुन्छ दाइ, कत्रो घुम्न गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टिकापुर एफएम बाट जनहितमा जारी सन्देश।
1: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9814680204।

0: बा आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हरे।
2: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 01-5560-470 र मोबाइल नम्बर 98-48-57-18-28।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक, गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू,
1: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
1: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
1: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
1: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
1: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
1: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
1: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
1: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
1: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
1: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
1: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
8: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
7: सानो कुरामा तनाव हुने,
8: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
7: कुलटमा लाग्ने,
8: छटपटी हुने,
7: मुटु धेरै ढुकढुक हुने,
8: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
7: टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पन भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइएला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टिकापुर कैलाली,
6: सम्पर्क मोबाइल नम्बर 9870-10672।
7: स्वास्थ्यका लागि पानी

0: सूचना सूचना सूचना महापार्वती मेडिकल जोशीपुरमा यही जेठ 16 गते शनिबारका दिन वरिष्ठ मानसिक नशा मनोदीप तथा लागू औषध रोग विशेषज्ञ डाक्टर अनुप देवकोटा एमबीबीएस एमडी बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ। त्यसैले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा लिनुहोला। डाक्टर आउने मिति यही जेठ 16 गते शनिबार, समय दिउँसो 1 बजेदेखि। सम्पर्क स्थान महापार्वती मेडिकल जोशीपुर कैलाली। मोबाइल नम्बर 98216 1400 र 98486 39785।
1: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
5: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
4: ससानो कुरामा तनाव हुने,
5: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
4: कुलटमा लाग्ने,
5: छटपटी हुने,
4: मुटु धेरै ढुकढुक हुने,
5: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
4: टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिज को फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
4: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना
5: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ
4: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ
5: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ
6: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ
5: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ
6: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन
4: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ
5: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ
4: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन
5: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ
4: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ
5: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ
4: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ टिकापुर नगरपालिका कार्यालय

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684179, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628।
3: ओहो, मुसा कुदिरहेछ हेर्नु त।
4: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि, मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
3: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
4: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
3: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
4: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
3: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
6: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
9: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हो तलाई?
8: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने, म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
9: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
10: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
11: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848571828।
5: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
6: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
6: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
8: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
9: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
10: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
9: के गर्छ र सन मेडिकेयरले?
10: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
9: यति गरेपछि धेरै राहत हुने रहेछ त।
10: हो कान्छा, अपर्झट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
9: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
11: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
12: जेठ 16 गते शनिबारका दिन
13: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
11: लामो समयसम्म टाउको दुख्ने, बडी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
13: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
12: डाक्टर आउने दिन जेठ 16 गते शनिबार।
14: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825377272।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
4: महिनाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
4: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
4: ईसीजी सेवा,
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नम्बर 98-484-27-359 र 98-48-42-73-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
5: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एन्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कण पछाडि। फोन नम्बर 98-648-36-213।
6: ए रुक रुक रुक,
7: के भयो, किन कराएको यस्तो
6: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
8: एयरटेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
7: हो र?
6: हो नि, एयरटेलमा अब मात्र 799 सबै अनलिमिटेड।
9: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एप मगाइलिनुहोस् एनसेल नेपालकै लागि

सामुदायिक रेडियो टीका प्रेफएमको 12 बजेको मध्यान्न खबरमा यहाँलाई स्वागत छ। मध्यान्न खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्यान्न खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक रहेको राष्ट्रपति पौडेलको भनाई। नेपाल सरकारको बजेट पनि आज सार्वजनिक हुँदै टीकापुरको कार्यवाहक नगर प्रमुखको जिम्मेवारी बलिराम चौधरीलाई। सिकल सेल, एनिमिया, थालेसेमिया लगायतका रोगको सचेतनाका लागि अभिमुखीकरण र नेपाल एसियाली खेलकुद महिला क्रिकेट छनौटको सेमी फाइनलमा प्रवेश। अब मध्यान्न खबर विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनचाहना पूरा गर्न राज्य संस्थाको चरित्र, आचरण र राजनीतिक निष्ठामा आमूल परिवर्तन ल्याउनुपर्ने बताएका छन्। गणतन्त्र दिवस 2083का अवसरमा सैनिक मंच टुडीखेलमा आयोजित विशेष समारोहलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्नका लागि शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक रहेको बताए। राजनीतिक परिवर्तनले मात्र नागरिकको अपेक्षा पूरा नहुने तर्क गर्दै उनले राजनीतिक दल र नेतृत्वलाई अझ बढ़ी सृजनशील, विनयशील र जनउत्तरदायी बन्न आह्वान समेत गरे। राष्ट्रपति पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगको अपेक्षा पूरा नहुने धारणा राखे। नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट पनि आज ल्याउने भएको छ। बजेट आज अपरान्ह 4 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सार्वजनिक गरिनेछ। हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बदली रहेको छ भने तराई भूभागमा आंशिक बदली भएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहने महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य हिमाली तथा पहाड़ी भूभागका केही स्थान तथा मध्य प्रदेश सहित कोशी र बागमती प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने जनाइएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाड़ी भूभागका केही स्थानमा हुरी चल्ने सम्भावना छ। त्यसै गरी आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशका हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बदली रहने तथा अन्य भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। सुदूरपश्चिम, लुम्बिनी, कर्णाली तथा बागमती, गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही तथा मध्य प्रदेश सहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र

0: पटक पटकको प्रयासपछि मुख्यमन्त्री कमल बहादुर शाह र सामाजिक विकास राज्य मन्त्री सरस्वती खड्काले प्रादेशिक अस्पतालको बोर्ड अनावरण गरी उद्घाटन गर्नुभएको हो। अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले जनता नै जनार्दन भएको बताउँदै जनताको माग र आवश्यकता भन्दा ठूलो कुरा अरू केही हुन नसक्ने बताउँदै यो क्षेत्रको विकासका लागि सबै मिल्नुको विकल्प नभएको बताउनुभयो। अस्पताल उद्घाटन कार्यक्रममा सामाजिक विकास राज्य मन्त्री सरस्वती खड्का, सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर हेमराज रेग्मी, प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य रामेश्वर चौधरी, लम्किचुवा नगरपालिकाका नव उपप्रमुख जुना चौधरी लगायतको उपस्थिति रहेको थियो। आफ्नै नगरमा विशेषज्ञ सहितको प्रादेशिक अस्पताल सञ्चालनमा आएपछि नगरवासीमा समेत उत्साह छाएको छ। नगरवासीले मुख्यमन्त्री र राज्यमन्त्रीलाई पञ्चेबाजा सहित विभिन्न सांस्कृतिक झाँकीका साथ स्वागत गरेका थिए। प्रादेशिक अस्पताल सञ्चालनमा आएसँगै अब भल्का र चुहाबाट एकैसाथ विशेषज्ञ सेवा शुरू हुने पनि मन्त्रालयले जानकारी दिएको छ। अस्पताल उद्घाटन कार्यक्रममा नगर प्रमुख सुशीला शाही सहभागी नभएको भन्दै स्थानीयले पनि आक्रोश व्यक्त गरेका थिए। मध्याह खबरमा सिकल सेल, एनिमिया, थालासेमिया लगायतका रोगको सचेतनाका लागि अभिमुखीकरण कार्यक्रम लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम। के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
2: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
2: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टीकापुर, कैलाली।
3: वर्षेनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
0: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। अब बाँकी खबर। टीकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुखको जिम्मेवारी बलिराम चौधरीलाई प्रदान गरिएको छ। नगरपालिकाको हिजो बसेको कार्यपालिका बैठकले वडा नम्बर 6 का वडाध्यक्ष चौधरीलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी प्रदान गरेको हो। यसअघिका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीलाई विदा गरी कार्यपालिकाका बहुमत सदस्यले चौधरीलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी प्रदान गरेको नगरपालिकाले जनाएको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 116 भएको व्यवस्था अनुसार वडा अध्यक्ष चौधरीलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी प्रदान गरेको नगरपालिकाद्वारा सार्वजनिक गरेको निर्णयमा उल्लेख गरिएको छ। टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारूले राजीनामा दिएर फागुनमा सम्पन्न भएको प्रतिनिधि सभाको चुनावमा उम्मेद्वार बन्दा टीकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुखको जिम्मेवारी नगरपालिकाका सदस्य रामबहादुर नगारजीलाई प्रदान गरिएको थियो।

0: सिकल सेल एनिमिया थालासेमिया लगायतका रोगको सचेतनाका लागि टीकापुरमा अभिमुखीकरण कार्यक्रम भएको छ। अभिमुखीकरणमा सिकल सेल एनिमिया थालासेमिया भएका बिरामीलाई उपचारमा सहजता नभएको गुनासो गरेका छन्। सिकल सेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट तथा वरिष्ठ कन्सल्टेन्ट डाक्टर राजन पाण्डेले जनस्वास्थ्य समस्याका रूपमा रहेको वंशाणुगत रूपमा सर्ने रोग सिकल सेल र थालासेमिया दुवैमा प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनु भएको छ। कैलालीको टीकापुरमा आयोजित सिकल सेल एनिमिया थालासेमिया लगायतका रोगहरूको सचेतनाका लागि पालिका स्तरीय अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रममा डाक्टर पाण्डेले सिकल सेलको विभिन्न समस्या निम्त्याउने बताउँदै यसमा थोरै बुद्धि पुर्याएमा वंशाणुगत रोगलाई शून्यमा झार्न सकिने बताउनुभयो। टीकापुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा बच्चा रोगी हुनका लागि दुवै रोगी भए मात्र बच्चा रोगी हुने बताउँदै एकजना बिरामी अर्को निरोगी भएमा बच्चा बाहक मात्र हुने र यसमा पनि परामर्श लिएर विवाह गरेमा बच्चा निरोगी जन्मने बताउनुभयो। तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी सिकल सेलका बिरामी नाइजेरियामा छन्। छिमेकी देश भारतले सन् 2047 सिकल सेल निवारण गर्ने लक्ष्य लिएको छ। नेपालमा थारू जातिमा 11% सिकल सेलको समस्या छ, जसमा 10% बाहक र 1% रोगी छन्। केटाकेटीमा एकजना नर्मल भए अर्को रोगी भए विवाह गर्न फरक नपर्ने उहाँको भनाइ। कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीका सिकल सेल फोकल पर्सन विमला गेवालीले आउँदा दिनमा परीक्षणमा प्राथमिकता दिने विवाह कुण्डली बारे बढ़ी परामर्श दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो। सिकल सेल प्रभावितले दुःख पाइरहेका बताउँदै परामर्श तथा निदानका लागि काम स्वास्थ्य केन्द्र खोल्ने टीकापुर पहिलो पालिका भएको बताउनुभयो। गेवालीले 2081-82 कैलालीमा 28761 स्वास्थ्य परीक्षण गर्दा सिकल सेलका बिरामी 740 फेला परेको बताउनुभयो। टीकापुरमा केन्द्र सञ्चालन कैलाली गाउँपालिकाले बिरामीलाई 1000 यातायात खर्च उपलब्ध गराउने जानकारी दिनुभयो। टीकापुरमा 1914 जनाको रगत परीक्षण गर्दा 326 जनामा सिकल सेल ट्रेट र 80 जनामा कड़ा सिकल सेल रोग देखिएको नगरपालिकाले जनाएको छ। टीकापुरका जनस्वास्थ्य निरीक्षक केवल सिंह सार्कीले 1,83,00,000 बनेका बहुद्देश्यीय भवन स्वास्थ्य सेवा दिन प्रयोग गरिएको बताउनुभयो। उहाँले एकीकृत मोडलबाट स्वास्थ्य सेवा दिने प्रयास भएको बताउँदै शहरी स्वास्थ्य आवश्यकता सिकल सेल न्यूनीकरण प्राथमिक भएकोले यो सेवा शुरू गरिएको बताउनुभयो। अब खेल समाचार। नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद महिला क्रिकेट छनौट अन्तर्गत समूह बीको खेलमा इण्डोनेसियालाई पराजित गर्दै सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभल क्रिकेट मैदानमा आज खेलमा नेपालले इण्डोनेसियामाथि 4 विकेटको जीत निकाल्दै प्रतियोगिताको सेमी फाइनलमा पुगेको हो। प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो। यसअघि भएको पहिलो खेलमा नेपालले चीनमाथि 19 रनको शानदार जीत हात पारेको थियो। हिजोको खेलमा इण्डोनेसियाले नेपाललाई जीतका लागि 114 रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालले 19.3 ओभरमा 6 विकेट गुमाएर पूरा गर्यो। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक रहेको राष्ट्रपति पौडेलको भनाई। नेपाल सरकारको बजेट पनि आज सार्वजनिक हुँदै। टीकापुरको कार्यवाहक नगर प्रमुखको जिम्मेवारी बलिराम चौधरीलाई सिकल सेल एनिमिया थालासेमिया लगायतका रोगको सचेतनाका लागि अभिमुखीकरण। र नेपाल एसियाली खेलकुद महिला क्रिकेट छनौटको सेमी फाइनलमा प्रवेश। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि बिदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
2: सानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
2: कुलटमा लाग्ने,
1: छटपटी हुने,
2: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
2: टीकापुर अस्पताल, टीकापुर, कैलाली।
3: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
4: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
4: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
6: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ज।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: जेठ 16 गते शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन जेठ 16 गते शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637272।

0: by downloading host NEPA app.
1: Pali man ko NEPA, Nepali pan ko NEPA.
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
3: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
2: पढाइ हुने विषयहरू
4: अनिवार्य नेपाली,
2: अनिवार्य अंग्रेजी,
4: सामाजिक गणित,
2: ऐच्छिक लेखाशास्त्र,
4: ऐच्छिक वित्तशास्त्र,
2: ऐच्छिक अर्थशास्त्र,
4: कम्प्युटर विज्ञान,
2: भर्ना सम्बन्धी कार्यक्रमहरू,
4: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
2: भर्ना सुरु जेठ 3 गतेदेखि,
4: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
2: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
4: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
2: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
4: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
2: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
4: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
2: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
4: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
2: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
4: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
2: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
4: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
2: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
4: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
2: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
4: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
2: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
4: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
2: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
1: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
0: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मा सम्पर्क गर्या।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: सूचना महापार्वती मेडिकल जोशीपुरमा यही जेठ 16 गते शनिबारका दिन वरिष्ठ मानसिक नशा मनोदीप तथा लागू औषध रोग विशेषज्ञ डाक्टर अनुप देवकोटा MBBS MD बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ।

त्यसैले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा लिनुहोला। डाक्टर आउने मिति यही जेठ 16 गते शनिबार, समय दिउँसो 1 बजेदेखि। सम्पर्क स्थान महापार्वती मेडिकल जोशीपुर कैलाली। मोबाइल नम्बर 98216 14306 र 98486 39785।

0: वर्षिनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
1: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टिकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य र लकोर्से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रान यह सूचना से जानकारी कराएती। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कै

0: बिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: गरेको भए हैन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट। सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: जेठ 16 गते शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन जेठ 16 गते शनिवार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825637772।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
5: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
4: पढाइ हुने विषयहरू
5: अनिवार्य नेपाली,
4: अनिवार्य अंग्रेजी,
5: सामाजिक गणित,
4: ऐच्छिक लेखाशास्त्र,
5: ऐच्छिक वित्त शास्त्र,
4: ऐच्छिक अर्थशास्त्र,
5: कम्प्युटर विज्ञान,
4: भर्ना सम्बन्धी कार्यक्रमहरू,
5: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
4: भर्ना सुरु जेठ 3 गतेदेखि,
5: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
4: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
5: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
4: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
5: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
4: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
5: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
4: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
5: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
4: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
5: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
4: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
5: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
4: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
5: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
4: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
5: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
4: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
5: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
4: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
5: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग
5: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: बस, ट्रक, टिफर, जीप, कार, ट्रैक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टर मा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
0: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियाट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
0: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब
2: भाइलाई थाहै रहेनछ।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247625। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
5: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली संचालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि सम्पर्क नम्बर 9849585088।

0: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा एक क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनुपर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
4: यो माटो प्यारो छ, यो बाटो प्यारो छ।
5: ए रोक रोक रोक,
6: के भयो, किन कराएको यस्तो?
5: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
7: रेट, डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
5: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
8: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: आई किन होय भाई महिनो
1: साइकिल रुनी का एक गेली
0: हम बा मनो हावो चलत

0: सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाहिने जो माइलो
3: के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
6: ए भनेदेखि सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
7: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
8: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
9: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
6: भनेदेखि सबै कुरा पाउने रहेछ
10: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
11: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
12: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
10: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484648673 र 98148602004

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
5: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको

0: त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
1: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
2: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
3: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: सूचना सूचना सूचना महापार्वती मेडिकल जोशीपुरमा यही जेठ 16 गते शनिबारका दिन वरिष्ठ मानसिक नशा मनोदीप तथा लागू औषध रोग विशेषज्ञ डाक्टर अनुप देवकोटा एमबीबीएस एमडी बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ। त्यसैले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा लिनुहोला। डाक्टर आउने मिति यही जेठ 16 गते शनिबार, समय दिउँसो 1 बजेदेखि। सम्पर्क स्थान महापार्वती मेडिकल जोशीपुर कैलाली। मोबाइल नम्बर 98216 14306 र 98486 39785।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
2: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
1: सानो कुरामा तनाव हुने,
2: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
1: कुलटमा लाग्ने,
2: छटपटी हुने,
1: मुटु धेरै ढुकढुक हुने,
2: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
1: टीकापुर अस्पताल, टीकापुर कैलाली।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
5: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
4: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
5: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
6: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
5: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
6: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
4: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
5: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
4: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
5: व्यवसाय स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
4: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
5: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
4: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
5: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
4: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाइ यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालू प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
5: के बर्बर बर्बर कराइरहेछ के भएको छ तँलाई
4: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
5: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
6: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकरौला रोड टिकापुर कैलाली

0: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-60-28-25।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
3: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: कब्जा र राज्यमा स्रोतको दोहन रूपान्तरणको अन्त्य गर्दै परिणाम दिने शासन प्रणाली निर्माण गर्ने
1: परिवर्तनले ल्याएको यो अनुकूलतालाई
0: वर्तमान संविधानले सामाजिक तथा सांस्कृतिक बहिष्करणको चक्र तोड्ने महत्वपूर्ण आधार तयार गरेको भए पनि आर्थिक अवसरहरूमा समान पहुँचका लागि अझ गहिरो संरचनात्मक सुधार आवश्यक छ। सूचना तथा संचार एवं कृत्रिम बुद्धिमत्ता वित्त व्यापार र लगानीको विशिष्टीकृत विविधीकरण र त्यसको निसीम विस्तार संसारभर फैलिएको नेपाली समुदायको सामूहिक सामर्थ्य र प्रविधिकरणको आक्रामक उपयोगले जन्माएका चुनौती र अवसरहरूलाई पर्गेल्ने समय आएको छ। समन्यायिक आर्थिक वृद्धिको सूचक र निर्माण गर्ने जिम्मेवारी हाम्रै काँधमा छ। यस यात्रामा रचनात्मक सुझाव र सहकार्यका लागि संघीय संसद राज्यका सबै निकाय नागरिक समाज तथा सम्पूर्ण नेपाली जनता समक्ष सरकारका तर्फबाट हार्दिक अनुरोध गर्दछु। मुलुकको विद्यमान आर्थिक अवस्थाका परिसूचकहरू प्रगतिका अवरोध तथा तिनको समाधानका सम्भावित मार्गहरूबारे वर्तमान आर्थिक स्थिति पत्र 2083 सार्वजनिक गरिसकेको छु। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताबाट सरकारको सारभूत नीतिगत दिशाबारे प्रकाश पारिसकिएको छ। त्यसै गरी विस्तृत तथ्याङ्कीय चित्रणको दस्तावेज आर्थिक सर्वेक्षण 2082-83 संसदमा पेश भइसकेको छ। मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको छ। अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख छन्। सुदृढ विदेशी विनिमय संचिति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता छ। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना छन् भने युवा जनसांख्यिक शक्ति ठूलो पूँजीका रूपमा उपस्थित छ। यद्यपि अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलाको अस्थिरता आन्तरिक बजारको शिथिलता उत्पादनशील क्षेत्रमा न्यून लगानी तथा सार्वजनिक संस्थाप्रतिको अविश्वास चुनौतीका रूपमा रहेका छन्। यस बजेटको ध्येय यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै राज्यको सेवा प्रदान क्षमता निजी क्षेत्रको आत्मविश्वास र नागरिकको भरोसालाई एकैसाथ उकास्नु छ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, शुरूमा म आर्थिक वर्ष 2083-84 बजेट मार्फत बसाल्न खोजिएको थिति र सर्वाङ्गीण विकासको जगसँग सम्बन्धित केही उल्लेख्य सुधारहरूको घोषणा गर्दछु। उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करका दरमा वृहत पुनरावलोकन गरेको छु। करको बोझ घटाउन आयकरको छूटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10,00,000 रूपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु। औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तीमा एक तह न्यून हुने गरी 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छु। विद्यमान 11 तहको भन्सार दरलाई 7 तहमा सीमित गरेको छु। हाल 360 वस्तुमा लागि आएको अन्तशुल्क खारेज गरेको छु। भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सड़क मर्मत तथा सुधार दस्तूर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको छु। प्राकृतिक व्यक्तिको मृत्यु पश्चातको अस्वैच्छिक निसर्ग एवं निकायमा भएको स्वामित्व परिवर्तनको कारणले नियन्त्रित निकायमा हुने स्वामित्व परिवर्तनमा आयकर ऐन 2058 दफा 57 आकर्षित नहुने व्यवस्था गरेको छु। सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभ कर अन्तिम हुने व्यवस्था गरेको छु। डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बीजक जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि करको 10% छूट पाउने व्यवस्था कार्यान्वयन गर्नेछौ। मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउनेछौं। वस्तु वा सेवाको खरिद बिक्रीमा बिजक लिने दिने संस्कृति प्रोत्साहन गर्न लटरी जस्ता आकर्षक कार्यक्रम शुरू गरिनेछ। मूल्य अभिवृद्धि करमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्नेछौ। कर परिपालनलाई दण्ड होइन विकासको सहयात्री बनाउने नीति लिएका छौं। कानूनी अस्पष्टता र करदाताको अज्ञानताका कारण लामो समयदेखि सिर्जित कर विवादलाई निरूपण गरी व्यावसायिक वातावरण तयार गर्न कर छूट तथा सहुलियत सम्बन्धी विशेष योजना ल्याएको छौं। सरकार वा करदाता पक्षबाट अदालत वा न्यायिक निकायमा पुगी विचाराधीन रहेको कर विवाद समाधान गर्न निर्धारित कर रकममा 1% थप गरी तोकिएको म्यादभित्र बुझाएमा मुद्दा फिर्ता लिई शुल्क जरिवाना थप दस्तुर विलम्ब शुल्क वा ब्याज मिनाहा हुने व्यवस्था मिलाएको छ। नेपाल सरकारको विद्यमान बुझिलो संगठन संरचना अब चुस्त बन्नेछ। संघीय मन्त्रालयको संख्या 22 18 कायम भइसकेको परिप्रेक्ष्यमा विभाग कार्यालय र दरबन्दी कटौतीबाट बचत हुने रकमलाई प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिएको छ। 31 निकाय खारेजी, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण तथा 18 निकायको पुनर्संरचना गर्दैछौं। कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम उच्चस्तरीय कार्य सम्पादन कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती, जंगी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएका छौं। लागत न्यूनीकरण र दक्षता अभिवृद्धि संस्थागत सुधारको अर्को आयाम हुनेछ। यसका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्नेछौ। कार्यालय संचालन खर्च उल्लेख्य रूपमा घटाएको छु। तालिम केन्द्र बाहिरका तालिम खर्च, क्यामेरा, टेलिभिजन लगायतका उपकरणमा विनियोजन हटाएको छु। विभिन्न कोष खड़ा गरी सुविधा दिने प्रचलन बन्द गर्नेछौ। सम्बन्धित संस्थानका पदाधिकारी र कर्मचारीलाई सो संस्थानबाट उत्पादित वस्तु तथा सेवा खरिदमा प्रदान गरिएका छूट हटाएको छु। गाविएका र खारेज भएका निकायको दरबन्दी मिलान र दायित्व व्यवस्थापन सम्बन्धी कार्य सम्पन्न नभएसम्मका लागि उक्त निकायलाई छुट्याएको रकम रोक्का गरेको छु। यी कदमबाट करिब 20 अर्ब बचत हुने प्रारम्भिक अनुमान छ। लगानी प्रवर्धन, आर्थिक सुधार र सहज सेवा प्रवाहको समुचित नीतिगत तथा कानूनी प्रबन्ध गरिनेछ। यसका लागि दर्जनौ ऐन, नियम, कार्यविधि र निर्देशिकाको निर्माण, प्रतिस्थापन वा परिमार्जन गर्नेछौं। यसअघि नै घोषणा गरिएका 15 कानून तुरन्त खारेज गर्न केही नेपाल ऐन संशोधन विधेयक संसदमा प्रस्तुत गर्नेछौ। कम्पनी कानूनमा संशोधन गरी स्वार्थको द्वन्द्व र विवरण खुलासा लगायतका विषयमा स्पष्टता कायम गर्दै कम्पनी खारेजी प्रक्रियालाई सहज बनाउनेछौ। थप मुलुकसँग विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता गर्नेछौ। दामाशाही सम्बन्धी ऐन 2063 संशोधन गरी उपभोक्ता, लघु, साना तथा मझौला उद्योगका समेत वित्तीय समस्या समाधान गर्नेछौ। लगानी प्रवर्धनका लागि सीमित दायित्वको साझेदारी कानून तर्जुमा गर्नेछौ, जसबाट एन्जल इन्भेस्टमेन्टलाई भेन्चर क्यापिटल तथा प्राइभेट इक्विटी फण्डमा लगानी गर्न प्रोत्साहन हुनेछ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाउनेछौ। औद्योगिक व्यवसाय ऐन संशोधन गरी उद्योगको क्षमता वृद्धि, स्वामित्व परिवर्तन, पूँजी वृद्धि लगायतका विषयमा उद्योग विभागलाई जानकारी मात्र गराए पुग्ने व्यवस्था गर्नेछौ। विदेशी लगानी तथा प्रवृत्ति हस्तान्तरण ऐनमा संशोधन गरी लगानी फिर्ताका लागि नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने र जानकारी दिए पुग्ने व्यवस्था गर्नेछौ। वैदेशिक लगानीको दायराभित्र कन्भर्टेबल उपकरणहरू, परियोजना आबद्ध फण्डिङ लगायत अन्य हाइब्रिड उपकरणलाई समेट्नेछौ। वैदेशिक लगानीको स्वचालित स्वीकृति प्रक्रियामा पूर्व स्वीकृतिको व्यवस्था हटाउनेछौ। विदेशमा सेवा शुल्क भुक्तानी, रोयल्टी र प्रविधि बापतको रकम पठाउने प्रक्रिया सरल बनाउनेछौ। उधारो असुली सम्बन्धी कानून व्यवस्था गर्नेछौ। बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी कानून छिट्टै निर्माण गर्नेछौ। विगतको समग्र आर्थिक गतिविधिलाई विश्लेषण गरी व्यक्ति तथा व्यवसायीको साख मूल्यांकनका आधारमा कर्जा दिन सक्ने व्यवस्था गर्नेछौ। व्यापारिक विवाद को शीघ्र समाधान का लागि छुट्टै न्यायाधिकरण स्थापना गर्नेछौं, मेलमिलाप ऐनमा सुधार गर्नेछौं। गैर आवासीय नेपालीलाई धितोपत्र को दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लगानीको लेखांकन, नाफा फिर्ता र पूंजीगत लाभ कर सम्बन्धी कानूनी व्यवस्थामा परिमार्जन गर्नेछौं। मुलुकी देवानी संहिता 2074 संशोधन गरी नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संघ संस्था, बहुराष्ट्रिय कम्पनीका शाखा वा आवास प्रयोजनका लागि जम्मा एकाईको 25% भन्दा नबढ़ने गरी आवास क्षेत्रका भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन लीजमा लिन सक्ने व्यवस्था गर्नेछौं। साना तथा मझौला उद्योगीलाई वित्तीय पहुँच सुनिश्चित गर्न फर्स्ट लस रिकभरी हुने गरी कर्जा सुरक्षण गर्नेछौं। कार्यगत सुधारको आक्रामक श्रृंखला शुरू गरी पूंजीगत खर्चको गति र लय फेर्न प्रतिबद्ध छौं। खरिद प्रक्रियामा सुधार, रकमान्तर सहित स्रोत व्यवस्थापनमा लचकता, वैकल्पिक वित्त परिचालन एवं आयोजना प्रमुखको स्थिरता सुनिश्चित गरी तोकिएको लागत र समयमै आयोजना सम्पन्न गर्न मिशन मोडमा काम गराउनेछौं। चालू आर्थिक वर्षभित्रै विकास आयोजना सम्बन्धी सनसेट कानून संसदमा पेश हुनेछ। मोबिलाइजेशन पेस्कीको रकम सम्बन्धित आयोजनामा मात्र खर्च गर्न पाउने गरी ट्र्याकिङ गर्ने व्यवस्था मिलाउनेछौं। हाइब्रिड एन्युइटी मोडलमा निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन 3 महिनाभित्र तयार हुनेछ। मध्यपूर्वको द्वन्द्वबाट इन्धन, बिटुमेन लगायत निर्माण सामग्रीमा भएको मूल्य वृद्धिबाट निर्माण व्यवसायलाई परेको कठिनाईको सम्बोधन गर्नेछौं। सफा शहर, सहज यातायात र सुरक्षित सड़क चलायमान अर्थतन्त्रको अभिन्न अंग बनाउनेछौं। सड़क यातायात, खानेपानी, सरसफाई र आर्थिक पहुँच पूर्वाधारलाई एकीकृत रूपमा विकास गर्नेछौं। आगामी 5 वर्षभित्र सबै जिल्ला सदरमुकाम जोड्ने सड़क तथा पुलको स्तरोन्नति गर्नेछौं। यात्रा सुरक्षा र सड़क स्तर सुधार गरी दुर्घटनाबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्नेछौं। विकास र वातावरण बीच द्वन्द होइन सामञ्जस्य स्थापित गर्नेतर्फ सरकार सचेष्ट रहनेछ। यसका लागि वातावरण संरक्षण ऐन 2076 र वन ऐन 2076 परिमार्जन गरिनेछन्। स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेखित वनको क्षेत्रफल वा कटान हुने रूखको संख्या घटेको अवस्थामा पूरक वातावरणीय प्रभाव मूल्यांकन गर्न नपर्ने व्यवस्था गर्नेछौ। वन क्षेत्रको स्वीकृति र रूख कटानको आदेशसम्मका निर्णयको बहुश्रृंखलालाई उल्लेख्य रूपमा घटाउनेछौ। नवीन एवं वैकल्पिक वित्तीय उपकरणको प्रबन्ध मार्फत सरकारको वित्तीय चाप घटाइनेछ। यस क्रममा सरकारको ब्यालेन्स शीट बाहिरबाट नै पूँजी परिचालन गरी सार्वजनिक लगानी एवं प्रविधि भित्र्याउन नयाँ वित्तीय उपकरण प्रस्ताव गरेको छु। पूर्वाधारमा निजी लगानी परिचालन गर्न वैकल्पिक विकास वित्त कोष सम्बन्धी कानून प्रतिनिधि सभाबाट पारित भइसकेको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै अफशोर बण्ड शीघ्र जारी हुनेछ। स्वच्छ ऊर्जा बण्ड र डायस्पोरा बण्ड जारी गर्ने र उपलब्ध जलवायु कोषको अधिकतम उपयोग गर्ने नीति लिएको छु। हाल वैदेशिक मुद्राको सुविधाजनक संचिति रहेको अवस्थामा केही प्रतिशत रकम सोभरेन वेल्थ फण्डका रूपमा परिचालन गर्ने नीति लिएका छौं। कम्तीमा 3 महिनाको इन्धन भण्डारण, एआई फ्याक्ट्री लगायतका रणनीतिक महत्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्नेछौं। विदेशी ऋण वा लगानीमा आयोजनामा हुने विनिमय जोखिम न्यून गर्न आगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाएको छु। पहिलो र दोस्रो सार्वभौम क्रेडिट रेटिङबाट प्राप्त नतिजामा सुधार हुने गरी अनुकूल आर्थिक वातावरण सिर्जना गर्नेछौं। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट यथाशक्य छिटो हटाउनेछौं। सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पूँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गरेको छु। राष्ट्रिय वाणिज्य बैंकमा नेपाल सरकारको पूँजी वृद्धि गर्ने प्रस्ताव गरेको छु। नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौं। राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गर्नेछौं। जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गाभी पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउनेछौं। गोरखकाली रबर उद्योग लगायत 7 वटा सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्यांकन डीडीए गरी निजी सार्वजनिक साझेदारी मोडलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्रै सम्पन्न गर्नेछौं। सूचना प्रविधि पूर्वाधारको विस्तारमा सरकारको अर्जुन दृष्टि रहनेछ। नेपाल टेलिकममा संघीय सरकारको 66% शेयर कायम राखी बाँकी शेयर पुष मशान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्नेछौ। सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको छु। नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानूनी प्रबन्ध मिलाउनेछौं। सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधि सफ्टवेयरको खरिद एकै निकायबाट गर्ने व्यवस्था मिलाउनेछौं। डिजिटल सार्वजनिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौं। नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केट प्लेस स्थापना गर्नेछौं। नागरिक एपमा दर्जनौ सरकारी सेवाहरू आबद्ध हुनेछन्। नेपाललाई एआई आर्टिफिशियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल शुरू गरेका छौं। काठमाण्डुको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौं। हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौं। स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने प्रस्ताव गरेको छु। नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सीपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछु। एआई को युगमा महत्वपूर्ण भूमिका हुने गणित लगायतका शैक्षिक विधालाई उच्च प्राथमिकता दिनेछौं। लामो समयदेखि थातिरहेको नेपाल विद्युत प्राधिकरणको पुनसंरचना सम्पन्न गरिनेछ। नेपाल विद्युत प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापारका लागि 3 छुट्टा छुट्टै कम्पनीमा विभाजन गर्नेछौं। विद्युत खरिद सम्झौता भएका तर निर्माण शुरू नगरेका आयोजनाको अनुमति पत्र खारेज गरी टेक अर पे विधिमा नयाँ पीपीए गर्ने प्रबन्ध गर्नेछौं। 10 भन्दा कम क्षमताका विद्युत आयोजनाको तत्काल पीपीए गर्नेछौं। सुक्खा याममा घटाघटमा विद्युत खरिद दर निर्धारण गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाउनेछौं। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउनेछौं। प्रसारण लाइन बनाउने र विलिङ चार्ज लिई विद्युत व्यापार गर्न सक्ने कानूनी व्यवस्था समेत मिलाउनेछौं। जलविद्युत आयोजनाको अनुमति अवधिपछि आयोजनाको स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुँदा वनको जग्गा भोगाधिकार र रूख कटान बापतको शुल्क समायोजन गर्ने व्यवस्था मिलाउनेछौं। ठूला तथा जलाशययुक्त आयोजनाको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्न प्रवर्धकले 100% रकम जलाशययुक्त आयोजनामा लगानी गर्ने सुनिश्चित गरेमा पहिलो वर्ष नै 40% शेयर सर्वसाधारणलाई बिक्री गर्न दिने नीति लिनेछौं। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वृद्धिको उत्तम सम्भावना भएका ग्रामीण एवं शहरोन्मुख क्षेत्रको चतुर्दिक प्रादेशिक विकासमा लगानी बढ़ाउनेछौं। यस्ता क्षेत्रलाई ग्रोथ पोल र क्वाडका रूपमा विकसित गर्न नीतिगत र भौतिक पूर्वाधारको एकीकृत योजना कार्यान्वयन गर्नेछौं। सुनकोशी मरीन डाइभर्जनबाट सिंचित हुने 1,22,000 हेक्टर कमाण्ड क्षेत्रलाई आधार बनाउँदै हुलाकी र पूर्व पश्चिम राजमार्ग विस्तारका बाँकी काम सम्पन्न गरी कृषि र उद्योग क्षेत्रको मध्य मधेश चतुर्भुज क्वाड्रांगल बनाइनेछ। मध्य पहाड़ी, पुष्पलाल लोकमार्ग, कर्णाली राजमार्ग, भेरी कोरिडोर र रारादेखि जुम्ला हुँदै फोक्सुण्डोसम्मको कर्णाली चतुर्भुजमा जड़ीबुटी, जलविद्युत, पर्यटन र खानीजन्य क्रियाकलापले प्रश्रय पाउने व्यवस्था मिलाइनेछ। पूर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट खण्ड र मुगलिन दमौली पोखरा खण्ड शीघ्र सम्पन्न गर्नेछौ। सिद्धार्थ राजमार्गको अन्तर्राष्ट्रिय स्तरको रूपान्तरण शुरू गरी कालीगण्डकी सभ्यताको उद्गम क्षेत्रलाई तीर्थाटन र स्वच्छ उद्यम व्यवसाय केन्द्रित गण्डकी चतुर्भुज बनाउनेछौं। त्रिवेणी धाम, देवघाट, रूरू क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्नेछौं। लुम्बिनी मुक्तिनाथ धार्मिक सांस्कृतिक मार्गमा आधारित निर्माण पथ प्रवर्धन गर्दै ध्यान साधना योग बौद्ध वैदिक दर्शन तथा मनाङ मुस्ताङ र म्याग्दीको हिमाली सांस्कृतिक अनुभवलाई एकीकृत गर्नेछौ। मध्य पहाड़ी राजमार्गसँग ओलाङचुङगोला किमाथाङका तातोपानी रसुवागढ़ी कोरला हिल्सा जस्ता उत्तरी पर्या व्यापारिक गन्तव्यहरूसँग जोड्ने लक्ष्य राखेका छौं। कोशी टप्पूदेखि कञ्चनजंघासम्मको क्षेत्रलाई समेटी जैविक विविधता संरक्षण र स्वच्छ ऊर्जा विकास केन्द्रित कोशी करिडोरको योजना अगाडि बढ़ाउनेछौं। रामा रोशन खप्तड़ बड़ी मालिका शैलेश्वरी उग्रतारा र मल्लिकार्जुन क्षेत्र समेटी सुदूरपश्चिममा विशिष्ट पर्यटकीय चतुर्दिक विकास अगाडि बढ़ाउनेछौं। भिजन काठमाण्डू 2040 दीर्घकालीन योजना कार्यान्वयन शुरू गर्नेछौं। काठमाण्डू उपत्यकाको समग्र शहरी सेवा व्यवस्थापनका लागि अण्डरपास फ्लाइओभर इन्टरसेक्सन सुधार नदी करिडोरको पूर्वाधार पार्क निर्माण फोहोर मैला व्यवस्थापन युटिलिटी डक्ट विद्युतीय तार भूमिगत गर्ने सहितको एकीकृत पूर्वाधार बनाउनेछौ। प्रदेश र स्थानीय तहसँगको सहकार्यमा वित्तीय प्रोत्साहन सहित खुला क्षेत्रको संरक्षण र विस्तारका लागि विशेष पहल गर्नेछौ। काठमाण्डू उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन चार्जिङ स्टेशन ट्रैकिङ प्रणाली स्मार्ट बस पार्क सुदृढ़ संस्थागत व्यवस्था सहितको स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम छिट्टै शुरू हुनेछ। पोखरा उपत्यकामा पनि सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई मोबिलिटी सेवा शुरूआत गर्नेछौं। भिजिट नेपाल वर्ष 2085 र नेपाल आरोग्य वर्ष 2027 सफल बनाउन सघन तयारी गर्नेछौ। उच्च मूल्यका पर्यटक लक्षित रिजोर्ट र होटल निर्माण र सञ्चालनलाई भौतिक एवं वित्तीय प्रोत्साहन दिने व्यवस्था गरेको छु। पर्यटन गतिविधिहरूलाई आरोग्य पर्यटनको मूल विषयवस्तुमा ब्रान्डिङ गरी पर्यटकका स्रोत मूलकहरूमा विविधीकरण गरिनेछ। नेपाललाई युरोपियन युनियनको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनः संरचना गरी नियामक र सञ्चालकको पृथक भूमिका स्थापित गर्नेछ। कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको छ। कृषि उत्पादन प्रशोधन वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौ। व्यावसायिक कृषकलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्नेछौ। न्यूनतम 2 करोड़सम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पूँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छ। उत्पादन शुरू भएको मितिबाट लगातार 4 वर्षसम्म यस्तो अनुदान वार्षिक 10% दरले शोध भर्ना हुनेछ। वास्तविक कृषकलाई उन्नत बिउ मल सिंचाई विद्युत तथा कृषि बीमामा सहयोग उपलब्ध गराउँदै कृषि अनुदानको दुरूपयोग रोक्नेछौ। कृषि र पशु बीमामा 80% प्रिमियम अनुदान उपलब्ध गराउँदै अन्य अनुदान क्रमशः हटाउँदै लैजाने दिशा तय गरेको छु। ठूला र निर्माणाधीन सिंचाई आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी स्रोत व्यवस्था गरेको छु। देशभर साना तथा मझौला सिंचाई आयोजना विस्तार गर्न नेपाल सरकारको लगानीमा च्यालेन्ज फण्ड स्थापना गरी स्थानीय तहलाई प्रतिस्पर्धा गराउने व्यवस्था मिलाउनेछौ। किसानबाट सीधै कृषि उपज खरिद गर्दा सहुलियतपूर्ण ऋण ब्याज अनुदान जस्ता सहुलियत उपलब्ध गराउने नीति लिएको छु। दुर्गम क्षेत्रमा स्थापना हुने र अर्ग्यानिक उच्च मूल्य र बौद्धिक सम्पत्तियुक्त जीआई वस्तुको प्रशोधन गर्ने उद्योगलाई उत्पादन र ब्रान्डिङमा सहयोग उपलब्ध गराउनेछौ। कृषि सेवा प्रणालीलाई किसान केन्द्रित सेवा प्रणालीमा रूपान्तरण गरी पुनः संरचना गर्नेछौ। वर्षैभरि कृषि प्राविधिक सेवा डिजिटल कृषि सूचना तथा निजी सेवा प्रदायक मार्फत कृषकको घर दैलोमै कृषि सेवा पहुँच विस्तार गर्न प्रत्येक स्थानीय तहमा आवश्यक प्राविधिक जनशक्ति परिचालन गर्नेछौ। देशभरिका कृषि अनुसन्धान तथा विकास केन्द्रहरूलाई पुनरुत्थान गरी उन्नत बिउ विकास स्थानीय हावापानी अनुकूलको जात कृषि जैविक प्रविधि तथा उत्पादकत्व वृद्धि केन्द्रित अनुसन्धानलाई प्राथमिकतामा राखेको छु। कृषि उपजको उचित मूल्य सुनिश्चितता किसान र क्रेताबीच करार अनुदान तथा नियमन सहितको कानूनी व्यवस्था गर्न कृषि विधेयक संसदमा शीघ्र पेश गर्नेछौ। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेछौ। दिगो काठ उत्पादन वनमा आधारित उद्योग जड़ीबुटी तथा गैर काष्ठ वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौ। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका क्रममा संकलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौ। वन पैदावारको कटानी संकलन ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौ। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन ब्रान्डिङ र उद्यम सञ्चालनमा थप स्वायत्तता प्रदान गर्नेछौं। वन वातावरण उद्योग ऊर्जा र पूर्वाधार सम्बन्धी कानून तथा नीति बीचको असंगति हटाउनेछौं। वन क्षेत्रको कार्बन स्टक इकोसिस्टम सेवा तथा प्राकृतिक पूँजीको आर्थिक मूल्याङ्कन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौं। लगानी एक्सप्रेसको अवधारणा कार्यान्वयन गर्न आगामी 3 महिनाभित्र स्वचालित रूट प्रणाली लागू गर्नेछौं। कम्पनी र उद्योगदर्ता वित्तीय सेवा कर प्रणालीमा सहभागिता भिसा आवेदनसम्मका सबै सेवा आबद्ध गरी सूचना प्राप्ति अनुपालना प्रतिवेदन र जोखिममा आधारित परीक्षण हुने व्यवस्था गर्नेछौ। लगानी बोर्डबाट स्वीकृत भएका परियोजनामा पुनः अन्य निकायबाट स्वीकृति लिनु नपर्ने कानूनी व्यवस्था गर्नेछौ। स्वीकृत परियोजनाको लगानी सम्बद्ध अध्ययन अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउनेछौ। शेयर हस्तान्तरण कर चुक्ता सम्पत्ति मूल्याङ्कन ऋण भुक्तानी लाभांश वितरण र लिक्विडेशन प्रक्रिया सरल बनाई लगानी र मुनाफा फिर्ता सहज बनाउनेछौ। उद्योग र औद्योगिक नवप्रवर्तनमा सरकार तप्तचित्त रहनेछ। गुणस्तरीय औद्योगिक पूर्वाधार विस्तार गर्ने नीति अनुरूप मोतीपुर र मयूर धाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्रले निर्माण र सञ्चालन गर्नेछन्। पाँच खाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिनेछौं। महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गर्नेछौ। विशेष आर्थिक क्षेत्रलाई कर भन्सार आयात निर्यात र लगानीको सम्पूर्ण निर्णय एकै थलोबाट हुने विशेष आर्थिक प्रशासन क्षेत्रको व्यवस्था मिलाउनेछौ। उत्पादनमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विद्युतको डिमाण्ड शुल्क पुनरावलोकन गर्दै विद्युत महसुलमा छूट दिने व्यवस्था गर्नेछौ। उद्योगीहरूले औद्योगिक क्षेत्र विशेष आर्थिक क्षेत्र तथा लीजमा उपलब्ध गराइने जग्गामा निर्मित संरचनालाई बैंकिङ प्रयोजनका लागि धितो राख्न सक्नेछन्। पूँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गर्नेछौ। नव उद्यम स्टार्टअप नवप्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको दह्रो आधार बनाउनेछौ। नव उद्यमलाई पहिचान सीप बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा आबद्ध कर सहुलियत सार्वजनिक खरिदमा प्राथमिक पहुँच डिजिटल दर्ता तथा नियामकीय सहजीकरण मार्फत नव उद्यम सञ्चालन प्रणालीलाई सुदृढ बनाउनेछौ। नव उद्यम वित्त पोषणलाई केवल ऋणमा आधारित मोडेलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान सम्भाव्यता प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा वृद्धि पूँजीको व्यवस्था गरिनुको साथै निजी क्षेत्र र गैर आवासीय नेपालीको सह लगानी प्रोत्साहित गर्नेछौ। विज्ञान प्रविधि अनुसन्धान र नवप्रवर्तनका लागि पूँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु। व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्दै पियर टू पियर P2P लेनदेनलाई नियमन सहित सञ्चालन गर्नेछौ। कृषि उद्योग पर्यटन र जलविद्युत क्षेत्रमा दीर्घकालीन स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न नीतिगत व्यवस्था गर्नेछौ। बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैर बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानूनी अधिकार सहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मशान्तसम्म स्थापना गर्नेछौ। समग्र शैक्षिक इकोसिस्टममा प्रणालीगत पुनर्संरचना गर्नेछौ। राष्ट्रिय विद्यालय नक्साङ्कन र पूर्वाधार अडिट शिक्षक क्षमता परीक्षण एआई तथा एडटेक तत्परता मूल्याङ्कन समेतका आधारमा नवप्रवर्तन तथा सीप केन्द्रित शिक्षा विस्तार गर्न विद्यालय शिक्षामा लगानी बढ़ाउनेछौ। शिक्षा प्रणालीलाई विद्यालय केन्द्रित प्रणालीमा रूपान्तरण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि र पूर्वाधार निर्माणमा अभिभावकीय सहयोग स्वीकार गर्ने नीति लिएका छौं। विद्यालय व्यवस्थापन समितिलाई गुणस्तरीय शिक्षा सुनिश्चितताको माध्यम बनाउनेछौ। सम्पूर्ण शैक्षिक संस्थामा सफा शौचालय अभियान सञ्चालन गर्नेछौ। उच्च शिक्षालाई अनुसन्धान नवप्रवर्तन ज्ञान उत्पादन र राष्ट्रिय क्षमता निर्माणको केन्द्रका रूपमा पुनः संरचना गर्नेछौ। चिकित्सा नर्सिङ सूचना प्रविधि लगायत उच्च शिक्षाका विभिन्न विधामा हाल लगाइएको कोटालाई चालू आर्थिक वर्षभित्र पुनरावलोकन गरी उल्लेख्य वृद्धि गर्नेछौ। उद्योग तथा श्रम बजारसँग प्रत्यक्ष आबद्ध मागमा आधारित सीप प्रणाली विस्तार गर्नेछौ। राष्ट्रिय योग्यता ढाँचा तथा पूर्व सिकाई मान्यता लागू गरी प्रवासी अनौपचारिक तथा अनुभवी श्रमिकको सीपलाई औपचारिक मान्यता दिनेछौ। पारिश्रमिक सहितको इन्टर्नशिप प्रणालीलाई संस्थागत गरिनेछ। यो बजेटले स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने लक्ष्य लिएको छ। दक्ष स्वास्थ्य जनशक्ति प्रयोगशाला अत्यावश्यक औषधि डिजिटल स्वास्थ्य प्रणाली तथा प्रभावकारी रेफरल सेवा सहितका आधारभूत संस्थाहरूलाई स्वास्थ्य सेवाको प्रथम बिन्दु बनाउने दीर्घकालीन लक्ष्य लिएका छौं। सरकारले निशुल्क उपलब्ध गराउने मध्ये कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउनेछौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाउनेछौ। सार्वजनिक साझेदारी मोडल, पब्लिक पार्टनरशिप मोडल अन्तर्गत सातवटै प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गरिनेछ। कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टीकृत सेवा विस्तारमा परिचालन गर्नेछौं। स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्नेछौं। छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अप्नाउनेछौ। स्वास्थ्य बीमाको सर्वव्यापीकरणबाट आगामी 3 वर्षमा 90% नेपाली स्वास्थ्य बीमाको दायरामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौती हुने अपेक्षा राखेका छौं। राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सड़क दुर्घटना र आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्नेछौं। आगामी 5 वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट 24 घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्नेछौ। आगामी 3 वर्षभित्र 65% र 5 वर्षभित्र 100% नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउनेछौ। खानेपानी आपूर्तिको गुणस्तर, शुल्क संरचना तथा सेवा दायित्व सुनिश्चित गर्न नियमन प्रणाली सुदृढ पार्नेछौ। काठमाण्डु उपत्यकामा दिगो खानेपानी सेवा सुनिश्चितताको लागि विद्यमान महसुल संरचनाको पुनरावलोकन गर्नेछौ। काठमाण्डु उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाण्डु उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय र खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगलाई गाभी एउटै संरचना बनाउनेछौं। सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउनेछौ। आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौ, नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछ। त्यसको योगदानलाई अन्तर पुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको उदाहरणका रूपमा सम्मान गर्नेछौ। देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक ₹1,000 बनाएको छु। उच्च गरिबी भएका र मानव विकास सूचकांकमा पछाडि परेका मुख्यत मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बालबालिकाले पाउने पोषण भत्तालाई निरन्तरता दिएको छु। श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुनुपर्ने व्यवस्था गर्नेछौ। यसबाट सुरक्षा गार्ड र घरायसी कामदारका अतिरिक्त निर्माण, कृषि, आतिथ्य, ढुवानी तथा औद्योगिक श्रमिक आपूर्ति गर्न इजाजत प्राप्त संस्थाले प्रदान गर्ने बीमा, आवास र डिजिटल गुनासो व्यवस्थापन जस्ता सेवाको मापदण्ड निर्धारण हुनेछ। श्रम क्षेत्रमा लिखित सम्झौता, न्यूनतम ज्याला, बीमा, कार्यस्थल सुरक्षा मापदण्ड तथा बैंक मार्फत पारिश्रमिक भुक्तानी अनिवार्य गर्नेछौं। कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति र बीमा दावी प्रणाली थप प्रभावकारी बनाउनेछौ। पुष मशान्तभित्र श्रम न्यायाधिकरण मार्फत श्रम विवादको शीघ्र समाधान गर्ने र सम्झौता उल्लंघन, ज्याला ठगी तथा श्रम शोषणलाई आर्थिक अपराध सरह कानूनी दायरामा ल्याउने प्रणाली विकास हुनेछ। अनौपचारिक र असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्न विशेष अभियान सञ्चालन गर्नेछौ। पूँजी बजारलाई मर्यादित र लगानी मैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधि मैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्नेछौ। नेपाल स्टक एक्सचेन्जको पुनसंरचना अघि बढ़ाई इन्ट्रा डे, शर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध शुरूआत गर्नेछौ। शेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ जस्ता पूँजी बजारमा हुने अवांछित गतिविधि विरूद्ध शून्य सहनशीलताको नीति लिनेछौ। नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुने गरी ग्लोबल डिपोजिटरी रिसिट जारी गर्न सक्ने व्यवस्था मिलाउनेछौ। सौम्य शक्तिको विस्तार गर्दै डायस्पोराको सीप, पुँजी र सञ्जालको सदुपयोग गर्नेछौ। प्रवासमा रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा आबद्ध गराई उनीहरूको मताधिकार सुनिश्चित गर्न कानूनी, प्राविधिक तथा प्रशासनिक पूर्वाधार तयारी गर्नेछौ। भिसा प्रणालीमा व्यापक सुधार गरी लगानी मैत्री अध्यागमन व्यवस्थापन गर्न नयाँ विधेयक संसदमा पेश गर्नेछौ। अति कम विकसित मुलुकको राष्ट्रसंघीय दर्जाबाट निस्कन हाल न्यूनतम योग्यता पुगेको भए पनि अर्को 2 वर्ष घनीभूत आर्थिक, सामाजिक, राष्ट्रिय पुनर्जागरणको आड़मा नेपालको स्तरोन्नति गराउने निर्णय

विश्लेषण केन्द्र कृषि तथ्यांक प्रणाली तथा नेपाल राष्ट्र बैंक अन्तर्गत रहेको उपभोक्ता मूल्य सूचकांक सम्बन्धी तथ्याङ्क प्रणाली लगायतलाई राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत एकीकृत गरिनेछ। त्यसै गरी नीति अनुसन्धान प्रतिष्ठानलाई राष्ट्रिय योजना आयोग अन्तर्गत राखी सरकारको दीर्घकालीन सोच र नीति निर्माण गर्न सक्षम निकाय बनाउनेछ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्दछु। सड़क आगामी आर्थिक वर्ष करीब 1000 किलोमीटर सड़क कालोपत्रे र 275 वटा सड़क पुल निर्माण हुनेछ। 1028 किलोमीटर लामो पूर्व पश्चिम राजमार्गलाई 4 लेनमा स्तरोन्नति गर्ने कार्य 5 वर्षभित्र सम्पन्न गर्नेछौ। यसै वर्ष कमला कञ्चनपुर र नारायणगढ़ बुटवल सड़क खण्ड स्तरोन्नति कार्य सम्पन्न हुनेछ। आगामी वर्ष काकडबिट्टा लौकही, कमला बागमती, बुटवल गोरूसिंगे र धानखोला लमयी खण्ड अन्तर्गत 80 किलोमिटर सड़क स्तरोन्नति गर्नेछौ। बागमती पथलया, नारायणगढ़ हेटौड़ा र गोरूसिंगे चन्द्रौटा खण्डको स्तरोन्नति शुरू गर्नेछौ। पकली कञ्चनपुर, चन्द्रौटा धानखोला र कोलपुर गड्डा चौकी सड़क खण्डको स्तरोन्नतिको अध्ययन सम्पन्न गर्नेछौ। पूर्व पश्चिम राजमार्गको लागि ₹37.46 करोड़ विनियोजन गरेको छु। काठमाण्डु तराई मधेश द्रुत मार्गमा आगामी वर्ष 40 वटा पुल र 5.4 किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्नेछौ। द्रुत मार्गको लिंक रोड निर्माण शुरू गर्नेछौ। यस मार्गको लागि ₹17.64 करोड़ विनियोजन गरेको छु। हुलाकी राजमार्ग आगामी 3 वर्षभित्र निर्माण सम्पन्न गर्नेछौ। यस अन्तर्गत घना बस्ती भएको स्थानबाट राजमार्ग चौड़ा गर्ने कार्य शुरू गर्दै 8 वटा सड़क पुल निर्माण सम्पन्न गर्नेछौ। यस राजमार्गको लागि ₹4.65 करोड़ विनियोजन गरेको छु। कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला गमगढ़ी सड़कको स्तरोन्नतिको लागि ₹1 अर्ब बजेट व्यवस्था गरेको छु। पुष्पलाल मध्य पहाड़ी राजमार्गको निर्माण आगामी 3 वर्षभित्र सम्पन्न गर्नेछौ। यस अन्तर्गत 65 किलोमिटर सड़क स्तरोन्नति र 5 वटा पुल निर्माण सम्पन्न गर्न ₹2.16 करोड़ विनियोजन गरेको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत 25 किलोमिटर सड़क कालोपत्रे गर्न र पुल निर्माण गर्न ₹1.46 करोड़ विनियोजन गरेको छु। आगामी 3 वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सड़कमा निर्माणाधीन पुल सम्पन्न गर्नेछौ। राष्ट्रिय राजमार्गमा पर्ने 40 वटा ठूला पुल निर्माण तथा स्तरोन्नति सम्पन्न गर्नेछौ। राष्ट्रिय राजमार्ग तथा रणनीतिक सड़क पुल, विशेष महत्वका पुल र स्थानीय सड़क पुलका लागि ₹9.87 करोड़ विनियोजन गरेको छु। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको आबु खैरेनीदेखि पोखरासम्मको 4 लेन सड़क निर्माण शीघ्र सम्पन्न हुनेछ। मुगलिङ आबु खैरेनी खण्डको निर्माण कार्य शुरू गर्नेछौ। नागढुंगा मुगलिङ खण्ड अन्तर्गत 40 किलोमिटर सड़क स्तरोन्नति हुनेछ। नागढुंगा सुरुङ मार्ग आगामी साउनदेखि संचालनमा ल्याउनेछौ। यो यी सड़क खण्डको लागि ₹6.55 करोड़ विनियोजन गरेको छु। कर्णाली कोरिडोरको 31 किलोमिटर कालोपत्रे एवं ग्राभेल गर्नेछौ। त्यस्तै कालीगण्डकी कोरिडोरको 21 किलोमिटर कालोपत्रे हुनेछ। कोशी कोरिडोरको उत्तरी खण्डको 15 किलोमिटर कालोपत्रे गर्नेछौ। यी 3 वटा कोरिडोरका लागि ₹6.25 करोड़ विनियोजन गरेको छु। गल्छी स्याफ्रुबेसी रसुवागढ़ी सड़क खण्डलाई स्तरोन्नति गर्न ₹1.35 करोड़ विनियोजन गरेको छु। सिद्धार्थ राजमार्गको बुटवल पोखरा खण्ड द्रुत मार्गका रूपमा निर्माण कार्य प्रारम्भ गर्नेछौ। आगामी आर्थिक वर्षभित्र सिद्ध बाबा सुरुङ मार्ग सम्पन्न हुनेछ। महाकाली कोरिडोरको दार्चुला टिंकर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको छु। मेची अरूण तमोर भेरी सेती कोरिडोर र खुटिया दिपायल सड़कको स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ। काठमाण्डु चक्रपथ विस्तार अन्तर्गत कलंकी वसुन्धरा खण्ड विस्तार कार्य शुरू गर्नेछौ। वसुन्धरा चाबैल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गर्नेछौ। टोखा छहरे सुरुङ मार्गको विस्तृत सम्भावित अध्ययन गर्नेछौ। कर्णालीको जनजीवनलाई सहज गर्न जाजरकोटको मूलसामदेखि जुम्लाको टोपला सुरुङ मार्गको सम्भावित अध्ययन गर्नेछौ। खुरकोट चियाबारी, थानकोट चितलाङ, मझेमटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्नेछौ। प्रमुख सड़क चोकमा ट्राफिक संकेत, चोक सुधार, सड़क रेखांकन, क्राश ब्यारियर र डिभाइडर जडान तथा मर्मतलाई निरन्तरता दिई सड़क सुरक्षाका लागि ₹2.46 करोड़ विनियोजन गरेको छु। बर्दीवासदेखि काठमाण्डू तराई मधेश द्रुत मार्ग प्रस्थान बिन्दुसम्मको रेल मार्ग निर्माण कार्य अगाडि बढ़ाउनेछौं।
निर्माणाधीन बथनाहा विराटनगर तथा जनकपुर जयनगर बर्दीवास

रेलमार्गको बाँकी कार्य सम्पन्न गर्न रकम विनियोजन गरेको छु। आगामी वर्षदेखि काठमाडौँ उपत्यका लगायतका प्रमुख शहरी सड़कको नियमित मर्मत सम्भार गरी धूलो मुक्त एवं खाल्टा खुल्टी मुक्त बनाउनेछौ। सड़कको राष्ट्रव्यापी मर्मत सम्भार अभियानका रूपमा सञ्चालन गर्न रू 28,52,00,00,000 विनियोजन गरेको छु। राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्नेछौ। पहिरोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा सुचारू गर्न रू 3,17,00,00,000 विनियोजन गरेको छु। महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरा सहितको आधुनिक ब्लू बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौ। शहरी विकास मध्य पहाड़ी लोकमार्ग आसपासका 12 स्थान

लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुननिर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरेको छु। हालसम्म सड़क सञ्जालबाट नजोडिएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग सर्वयाम सञ्चालन हुने सड़कमा जोड्ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढ़ाउनेछौ। नागरिकलाई आधारभूत यातायात सेवामा पहुँच बढ़ाउन बढ़ीमा 30 मिनटको पैदल यात्राको दूरी नबढ़ने गरी झोलुङ्गे पुल निर्माण गर्न ₹5,14,00,00,000 बजेट विनियोजन गरेको छु। राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा झापा जिल्लाको मेचीनगर नगरपालिकामा 100 वटा भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री वितरण गर्नेछौं। सड़क तथा शहरी पूर्वाधार विकासका लागि 286,48,00,00,000 विनियोजन गरेको छ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, खानेपानी तराई मधेशमा सुक्खा याममा हुने खानेपानीको चरम अभावलाई दिगो रूपमा समाधान गर्न समुदाय स्तरमा डीप बोरिङ सहितको खानेपानी प्रणालीको विकास गर्नेछौ। आर्सेनिक मुक्त तराई अभियान सञ्चालन गर्नेछौ। तराई मधेशमा अधूरा रहेका 280 वटा खानेपानी आयोजना सम्पन्न गर्न ₹2,50,00,00,000 विनियोजन गरेको छु। आगामी आर्थिक वर्ष याङ्री र लार्के खोलाबाट मेलम्चीमा पानी पथान्तरणका लागि अध्ययन सम्पन्न गर्नेछौ। किर्तिपुर, मध्यपुर थिमी, जोरपाटी, पेप्सिकोला, नागार्जुन र महालक्ष्मी लगायतका स्थानमा पाइप सञ्जाल विस्तारको कार्य थालनी गर्नेछौ। यस आयोजनाका लागि ₹7,26,00,00,000 विनियोजन गरेको छु। शहरी क्षेत्रमा बिजुली ढल तथा खानेपानी व्यवस्थापन एकीकृत रूपमा गर्नेछौ। दमक, धरान, इटहरी, वीरगंज र हेटौडा लगायत प्रमुख शहर खानेपानी र ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न ₹2,34,00,00,000 विनियोजन गरेको छु। उन्नत फिल्ट्रेशन प्रविधिको प्रयोग तथा राष्ट्रव्यापी पानी परीक्षण प्रयोगशाला सञ्जाल स्थापना गरी पानीको नियमित परीक्षण र क्यूआर कोडमा आधारित अनुगमन गर्नेछौ। काठमाण्डु उपत्यकाको सल्लागारी, कोडकू, धोबीघाट, गोकर्ण र हनुमान घाटमा दैनिक 7,27,00,000 लिटरको फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गर्नेछौ। यस कार्यका लागि ₹3,46,00,00,000 विनियोजन गरेको छु। उपत्यका बाहिर खाँदबारी, बेलौरी, टाउन बजार, बारपाक र त्रिशुली बजारमा ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनेछौ। खानेपानी तथा सरसफाईतर्फ ₹37,17,00,00,000 विनियोजन गरेको छु। स्वच्छ ऊर्जा आगामी आर्थिक वर्ष जल विद्युत आयोजनाबाट 670 मेगावाट र सौर्य आयोजनाबाट 370 मेगावाट गरी 1,040 मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध हुँदा कुल जडित क्षमता 5,535 मेगावाट पुग्नेछ। 40 मेगावाट क्षमताको राहुघाट जल विद्युत आयोजनाको निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नेछौ। निर्माणाधीन तनहुँ जलाशयुक्त आयोजना माथिल्लो मोदी ए, माथिल्लो मोदी, माथिल्लो त्रिशुली 3B र बुढ़ी गंगा आयोजना निर्माणलाई तीव्रता दिनेछौ। 1,061 मेगावाटको माथिल्लो अरूण, 828 मेगावाटको उत्तर गंगा, 210 मेगावाटको चैनपुर सेती, 79 मेगावाटको तामाकोशी 5 र 77 मेगावाटको घुन्साखोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया शुरू गर्नेछौ। 417 मेगावाटको नलगाड, 490 मेगावाटको अरूण 4 र 281 मेगावाटको नौमुरी आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढ़ाउनेछौ। कर्मचारी संचय कोषका संचयकर्ता समेतको लगानीमा 439 मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया शुरू गर्नेछौ। 1,200 मेगावाटको बुढ़ी गण्डकी जलाशयुक्त आयोजना निर्माणका लागि अधिकार सम्पन्न प्राधिकरण मोडलमा निर्माण कार्य अगाडि बढ़ाउनेछौं। 670 मेगावाटको दूधकोशी जलाशयुक्त आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न गरी ठेक्का प्रक्रिया शुरू गर्नेछौ। 900 मेगावाटको अरूण तेस्रो, 669 मेगावाटको तल्लो अरूण लगायत लगानी बोर्ड मार्फत निर्माण कार्य अगाडि बढ़ाइएका करिब 3,000 मेगावाट क्षमताका आयोजना विकास गर्न सरकारले आवश्यक सहजीकरण गर्नेछ। निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेशन निर्माण सम्पन्न गर्न ₹70,00,00,000 विनियोजन गरेको छु।

5,000 हेक्टर जमीनमा थप सिंचाई सुविधा पुर्याउनेछौं। यसका लागि ₹2,55,00,00,000 विनियोजन गरेको छु। सुनकोशी मरीन डाइभर्जन आयोजनाको बाँध र विद्युत गृह निर्माणको लागि पुनः ठेक्का लगाई 4 वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य शुरू गर्नेछौ। यस वर्ष यसका लागि ₹2,98,00,00,000 विनियोजन गरेको छु। बागमती सिंचाई आयोजनाको स्तरोन्नति गरी सुनकोशी मरीन डाइभर्जन आयोजनाबाट थप हुने पानीको उपयोगबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका 1,22,000 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा विस्तार गर्न ₹53,00,00,000 विनियोजन गरेको छु। महाकाली सिंचाई आयोजनाको कमाण्ड क्षेत्र विस्तार गर्नेछौ। रानी

कपिल वस्तुमा सिंचाई गर्ने गरी आवश्यक पूर्व तयारी सम्पन्न गर्नेछौ। बाढ़ गंगा सिंचाई आयोजनाको पुनर्स्थापना र मरमत सम्भार गर्नेछौ। नारायणी सिंचाई आयोजना पुनर्स्थापनाका लागि बजेट छुट्याएको छु। सुनसोरी मोरम, चन्द्र नहर, कमला, नारायणी गण्डक, कोशी पम्प लगायतका सिंचाई प्रणालीको मरमत सम्भार तथा पुनर्स्थापनाका लागि रू 44 करोड़ विनियोजन गरेको छु। सतह सिंचाईको सेवा नपुगेका तराई मधेशका थप 3,980 हेक्टर खेतीयोग्य जमीनमा भूमिगत सिंचाई सुविधा पुर्याउन रू 1,83 करोड़ विनियोजन गरेको छु। त्यसै गरी सर्लाही र धनुषा जिल्लामा स्मार्ट प्रविधिको प्रयोग गरी भूमिगत सिंचाई सुविधा पुर्याउन आवश्यक रकम व्यवस्था गरेको छु। पहाड़ी तथा हिमाली क्षेत्रका कृषि योग्य टारहरूमा लिफ्ट सिंचाई प्रणाली मार्फत भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउन रू 80 करोड़ विनियोजन गरेको छु। पहाड़का टारहरूमा लिफ्ट सिंचाई आयोजनाबाट आगामी वर्ष 2,230 हेक्टर जमीनमा थप सिंचाई सुविधा विस्तार गर्नेछौं। महाकाली, कर्णाली, नारायणी, कोशी लगायतका ठूला तथा मझौला नदीहरूको व्यवस्थापन कार्यका लागि रकम विनियोजन गरेको छु। सूचना तथा संचार, दूर संचार प्राधिकरण विधेयक संसदमा पेश गर्नेछौ। नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसंचार सेवाको पहुँच बढ़ाउनेछौ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क विस्तार गरिनेछ। सरकारी मुद्रणका लागि स्थापित विभिन्न संरचनालाई एक आपसमा गाभी एकीकृत सुरक्षित मुद्रण संस्थाको स्थापना गर्नेछौ। नेपालमा दर्ता भएका सामाजिक सञ्जाल मार्फत व्यावसायिक क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गर्नेछौ। छापा तथा विद्युतीय संचार माध्यमबाट हुने लोक कल्याणकारी विज्ञापनका लागि रू 33 करोड़ विनियोजन गरेको छु। सूचना तथा संचार क्षेत्रका लागि रू 5,93 करोड़ विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, खेलकुद, खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी 3 वर्षभित्र कम्तीमा 8,000 दर्शक क्षमताका 10 वटा फुटबल रंगशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्नेछौ। प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्नेछौ। विराटनगर, लहान, काठमाण्डु, पोखरा, बुटवल, सुर्खेत र धनगढ़ीको फाप्लामा कम्तीमा 2,000 क्षमताका इन्डोर मल्टीपर्पज स्टेडियम आगामी 3 वर्षभित्र निर्माण गर्नेछौ। मूलपानी क्रिकेट रंगशाला तथा एकाडेमी, गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्नेछौ। खेलकुदमा विशेष रूचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि छनौट गरी आवासीय सुविधा सहित तालिम दिने व्यवस्था मिलाउनेछौ। अन्तर्राष्ट्रिय पदक जित्ने खेलाड़ीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नेछौ। सुर्खेतमा 10 राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित 11 राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको छु। खेलकुद क्षेत्रको लागि रू 4,03 करोड़ विनियोजन गरेको छु। गुणस्तरीय शिक्षा, मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्नका लागि रू 1 अर्ब विनियोजन गरेको छु। सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र 83-84 एमबीबीएस लगायत चिकित्सा शिक्षाका 4 वटा विधामा कार्यक्रम सञ्चालन गर्नेछौं। विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि रू 8,60 करोड़ विनियोजन गरेको छु। संगीत, कला तथा साहित्य सम्बन्धी अध्ययनलाई देशैभर प्रवर्धन गर्नेछौ। राजगुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिच्यूट एवं एथ्नो म्युजिकोलोजी सेन्टर स्थापनाका लागि रकम छुट्याएको छु। अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत व्यवस्था र प्रोत्साहन गर्नेछौ। स्वदेशी र विदेशी प्राध्यापकहरू बीच प्राज्ञिक आदान प्रदान कार्यक्रम शुरू गर्नेछौ। विश्वविद्यालयलाई शैक्षिक, प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गरी लागत साझेदारी मोडलमा

सञ्चालन गर्न कानूनी प्रबन्ध मिलाउनेछौ। वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालय अन्तर्गत अध्ययनको अवसर प्रदान गर्नेछौ। विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा 5 देखि कक्षा 8 सम्म अध्ययनरत विद्यार्थी तथा शिक्षक विद्यार्थी आदान प्रदान कार्यक्रम सञ्चालन गर्नेछौ। मानव विकास सूचकांकमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्नेछौ। यस कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट शुरू गर्नेछौ। शिक्षा क्षेत्रका लागि 218 अर्ब 30 करोड़ विनियोजन गरेको छु। स्वास्थ्य, सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा 101 अर्ब 95 करोड़ विनियोजन गरेको छु। यसमध्ये स्वास्थ्य बीमा कार्यक्रममा 15 अर्ब बजेट विनियोजन गरेको छु। विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि रू 13 अर्ब 15 करोड़ विनियोजन गरेको छु। रोगको बदलिदो प्रकृति र भार एवं लागत प्रभावकारिताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्नेछौ। निर्माण शुरू भएका 336 आधारभूत अस्पताललाई आगामी 3 वर्षमा निर्माण सम्पन्न गर्नेछौ। मानव विकास सूचकांक कम भएका हरेक प्रदेशका एक स्थानीय तहको उपयुक्त स्थानमा आधारभूत अस्पताल निर्माण गर्ने र निर्माण शुरू नभएका अस्पतालहरूको हकमा वैज्ञानिक नक्साङ्कन पश्चात मात्र निर्माण गर्नेछौ। आधारभूत अस्पताल सञ्चालन तथा पूर्वाधार निर्माणका लागि 5 अर्ब 90 करोड़ विनियोजन गरेको छु। स्वास्थ्य संस्था तथा सेवाको गुणस्तर मापन, प्रमाणीकरण र प्रत्यायनका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्नेछौ। कर्णाली र सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेशन मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौ। संघीय विशिष्टीकृत अस्पतालमा जलन उपचार युनिटको स्थापना गर्नेछौ। जलनको सघन उपचारको लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्नेछौ। मधेश प्रदेशमा मिर्गौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण शुरू गर्नेछौ। बाल बालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निशुल्क उपचार हुने व्यवस्था मिलाउनेछौ। नागरिक स्तरबाट स्थापना भई अन्तर्राष्ट्रिय क्षेत्रमै ख्याति प्राप्त अनुकरणीय सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई प्रोत्साहित गर्नेछौ। यस अन्तर्गत धुलीखेल सामुदायिक अस्पताल र काठमाण्डु इन्स्टिच्यूट अफ चाइल्ड हेल्थको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छु। तिलगंगा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा प्रोत्साहित गर्न कर सहुलियत प्रदान गरेको छु। हाई अल्टिट्यूड सिकनेस उपचार सेवा विस्तार गर्नेछौ। महामारी रोकथाम एवं प्रतिकारका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गर्नेछौ। देशभित्र उत्पादन वा आपूर्ति हुने औषधि, रोग निदानात्मक र अन्य स्वास्थ्यजन्य खाद्यान्न सामग्रीहरूको गुणस्तर र नियमन सुनिश्चित गर्न फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन स्थापना गर्नेछौ। सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा रियल टाइम अनुगमनका लागि एक नागरिक एक डिजिटल प्रोफाइल प्रणाली कार्यान्वयनमा ल्याउनेछौ। सामुदायिक, सहकारी र निजी क्षेत्रको सहकार्यमा सबै स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गर्नेछौ। राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गर्नेछौ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पीईटी स्क्यान, साइक्लोट्रोन मेसिन खरिद तथा जडान गर्न पूँजीगत अनुदानका लागि ₹32 करोड़ विनियोजन गरेको छु। राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर र पोखरा स्थित प्राकृतिक तथा वैकल्पिक चिकित्सा सहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याई आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्नेछौ। मधेश प्रदेश स्थित नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढ़ाउनेछौ। कर्णाली प्रदेशका दुर्गम स्थानहरूमा एयर एम्बुलेन्स सेवा शुरू गर्नेछौ। नर्सिङ कर्मचारीको रात्रि ड्यूटी भत्ता दोब्बर गरेको छु।
महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा 50% वृद्धि गरेको छु। दलित समुदायको परम्परागत शिव संरक्षण आय आर्जन प्रविधि स्तरोन्नतिका क्रियाकलाप सहित एकीकृत रूपमा दलित केन्द्रित लगानी बढ़ाउनेछौ। देशैभरिका 5 वर्ष मुनिका दलित समुदायका बालबालिकाको पोषण सहायताका लागि ₹3 अर्ब विनियोजन गरेको छु। जेएनजी आन्दोलनका शहीदको सम्मान गरिनुका साथै शहीद परिवारको लागि सम्मानजनक आर्थिक सहायता सुनिश्चित गरिसकिएको छ। आन्दोलनका घाइतेका लागि निशुल्क स्वास्थ्य उपचार, घाइतेको अवस्था अनुसार मासिक भत्ता र उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्नेछौ। सरकारी कार्यालयले निर्माण गर्ने भौतिक संरचना, डिजिटल प्रविधि, वेबसाइट र सफ्टवेयरहरू सबै किसिमका अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने ढाँचामा विकास गर्दै लैजानेछौ। सबै प्रदेशमा अपाङ्ग पुनर्स्थापना केन्द्र स्थापना गर्दै जानेछौ। अटिज्म भएका बालबालिकालाई लक्षित गरी पूर्वाधारयुक्त आवासीय नमूना विद्यालय सञ्चालन गर्नेछौ। गिग वर्करलाई औपचारिक श्रम र सामाजिक सुरक्षाको दायरामा ल्याउनेछौ। जीवन चक्रका विभिन्न चरणमा हुन सक्ने जोखिमबाट संरक्षण प्रदान गर्न सामाजिक सुरक्षातर्फ ₹120 अर्ब विनियोजन गरेको छु। लैंगिक हिंसा निवारण सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्नेछौ। प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा सड़क बालबालिका तथा ज्येष्ठ नागरिकको पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनर्स्थापना गर्नेछौ। नेपाललाई सड़क बालबालिका मुक्त राष्ट्र घोषणा गर्नेछौ। समतामूलक सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि छुवाछूत तथा भेदभाव विरूद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नेछौ। बाल श्रम, लैंगिक हिंसा, यौन दुर्व्यवहार, छाउपड़ी, महिनावारी विभेद, बाल विवाह जस्ता सामाजिक विकृतिको अन्त्यका लागि तीनै तहबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्नेछौ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको मर्यादित जीवनयापनका लागि सामाजिक अन्तर्घुलन कार्यक्रम सञ्चालन गर्नेछौ। महिला उद्यमशीलता विकासका लागि स्थानीय तहमा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गर्नेछौ। बाल सुधार गृहको पूर्वाधार तथा व्यवस्थापनका लागि ₹31 करोड़ विनियोजन गरेको छु। दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार गर्न रकम विनियोजन गरेको छु। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यकतर्फ ₹2 अर्ब 27 करोड़ विनियोजन गरेको छ। कृषि विकास तथा भूमि व्यवस्थापन रासायनिक मल खरिदका लागि चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी ₹32 अर्ब 46 करोड़ पुर्याएको छ। रासायनिक मल आपूर्ति क्यालेण्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि ₹2 अर्ब 7 करोड़ विनियोजन गरेको छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण शुरू गर्नेछौ। कृषि योग्य नदी उकास लगायत उपयोगविहीन सरकारी जग्गा र बाँझो जमीनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौ। सिराहा र सप्तरीमा आँप तथा सर्लाईमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्नेछौ। कर्णालीमा स्याउ ओखर लगायतको फलफूलको जोन सञ्चालन गर्ने र चिस्यान केन्द्र स्थापना कार्य अगाडि बढ़ाउनेछौ। उपयोग नभएको खेतीयोग्य व्यक्तिगत जमीनलाई व्यावसायिक कृषि कम्पनीको शेयरमा परिणत गरी कृषि तथा पशुपालन फर्म सञ्चालन गर्न प्रोत्साहित गर्नेछौ। प्रांगारिक मल र हरियो मल प्रवर्धन गर्न स्थानीय तहलाई सशर्त अनुदान हस्तान्तरण गर्न ₹36 करोड़ विनियोजन गरेको छु। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा कम्पनी मोडलमा ग्रीन यूरिया मल उद्योग सञ्चालन गर्न दिनेछौं। निजी क्षेत्रबाट ग्रीन यूरिया उत्पादन प्रवर्धन गर्न खरीद ग्यारेन्टी सम्झौता गरी सहुलियत दरमा विद्युत उपलब्ध गराउने व्यवस्था मिलाउनेछौं। कृषि बीमाको प्रिमियममा दिइने अनुदान सहुलियतका लागि ₹2 अर्ब 19 करोड़ विनियोजन गरेको छु। किसानलाई वित्तीय पहुँच प्रदान गर्न र नगद प्रवाह व्यवस्थापन गर्न कृषि उपज भण्डारणको प्रमाणीकरणका आधारमा वेयरहाउस रिसिट
फाइनान्सिङ गर्ने व्यवस्था मिलाउनेछौं। पशु पक्षीमा लाग्ने रोग तथा महामारी नियन्त्रणका लागि आवश्यक पर्ने खोप निजी क्षेत्र समेतको सहभागितामा स्वदेशमै उत्पादन गर्नेछौं। खोरेत लगायतका रोग नियन्त्रण गर्न रु 24 करोड़ विनियोजन गरेको छु। हुम्लाको हिल्सा स्थित सीमा नाकामा पशु क्वारेन्टीन स्थापना गर्नेछौं। 35 नगरपालिकाबाट जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा शुरूआत गर्नेछौ। घर जग्गा खरिद बिक्रीलाई सहज बनाउन जग्गा धनी संकेत नम्बर जारी गरी घर जग्गा रोक्का फुकुवा खरिद बिक्री र राजस्व भुक्तानी अनलाइन प्रणालीबाट गर्नेछौ। भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउनेछौ।

0: कृषि तथा पशुपन्छी विकासका लागि रू 46,92,00,00,000 विनियोजन गरेको छु। वन वातावरण तथा जलवायु अनुकूलन, चुरे तथा तराई मधेस क्षेत्रको जलचक्रलाई दिगो बनाउन पानीका स्रोत संरक्षण तथा पोखरी निर्माण, पहिरो नियन्त्रण, तटबन्ध निर्माण लगायतका क्रियाकलाप सञ्चालन गर्न करिब रू 1,00,00,000,000 विनियोजन गरेको छु। जड़ीबुटी तथा गैर काष्ठ वन पैदावारको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने कार्य शुरूआत गर्नेछौ। कर्णालीमा जड़ीबुटी प्रशोधन केन्द्र स्थापना गर्नेछौ। कार्बन उत्सर्जन कटौती बापत प्राप्त लाभमा स्थानीय समुदायलाई प्राथमिकता दिई उत्सर्जन न्यूनीकरणका लागि नतिजामा आधारित रेड प्लस कार्यक्रम सञ्चालन गर्नेछौ। अन्तर्राष्ट्रिय जलवायु कोषको सहुलियतपूर्ण पुँजीमा निजी क्षेत्रको पहुँच पुग्ने व्यवस्था गर्नेछौ। डडेलो नियन्त्रणका लागि ड्रोन तथा सैटेलाइटको उपयोग गरी रियल टाइम सूचना आदान प्रदान गर्नेछौ। जोखिमयुक्त क्षेत्रमा मानव वन्यजन्तु सह अस्तित्व कार्यक्रम सञ्चालन गर्नेछौ। प्रमुख शहरहरूमा वायु प्रदूषण मापन केन्द्र र केन्द्रीय वातावरण प्रयोगशालाको स्थापना गर्नेछौ। वन वातावरण तथा जलवायु क्षेत्रको लागि रू 12,31,00,00,000,000 विनियोजन गरेको छु। संस्कृति तथा पर्यटन, ऐतिहासिक स्थलहरू तिलौराकोट, देवदह, कपिल वस्तु र रामग्रामको वृहत पूर्वाधार विकास गर्नेछौ। वृहत लुम्बिनी विकास कार्यक्रमका लागि यो वर्ष 83,00,00,000,000 विनियोजन गरेको छु। जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास र ब्रान्डिङ गर्नेछौ। राम जानकी पथ र राम जानकी परिक्रमा सड़क स्तोरोन्नतिका लागि रकम छुट्याएको छु। पर्यटकीय दृष्टिले महत्वपूर्ण पहाड़ी क्षेत्रमा हिल स्टेशनको प्रवर्धन गर्न पूर्वाधार विकासमा जोड़ दिनेछौ। हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाउनेछौ। मुस्ताङ र मनाङ लगायत उच्च हिमाली जिल्लामा रहेका 200 वर्षभन्दा पुराना कम्तीमा पनि 2 दर्जन ऐतिहासिक बौद्ध गुम्बाहरूको संरक्षणका लागि विशेष परियोजना ल्याउनेछौ। कपिल वस्तुको तिलौराकोट, धनुषाको जनकपुरधाम र काठमाण्डुको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन कार्य अगाडि बढ़ाउनेछौ। खप्तड बढ़ीमालिका शुक्लाफाटा, काँक्रे विहार पञ्चकोशी रारा, ठाकुरद्वार स्वर्गद्वारी रूरू क्षेत्र, देवघाट मुक्तिनाथ तिलिचो, कालिन्चोक जुगल गोसाईकुण्ड, सखडा धनुषाधाम गढ़ीमाई, हलेसी चतरा पाथीभरा प्रादेशिक पर्यटकीय कोरिडोरको प्रवर्धन गर्नेछौं। ग्रेट हिमालयन ट्रेल लगायत अन्य पदमार्गलाई रणनीतिक पदमार्गका रूपमा विकास गर्नेछौ। खप्तड रामारोशन बढ़ीमालिका बुढ़ी नन्दा रारा स्वर्गद्वारी मुक्तिनाथलाई जोड्ने गरी उच्च पहाड़ी पर्यटन पदमार्ग डाँफे रूटको विकास गर्नेछौ। अपी हिमाल, दोर्दी हिमाल, सिक्लेस कहुपुचे मनाङ, तीनजुरे पाथीभरा ट्रेकिङ रूट विकास गर्नेछौ। साइकल ट्रेलका लागि उपयुक्त गण्डकी प्रदेशका मध्य पहाड़मा परीक्षणका रूपमा कास्की लिपेनी थुम्सीकोट भाचोक लम्तरी प्रिन्स चार्ल्स रूट हुँदै करापुसम्म र ब्यास छाब्दी बाराही बन्दीपुर छिम्केश्वरी लाब्दी देवघाट रूट निर्माण गर्नेछौं। आदिवासी जनजाति समुदायको संस्कृति संरक्षणका लागि किर्तिपुर स्थित संग्रहालयको विस्तार गर्नेछौं। दलित समुदायको परम्परागत मौलिक सीप कला तथा पेशाको प्रवर्धन गर्न मधेस कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमूना होमस्टे सञ्चालन गर्नेछौ। 6,000 मिटर भन्दा बढ़ी उचाई भएका र हालसम्म नामकरण नगरिएका हिमाललाई मौलिक नामकरण गरी आरोहणका लागि विशिष्ट बजारीकरण गर्नेछौ। नागरिक उड्डयन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि रू 1,53,00,00,000,000 विनियोजन गरेको छु। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी 6 महिनाभित्र यकीन गर्नेछौ। गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्नेछौ। भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उड़ान सञ्चालन गर्नेछौ। प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गर्नेछौ। मुगुको तालचा र दाङको टरीगाउँ विमानस्थल स्तरोन्नति गर्नेछौ। संस्कृति तथा पर्यटन क्षेत्रका लागि रू 7,34,00,00,000 र नागरिक उड्डयन क्षेत्रका लागि रू 2,93,00,00,000,000 विनियोजन गरेको छु। श्रम तथा वैदेशिक रोजगार, रिभर्स प्रवासनलाई प्रोत्साहन गर्दै विप्रेषणलाई उपभोगबाट उत्पादनशील प्रयोजनमा रूपान्तरण गर्न विप्रेषण लगानी मिलानको सञ्चालन गर्नेछौं। वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान सिप र दक्षताको सदुपयोग गर्न रिटर्नी माइग्रेन्ट कार्यक्रम कार्यान्वयन गर्नेछौं। युवाहरूलाई विभिन्न विषयगत छोटो अवधिका र कार्यस्थलमा आधारित तालिम सञ्चालन गरी सिपयुक्त बनाउनेछौं। वैदेशिक रोजगारीलाई थप सुरक्षित एवं मर्यादित बनाउन श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्य मुलुकसँग थप सम्झौता गर्नेछौं। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र मृत्यु भएका श्रमिकको शव सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध मिलाउन आवश्यक बजेट विनियोजन गरेको छु। सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाउनेछौं। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था गरी वैदेशिक रोजगारीलाई मर्यादित पारदर्शी र स्वचालित बनाउनेछौं। वैदेशिक रोजगारीमा जाँदा शून्य लागतलाई प्रोत्साहन गर्दै सेवा शुल्कलाई श्रमिक मैत्री बनाउनेछौं। औपचारिक च्यानलबाट भित्रिने रेमिटेन्सलाई थप प्रोत्साहित गर्न रेमिटेन्स आप्रवाहको हरेक रिसिटमा आधारित लटरी कार्यक्रम सञ्चालन गर्नेछौं। अनौपचारिक क्षेत्रका श्रमिकको जीवनयापन र आधारभूत स्वास्थ्यलाई सहयोग पुग्ने गरी सहुलियत दरमा पौष्टिक खाना उपलब्ध गराउने गरी आवश्यक कार्यक्रम प्रारम्भ गर्नेछौं। श्रम तथा रोजगार क्षेत्रमा ₹3,63,00,00,000 विनियोजन गरेको छु। औद्योगिक विकास निर्यातको सम्भावना भएका कृषि प्रशोधन पर्यटन सेवा हलुका उत्पादन लगायतका श्रम प्रधान उद्योगको विकास तथा विस्तारका लागि नमूना स्वरूप रोजगार आबद्ध उत्पादन क्षेत्र इम्प्लोयमेन्ट लिंक्ड प्रोडक्शन जोन सञ्चालन गर्नेछौ। उद्योग प्रतिष्ठानको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कानूनी प्रबन्ध मिलाउनेछौ। सरकार र निजी क्षेत्रको सहकार्यमा औद्योगिक क्षेत्र तथा औद्योगिक करिडोरमा स्वच्छ ऊर्जामा आधारित प्रविधिको प्रयोग गरी ट्रिटमेन्ट प्लान्ट सहितको सिवरेज प्रणाली सञ्चालन गर्नेछौ। उद्योग प्रतिष्ठानमा रहेका परम्परागत बोइलरलाई इलेक्ट्रिक बोइलरले प्रतिस्थापन गर्न सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछौं। 100 उद्योगहरूलाई विद्युतीय वा बायो ब्रिकेटमा आधारित बोइलरमा रूपान्तरण गर्न ₹22,00,00,000 विनियोजन गरेको छु। औद्योगिक पूर्वाधार विकासका लागि ₹65,00,00,000 विनियोजन गरेको छु। खानी सम्बन्धी लाइसेन्सको पुनरावलोकन गर्नेछौं। नयाँ खानीको अन्वेषणका क्रममा फेज 2 सम्मको अध्ययनका लागि आवश्यक जियोलोजिकल ल्याब र परीक्षण अन्वेषणको व्यवस्था गर्नेछौ। खानी क्षेत्र ठूला उद्योग र 5 मेगावाट भन्दा बढ़ी विद्युत खपत गर्ने निजी क्षेत्रबाट विकास हुने औद्योगिक क्षेत्रसम्मको सहज पहुँच तथा विद्युत आपूर्ति एवं प्रसारण लाइन निर्माण गर्नेछौ। भारी सवारी सञ्चालन हुने औद्योगिक तथा खानी पहुँच सड़कलाई विशेष मापदण्डसहित डिजाइन निर्माण र मरमत गर्न ₹50,00,00,000 विनियोजन गरेको छु। खनिज तथा निर्माणजन्य सामग्री उत्खनन उत्पादन आपूर्ति र प्रयोगको समग्र नियमन तथा व्यवस्थापनका लागि खानी तथा खनिज प्राधिकरण स्थापना गर्नेछौ। दैलेखमा रहेको पेट्रोलियमको व्यावसायिक उत्पादनका लागि आवश्यक प्रक्रिया शीघ्र अगाडि बढ़ाउनेछौ। धौवादी फलाम उद्योगमा रहेको नेपाल सरकारको शेयर अंश घटाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने कार्यविधि अघि बढ़ाउनेछौ। वातावरणीय दृष्टिकोणले उपयुक्त देखिएका ठाउँ पहिचान गरी ढुंगागिटी बालुवा उत्खनन तथा प्रशोधन आपूर्ति गर्ने व्यवस्था मिलाउनेछौ। विश्व बजारमा उल्लेख्य परिमाणमा निर्यात गरी ब्रान्ड स्थापित भइसकेका नेपाली उत्पादनलाई थप सहुलियत प्रदान गर्नेछौ। व्यापार तथा लगानी सहजीकरणका लागि व्यापार तथा औद्योगिक लजिस्टिक गुरू योजना कार्यान्वयनमा ल्याउनेछौ। राष्ट्रिय उत्पादकत्व वृद्धिको गुरू योजना तयार गरी उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि ₹1,18,00,00,000 विनियोजन गरेको छु। भैरवामा एकीकृत जाँच चौकी आईसीपीको निर्माण कार्य शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ। चाँदनी दोधारामा निर्माणाधीन एकीकृत जाँच चौकी 2 वर्षभित्र निर्माण सम्पन्न गरिनेछ। नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका गलैंचा कार्पेट धागो तयारी कपड़ा सिमेन्ट लगायतका वस्तु तथा कम तौल उच्च मूल्यका वस्तुको निर्यात अभिवृद्धिका लागि वस्तुगत निर्यात रणनीति तयार गरी कार्यान्वयन गर्नेछौ। इन्धनको मूल्य स्थायित्व कायम गर्न फ्यूचर्स कन्ट्राक्ट गर्ने सम्बन्धमा आवश्यक अध्ययन गर्नेछौ। पेट्रोल पम्पमा न्यूनतम पूर्वाधार सहित ईवी चार्जिङ स्टेशन जडान गर्न प्रोत्साहन गर्नेछौ। नेपाल आयल निगमबाट इथानोल उत्पादन गर्ने उद्योगसँग सम्झौता गरी तोकिएको मूल्यमा खरिद गर्ने ग्यारेन्टी गर्नेछौ। नियामक निकायलाई सुदृढ़ गरी सबै किसिमका सिन्डिकेट कार्टेलिङ कालोबजारी नाफाखोरी र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नेछौ। उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि ₹8,31,00,00,000 विनियोजन गरेको छु। स्टार्टअप तथा नवप्रवर्तन स्टार्टअप साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिस्टममा आबद्ध गर्ने प्लेटफर्मको रूपमा नेपाल एन्टरप्राइज फेसिलिटी स्थापना गर्नेछौं। प्लेटफर्मले उद्यम सम्बन्धी नीतिगत व्यवस्था, नवीन वित्तीय उपकरणको पहिचान र पहुँच, इन्क्युबेशन सहितको सहयोग सञ्जाल र स्वदेशी उद्यम अभियानलाई एकीकृत रूपमा अगाडि बढ़ाउनेछ। कृषि एवं पशुजन्य उद्यम गर्न चाहने 1,000 युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउनेछौ। युवा वैज्ञानिकलाई स्वदेशमै अनुसन्धानको अवसर प्रदान गर्न अनुसन्धान नवप्रवर्तन तथा उद्यमशीलता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम विनियोजन गरेको छु। खगोलीय पर्यटन प्रवर्धन गर्न सगरमाथा आधार शिविरमा अब्जर्भेटरी केन्द्र स्थापनाका लागि रकम विनियोजन गरेको छु। विज्ञान प्रविधि र नवप्रवर्धनका लागि ₹4 अर्ब र नेपाल एन्टरप्राइज फेसिलिटीका लागि ₹50 करोड़ विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, सौम्य शक्ति र डायस्पोरा, पारस्परिक लाभ, राष्ट्रिय आत्मसम्मान र सार्वभौम हितमा आधारित सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ गर्दै आर्थिक समुन्नतिका लागि सौम्य शक्ति परिचालन गर्नेछौ। आर्थिक कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि तथा पर्यटनको एकीकृत उपयोग मार्फत नेपालको अन्तर्राष्ट्रिय उपस्थिति, विश्वसनीयता र प्रभाव विस्तार गर्नेछौ। संयुक्त राष्ट्र संघ लगायत अन्य बहुपक्षीय तथा क्षेत्रीय मंचहरूमा नेपालको भूमिकालाई सशक्त बनाउनेछौ। क्षेत्रीय सन्निकटताका लागि सुदृढ कूटनीति अगाडि बढ़ाउनेछौ। नेपालको सौम्य शक्ति विस्तारका लागि बुद्ध जन्मभूमि, सर्वोच्च शिखर सगरमाथा, हिमालय श्रृंखला, योग ध्यान, सांस्कृतिक विविधता, शान्तिवादी राष्ट्रको छवि र अन्तर्राष्ट्रिय शान्ति मिशनमा सहभागिता लगायतका विषयहरूको उन्नत प्रसार गर्नेछौ। विदेशस्थित नेपाली नियोगको सशक्तिकरण गरी निर्यात क्षमता, द्विपक्षीय व्यापार तथा लगानी, पर्यटन प्रवर्धन गर्न आर्थिक कूटनीति सबल बनाउनेछौ। संविधानले सुनिश्चित गरेको गैर आवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरी एक पटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई मूर्त रूप दिनेछौ। गैर आवासीय नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा समावेश गर्नेछौ। बैंकिङ क्षेत्र, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, बैंकिङ कसूर तथा सजाय ऐनमा समयानुकूल संशोधन गर्नेछौ। विपन्न तथा साना किसानका लागि कर्जा तथा पशुधन कार्यक्रम, साना किसान विकास लघुवित्त वित्तीय संस्था मार्फत सञ्चालन गर्न रकम विनियोजन गरेको छु। बैंक तथा वित्तीय संस्थामा रहेको निष्क्रिय कोषमा रहेको रकम हकवालाले दावी गरेको बखत उपलब्ध हुने सुनिश्चित गरी तोकिएको कानूनी प्रक्रियाका आधारमा उत्पादनमूलक कार्यमा परिचालन गर्नेछौ। वाणिज्य बैंक तथा भुक्तानी सम्बन्धी काम गर्ने संस्थाले अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कसँग सम्झौता गर्न सक्ने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेमेन्ट एग्रिगेटर तथा नेशनल पेमेन्ट स्विचलाई प्रभावकारी बनाउनेछौ। पेमेन्ट एग्रिगेटरको नियमनको लागि कानूनी र संस्थागत व्यवस्था गर्नेछौ। सहुलियतपूर्ण कर्जाको प्रभावकारिता अभिवृद्धि गर्ने गरी तेस्रो पक्षबाट कर्जाको गुणस्तर मूल्यांकन गराउनेछौ। जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई समेत यस कार्यक्रमको लाभग्राहीको रूपमा सहभागी गराउनेछौ। विद्युत खपत बढ़ाउन र प्रदूषण नियन्त्रण गर्न घरायसी प्रयोजनको लागि वाशिङ मशिन, रेफ्रिजरेटर, भ्याक्युम क्लीनर जस्ता विद्युतीय उपकरण समेत हायर पर्चेसमा खरिद बिक्री गर्न सकिने व्यवस्था मिलाउनेछौं। बीमा धितोपत्र तथा सहकारी, नेपाली बीमा कम्पनीबाट जारी हुने बीमाङ्कको कम्तीमा 20% नेपाल पुनर्बीमा कम्पनीबाट गराउनुपर्ने व्यवस्था मिलाउनेछौ। दीर्घकालीन प्रकृतिका बीमाको सामूहिक बीमा कोषको नेतृत्व तथा सञ्चालन नेपाल पुनर्बीमा कम्पनीबाट हुने व्यवस्था गर्नेछौ। जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा कम्पनीसँग गराउने व्यवस्था मिलाउनेछौ। लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बीमाङ्क 10 लाख पुर्याइनेछ। सवारी दुर्घटना कम गर्न सवारी साधन मा दुर्घटना डिभाइस जडान गर्नुपर्ने व्यवस्था गर्नेछौ। दुर्घटना, घातक रोग, ढुवानी लगायतको बीमा अनिवार्य गर्नेछौ। कर्मचारी संचय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष, स्वास्थ्य बीमा बोर्ड र सामाजिक सुरक्षा कोषले संचालन गर्ने सुरक्षण कार्यक्रमको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनी मार्फत गर्ने व्यवस्था मिलाउनेछौ। शहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृति गर्दा अनिवार्य रूपमा बीमा गर्ने व्यवस्था गर्नेछौ। धितोपत्र बजार व्यवस्थापन र कसुर तथा सजाय सम्बन्धी छुट्टै विधेयक संसदमा पेश गर्नेछौ। वित्तीय ट्रस्टीको नियमन गर्न ट्रस्टी विधेयक तर्जुमा गर्नेछौ। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको अनुगमन र नियमनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिका थप प्रभावकारी बनाउनेछौ। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि सहकारीको बचत रकम तथा सम्पत्ति बिक्रीबाट शोध भर्ना हुने गरी चक्रीय कोषको रूपमा स्थापित एकीकृत बचतकर्ता सुरक्षा कोषबाट बचत फिर्ता गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
1: चुलउपर जफत प्राप्ति तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेछौ। निजामती कर्मचारी अस्पतालबाट बहुविशिष्टीकृत सेवा विस्तार गर्न अत्यावश्यक उपकरण जडान र भौतिक संरचना निर्माण गर्नेछौ। हेलो सरकार संयन्त्रलाई सरकार नागरिक संवादको प्लेटफर्मको रूपमा विकास गर्नेछौ। सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड लागू गर्नेछौ। राष्ट्रिय परिचय पत्रलाई सार्वजनिक सेवा प्रवाहको आधारभूत परिचय पत्रको रूपमा प्रयोग गर्दै मालपोत यातायात राहदानी व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन जस्ता नागरिक सेवासँग सम्बद्ध प्रणालीको सुदृढीकरण गर्नेछौ। बदलिदो आर्थिक कूटनीतिलाई मध्यनजर गरी डेनमार्क ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास र छङ्दु सान फ्रान्सिस्को स्थित महावाणिज्य दूतावास तथा विशाखापट्टनममा रहेको दूतावासको शाखा खारेज गर्नेछौ। संवैधानिक निकायहरूको कार्य सम्पादन सुदृढ गर्न साधन स्रोत सम्पन्न बनाइनेछ। पछिल्लो चार वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। यसबाट हाल खाइपाई आएको पारिश्रमिकमा करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक करिब ₹40,000 देखि ₹1,00,000 माथि कायम हुनेछ। नयाँ तलब स्केल सम्बत 2083 साउन 1 गतेदेखि लागू हुनेछ। कानूनी शासन र राष्ट्रिय सुरक्षा न्याय प्रणालीलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गरी विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्नेछौ। विपन्न तथा दूरदराज क्षेत्रका नागरिकका लागि निशुल्क कानूनी सहायता कार्यक्रम सञ्चालन गर्नेछौ। शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्याय सम्बन्धी बाँकी कामलाई यथाशीघ्र निष्कर्षमा पुर्याइनेछ। राष्ट्रिय सुरक्षा नीति 2075 को पुनरावलोकन गर्नेछौ। नेपाली सेनाका जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै ₹2 अर्ब विनियोजन गरेको छु। ऐतिहासिक गढ़ी र किल्ला संरक्षण गरी पर्यटनसँग आबद्ध गर्नेछौ। नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड़ दिनेछौ। विधि विज्ञान प्रयोगशाला अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवा अवधि र निवृत्त भ्रहण शुरू हुने अवधिका बीचमा रहेको विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गर्नेछौ। सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यावसायिक फोर्सको रूपमा विकास गर्नेछौ। कारागारको सुदृढीकरण क्षमता विस्तार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गरी सुधार गृहका रूपमा रूपान्तरण गर्दै लगिनेछ। विपद प्रतिकार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता विकास गर्नेछौ। विपद पश्चातको क्षतिपूर्ति राहत र पुनर्निर्माणका लागि बीमा लगायतका जोखिम हस्तान्तरणका उपकरणहरूको विस्तार गर्नेछौ। संघ प्रदेश र स्थानीय तहबीचको अधिकार जिम्मेवारी र कार्य सम्पादनको दोहोरोपना हटाउन कार्य विस्तृतीकरणको पुनरावलोकन गर्नेछौ। तीन तहबीच विद्यमान दोहोरो करको विवादलाई क्षेत्राधिकारको स्पष्टता र कानूनी सुधार मार्फत समाधान गर्नेछौ। संघीयता सुदृढीकरण र स्थानीय सेवा सुधारका लागि शासकीय नवप्रवर्तन चुनौती फण्ड स्थापना गर्नेछौ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म माथि उल्लेखित क्षेत्रगत नीति र कार्यक्रम कार्यान्वयनका लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु। आगामी आर्थिक वर्षका लागि कुल खर्च ₹2,124,34 करोड़ विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू तर्फ ₹1,270,58 करोड़ अर्थात कुल विनियोजनको 59.8%, पूँजीगत तर्फ ₹431,10 करोड़ अर्थात 20.3%, वित्तीय व्यवस्थातर्फ ₹422,64 करोड़ अर्थात 19.9% रहेको छ। यो खर्च अनुमान चालू वर्षको संशोधित अनुमानको तुलनामा 25% बढ़ी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रू 1405 अर्ब 31 करोड़ र वैदेशिक अनुदानबाट रू 61 अर्ब 74 करोड़ बेहोर्दा रू 657 अर्ब 29 करोड़ न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रू 247 अर्ब 28 करोड़ परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रू 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ। आगामी आर्थिक वर्ष रू 245 अर्ब 89 करोड़ आन्तरिक ऋणको सावा भुक्तानी हुने हुँदा खुद रू 164 अर्ब 11 करोड़ मात्र आन्तरिक ऋण परिचालन हुनेछ। अब नेपालको संविधानको धारा 60 अनुसार वित्तीय हस्तान्तरण सम्बन्धी विवरण पेश गर्दछु। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिश अनुसार आगामी आर्थिक वर्ष 83-84 प्रदेशका लागि रू 61 अर्ब 50 करोड़ र स्थानीय तहका लागि रू 90 अर्ब 20 करोड़ वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छु। प्रदेश र स्थानीय तहमा पूर्वाधार आयोजना कार्यान्वयन गर्ने क्रमशः रू 4 अर्ब 60 करोड़ र रू 8 अर्ब 93 करोड़ समपूरक अनुदान उपलब्ध गराएको छु। साथै प्रदेश र स्थानीय तहमा क्रमशः रू 3 अर्ब 82 करोड़ र रू 9 अर्ब 40 करोड़ विशेष अनुदान छुट्याएको छु। संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा क्रमशः रू 39 अर्ब 72 करोड़ र रू 206 अर्ब 8 करोड़ सशर्त अनुदान विनियोजन गरेको छु। प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँडबाट कुल रू 175 अर्ब हस्तान्तरण हुने अनुमान छ। आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँड रोयल्टी समेतबाट र वित्तीय हस्तान्तरण गरी प्रदेश र स्थानीय तहमा रू 600 अर्ब भन्दा बढ़ी परिचालन हुने प्रक्षेपण गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म आर्थिक वर्ष 83-84 राजस्व नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु। व्यवसाय मैत्री कर नीति, सरल एवं स्पष्ट कर कानून, स्वैच्छिक कर सहभागिता र चुस्त कर प्रशासनको विकास गरी आर्थिक क्रियाकलाप विस्तार गर्न ध्याएका उद्देश्य लिएको छु। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा जोड्दै औपचारिक अर्थतन्त्रको विकास गर्ने, स्वचालित प्रविधि मैत्री सदाचारयुक्त र उत्प्रेरित कर प्रशासनको विकास गर्ने, स्वैच्छिक कर सहभागिताको माध्यमबाट राजस्व अभिवृद्धि गर्ने, लागत परिपूरण र तिर्न सक्ने क्षमताको आधारमा गैर कर राजस्व परिचालन गर्ने, लगानी प्रोत्साहन र संरक्षण, सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढ़ाउन यस्ता सेवाको निर्यातबाट आर्जित आयमा 50% कर छूट दिएको छु। सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट एक्विटीको रकमलाई कर योग्य आय गणनामा 100% छूट हुने व्यवस्था मिलाएको छु। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क डोमेस्टिक प्रडक्ट प्रमोशन फी लगाएको छु। नाफा नकमाउने गरी स्थापना भएका मित्र राष्ट्रको पूर्ण स्वामित्वका विकास वित्त संस्थाले नेपालमा ऋण लगानी गरी आर्जन गरेको ब्याजमा आयकर नलाग्ने व्यवस्था गरेको छु। महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई शुरूको 10 वर्षसम्म पूर्ण रूपमा आयकर छूट दिने व्यवस्था मिलाएको छु। परिवर्तित सन्दर्भमा दक्षिण एसियाली व्यापार सम्झौता साफ्टाको संवेदनशील सूचीलाई पुनरावलोकन गर्नेछौं। स्वैच्छिक अनुपालन र करको दायरा विस्तार, दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउ पुर्याउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा समता शुल्क लगाउने व्यवस्था गरेको छु। अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको छु। इलेक्ट्रिक सवारी साधनमा पीक पावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुललाई मूल्यगत आधारमा लगाउने व्यवस्था गरेको छु। यस्ता सवारी साधनको स्वदेशमा उत्पादन, चार्जिङ स्टेशन निर्माण, ब्याट्रीको व्यवस्थापनका लागि पैठारू बिन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छु। क्लीन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फी नेपाली ब्राण्डका मदिराको निकासी प्रवर्धन गर्न गुणस्तरीय स्पिरिट उत्पादन तथा म्याचुरेशन कार्यलाई प्रोत्साहित गरिनेछ। आगामी आर्थिक वर्षदेखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगको रूपमा दर्ता गरी अन्त शुल्कको दायरामा ल्याउने व्यवस्था मिलाएको छु। सुरोटमा करिब 10% र मदिरा तथा बियरमा लाग्ने अन्त शुल्कमा वृद्धि गरेको छु। गैर कर राजस्व परिचालनलाई प्रभावकारी बनाउन छाता कानून ल्याउनेछौ। राजस्व प्रशासनमा आधुनिकीकरण, राजस्व अनुसन्धान विभाग खारेज गरी यसले गर्दै आएका कार्य विषयगत निकाय मार्फत सम्पादन हुने व्यवस्था मिलाउनेछौ। वार्षिक ₹10 करोड़ भन्दा माथि कारोबार गरी विद्युतीय बिजक जारी गर्ने सबै व्यवसायलाई अनिवार्य रूपमा केन्द्रीय बिजक अनुगमन प्रणालीमा आबद्ध गर्नेछौ। साना व्यवसायीलाई विद्युतीय माध्यमबाट भुक्तानी लिन प्रोत्साहन गर्नेछौ। कर परीक्षण गर्नुपर्ने अवधि 3 वर्ष कायम गरेको छु। जोखिममा आधारित कर अनुसन्धान तथा परीक्षणका लागि कृत्रिम बुद्धिमत्ता सहितको ई असेसमेन्ट पद्धतिको विकास गर्नेछौ। डिजिटल अन्तशुल्क टिकटको शुरूआत गर्ने व्यवस्था मिलाएको छु। अन्तशुल्क चुहावट नियन्त्रण गर्न विद्युतीय ट्र्याक एण्ड ट्रेस प्रणालीको शुरूआत गर्नेछौ। भौतिक नियन्त्रणमा आधारित अन्तशुल्क प्रशासनलाई जोखिमको आधारमा क्रमशः स्वयं निष्कासन प्रणालीमा रूपान्तरण गर्ने व्यवस्था मिलाइनेछ। पेपरलेस, फेसलेस र कन्ट्याक्टलेस राजस्व प्रशासनको विकास गर्नेछौ। कर विवरण बुझाउने, भुक्तानी गर्ने, फिर्ता लिने लगायतका सेवाहरू स्वचालित रूपमा प्रवाह हुने व्यवस्था मिलाउनेछौ। कर्मचारीको मनोबल उच्च बनाई राजस्व परिचालन वृद्धि गर्न राजस्व प्रशासनमा कार्य सम्पादन सूचक आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। एक ठाउँबाट अर्को ठाउँमा वस्तु ढुवानी गर्दा एक भन्दा बढ़ी स्थानीय तहमा लगाइने गरेको निकासी, कवाड़ी लगायत बहुकर लिन पाइने छैन। प्रदेश प्रदेश र स्थानीय तहका कर भुक्तानी गर्दा स्थायी लेखा नम्बर खोलाउनुपर्ने व्यवस्था गर्नेछौ। असल व्यवसायीको सम्मान एवं व्यापार सहजीकरणको लागि अथोराइज बिजनेस पर्सनको पहिचान सहित भन्सारमा ब्लू लेन मार्फत जाँच पास गर्ने व्यवस्था मिलाउनेछौ। कारोबार मूल्यमा आधारित अनलाइन भन्सार जाँच पास प्रणालीलाई थप सुदृढ पारदर्शी र यथार्थपरक बनाउनेछौ। भन्सार जाँच पास पछिको परीक्षण कार्यालयको पुनर्संरचना गर्नेछौ। स्थल मार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकको सहजीकरणका लागि सबै मूल भन्सार कार्यालयमा सवारी साधनको अस्थायी पैठारी घोषणा गर्ने र शुल्कको भुक्तानी अनलाइनबाट हुने व्यवस्था मिलाइसकेको छु। वैवाहिक पर्यटनलाई प्रोत्साहन गर्न विवाह प्रयोजनका लागि ल्याउने सामान घोषणा, धरौटी लिने र विवाह सकेर फर्कदा धरौटी फिर्ता दिने व्यवस्थालाई स्वचालित बनाउनेछौ। पर्यटकलाई कानून बमोजिम तोकिएको सीमाभित्र परिवर्तीय विदेशी मुद्रा ल्याउन पाउने सरल व्यवस्था गर्नेछौ। प्रविधि मैत्री निगरानी र संयुक्त रूपमा बजार अनुगमनबाट सीमावर्ती क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रण गर्नेछौ। अन्तर्देशीय भन्सार प्रशासनसँग माल वस्तु आइपुग्नु अगावै सूचना आदान प्रदान गर्ने सम्झौता थप विस्तार गर्नेछौ। कर सहुलियत, छूट तथा सुविधा, नेपालभित्र कृत्रिम हातखुट्टा र अपाङ्गता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगको नाममा पैठारी हुने कच्चा पदार्थको आयातमा भन्सार महसुल छूट दिएको छु। आवासीय भवनको बीमा बापत अधिकतम 10,000 रूपियाँसम्म आयकर प्रयोजनको लागि कट्टी गर्न पाउने व्यवस्था मिलाएको छु। विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्दा घर जग्गा रजिस्ट्रेशनको लागि तोकिएको सरकारी मूल्यांकन सम्मको रकममा पुँजीगत लाभ कर नलाग्ने व्यवस्था गरेको छु। कृषि प्रशोधन उद्योगमा पहिलो 10 वर्षको आयकर पूर्ण रूपमा छूट र कोल्ड स्टोर, प्याकेजिङ तथा टेस्टिङ ल्याब सहितका मेसिनरी उपकरणको आयातमा लाग्ने मूल्य अभिवृद्धि कर छूट हुने व्यवस्था मिलाएको छु। कर परिपालना गर्ने करदातालाई उच्च सम्मान, सुविधा र कार्यप्रणालीमा सरलीकरण गरिनेछ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वर्ष 2081-82 यथार्थ खर्च, चालू आर्थिक वर्ष 2082-83 संशोधित अनुमान र आगामी आर्थिक वर्ष 2083-84 स्रोत सहितको व्यय अनुमान यसै साथ पेश गरेको छु। अनुमानित आय व्ययको विवरण अनुसूचीमा उल्लेख गरेको छु। दात्री राष्ट्र र निकायबाट प्राप्त हुने प्राविधिक सहायता र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट परिचालन हुने सहायता सम्बन्धी विवरण समेत यसै साथ पेश गरेको छु। अन्त्यमा यो बजेट राज्य सञ्चालनको नयाँ सोच र संकल्प, आर्थिक रूपान्तरणको स्पष्ट मार्गचित्र र नागरिकसँग गरिएको राजनीतिक करार कार्यान्वयनको प्रारम्भ बिन्दु हो। सुशासन, मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्यसहित प्रस्तुत यो बजेटले राज्यको भूमिकालाई नियन्त्रक र नियामक मात्र होइन अवसरको सर्जक संस्थाका रूपमा पुनः परिभाषित गर्न खोजेको छ। यो बजेटले ऊर्जा, कृषि, वन, उद्योग, पर्यटन, सूचना प्रविधि र मानव पूँजीलाई आगामी दशकको आर्थिक समृद्धिका संवाहक क्षेत्रका रूपमा अघि बढ़ाई अर्थतन्त्रमा संरचनात्मक सुधारको नयाँ चरण प्रारम्भ गरेको छ। यस बजेट मार्फत राजकाजमा थिति बसाल्ने, निजी क्षेत्रको आत्मविश्वास पुनस्थापित गर्ने, सार्वजनिक सेवा प्रवाह संयन्त्रलाई प्रविधि अनुकूल र जवाफदेही बनाउने तथा उत्पादन, नवप्रवर्तन र उद्यमशीलतामा आधारित नयाँ आर्थिक सुचक्र प्रारम्भ गर्ने आधार तयार गरिएको छ। कर प्रणालीलाई सरल, न्यायोचित र उत्पादनमुखी बनाइएको छ। सार्वजनिक खर्चलाई मितव्ययी र परिणाममुखी बनाइएको छ। सुधार र रूपान्तरणका यी कार्यक्रमहरूको प्रभाव स्वरूप आगामी आर्थिक वर्षमा 7% आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धि दर 6% भित्र सीमित रहने विश्वास लिएको छु। बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रम कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुनेछ। सुशासन, सदाचार र समन्यायिक समृद्धिमा केन्द्रित यिनै कार्यक्रमहरूको इमानदारीपूर्ण कार्यान्वयनबाट नै नेपाललाई आगामी 5 वर्षभित्र सुशासित, समुन्नत र स्वाभिमानी राष्ट्रमा रूपान्तरित गर्दै 16 योजना र दिगो विकासका अधिकांश लक्ष्यहरू हासिल हुने विश्वास लिएको छु। बजेट तर्जुमा गर्दा मार्गदर्शन गर्नुहुने सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख, सम्माननीय अध्यक्ष र राजनीतिक दलका नेतृत्वप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। बजेट निर्माणका क्रममा रचनात्मक सुझाव, तथ्यपरक विश्लेषण र सहकार्यात्मक सहयोग प्रदान गर्नुहुने माननीय सांसदहरू, निजी क्षेत्र, श्रमिक, किसान, युवा, विकास साझेदार, राष्ट्र सेवक कर्मचारी, विज्ञ समुदाय, संचार जगत तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक आभार व्यक्त गर्दछु। राष्ट्र निर्माण सरकारको मात्र दायित्व होइन, यो राज्य, निजी क्षेत्र र नागरिक समाजबीचको समान संकल्प, सामूहिक अठोट, साझा प्रयत्न र समष्टि अभियान हो भन्ने विश्वास लिएको छु। बजेट केवल आंकिक विवरणको प्राविधिक प्रस्तुति होइन, न त यो अर्थ राजनीतिक दस्तावेज मात्रै पनि हो। यो त जनताले दिलैदेखि पत्याएर अनि भित्रैबाट भरोसा राखेर शासकीय जिम्मेवारी सुम्पेको सरकारले मुलुकलाई सुधार्न र सपार्न बनाउने विकासको बाटोको भरपर्दो नक्सा हो। यो दस्तावेज नागरिकको मनसँग जोडिन सकेन भने यसका अक्षर र अंक जतिसुकै सही भए पनि ती निर्जीव रहन्छन्। नागरिकहरूको सद्भाव, समर्थन र सहयोग सरकारको अविनाशी पूँजी हो, जसको बचाउ र बढ़ोत्तरी गर्नेतर्फ यो सरकार सदा कृत संकल्पित रहनेछ। प्रस्तुत बजेटले अगुवाई गर्न लागेको राष्ट्र निर्माणको यात्रामा सबै राजनीतिक दल, निजी क्षेत्र, श्रमिक, किसान, युवा, उद्यमी, प्रवासी नेपाली तथा सम्पूर्ण नागरिकलाई शिष्ट संवाद, सहकार्य, सार्थक सहभागिता र राष्ट्रिय एकताको साझा भावनासहित साथ दिन हार्दिक अपील गर्दछु। धन्यवाद।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट सरकारको कुल बजेट 21 खर्ब 24 करोड़, करका दायरा दरमा व्यापक हेरफेर, आयकरको सीमा दोब्बर, कर्मचारीको तलब वृद्धि, निशुल्क वितरण भइरहेका 25 प्रकारका औषधि नेपालमै उत्पादन गरिने, प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण हुने, सामुदायिक पुस्तकालय टीकापुरको अध्यक्ष र खुला सदस्यका लागि जेठ 17 गते निर्वाचन हुने, उपाध्यक्ष लगायतका अन्य पद निर्विरोध चयन। खोज खबर अब विस्तारमा। सरकारले आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्ब 34 करोड़को बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुभएको हो। यसमध्ये चालूतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़, पुँजीगत 4 खर्ब 31 अर्ब 10 करोड़ र वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब रहेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा करका दरमा व्यापक हेरफेर गरेको छ। व्यक्तिगत आयकर छूटको सीमालाई दोब्बर बनाएर 10 लाख रूपियाँ पुर्याइँदैछ। यसअघि अविवाहितको हकमा 5 लाख र विवाहितको हकमा 6 लाख रूपियाँसम्म मात्रै कर छूटको व्यवस्था थियो। यो परिवर्तनले मध्यम वर्गीय कर्मचारी, जागिरे र साना व्यवसायहरूलाई ठूलो राहत दिनेछ। आन्तरिक उत्पादनलाई प्रवर्धन गर्न र करको बहुदर प्रणालीलाई सरलीकृत गर्न 360 वटा वस्तुमा लाग्दै आएको अन्त शुल्क पूर्ण रूपमा खारिज गरिएको छ। यसले व्यापारिक लागत घटाउनुका साथै उपभोक्ता मूल्यमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले करका दरहरूमा व्यापक हेरफेर गर्दै राजस्व प्रशासनलाई झन्झटमुक्त, पारदर्शी र प्रविधि मैत्री बनाउने घोषणा गर्नुभएको छ। निजी क्षेत्रको खस्किएको मनोबल उकास्न र लगानी मैत्री वातावरण बनाउन सरकारले यो कदम चालेको देखिन्छ। सरकारले लामो समयदेखि काम सान्दर्भिक नभएका, दोहोरो भूमिका भएका वा निष्क्रिय रहेका 31 वटा सरकारी निकाय, बोर्ड वा समितिहरूलाई पूर्ण रूपमा खारेज गर्ने घोषणा गरेको छ। त्यसै गरी 18 वटा निकायहरूलाई एक आपसमा गाभ्ने वा पुनर्संरचना गरिनेछ। यसले सरकारी संयन्त्रलाई छलितो र कार्यकुशल बनाउने लक्ष्य राखेको छ। बजेटमा निजामत तथा कर्मचारी सरकारी सेवाका अनावश्यक दरबन्दीहरू कटौती गर्ने नीति लिएको छ। रिक्त रहेका कतिपय अपराविधिक पदहरूमा तत्काल भर्ना नगर्ने, दरबन्दी मिलान गर्ने रणनीति सरकारको छ। यी सुधारका कदमहरू र संरचनागत परिवर्तनबाट मात्रै राज्य कोषको 20 अर्ब रूपियाँ बचत हुने अनुमान अर्थमन्त्रीले गर्नुभएको छ। अर्थतन्त्रमा शिथिलता छाएको वर्तमान अवस्थामा निजी क्षेत्र लगानीकर्ताको मनोबल बढ़ाउन सरकारले विशेष कर छूट सहुलियतका प्याकेजहरू घोषणा गरेको छ। बजारमा तरलता बढ़ाउन र आर्थिक गतिविधिलाई चलायमान बनाउन मदत पुगाउने अपेक्षा गरिएको छ। कृषि उद्योग पर्यटनमा सहुलियत कर्जा दिइनेछ। दलित बालबालिकालाई दिइने बाल पोषण भत्ता दोब्बर गरी 1000 बनाइएको छ। महाकाली करिडोरको दार्चुला तिंकट ट्र्याक खोल्ने कार्य प्राथमिकता दिइने, आर्थिक वर्षभित्र 1000 किलोमिटर कालोपत्र र 275 वटा पक्की पुल निर्माण गरिने, काठमाडौँ तराई मधेस द्रुत मार्गका लागि 17 अर्ब 64 करोड़ रूपियाँ बजेट विनियोजन, 3 वर्षभित्र राष्ट्रिय तथा रणनीतिक राजमार्गका पुल निर्माण सम्पन्न गर्ने, आगामी साउनदेखि सुरुङ मार्ग सञ्चालनमा ल्याइनेछ। यसैगरी राजनैतिक दललाई निर्वाचनमा प्राप्त मतका आधारमा अनुदान दिन व्यापक बहस गराइने, नेपाललाई एआई युगमा प्रवेश गराउने घोषणा, प्रवासीलाई मताधिकार सुनिश्चित गर्न कानून बनाउने घोषणा गरिएको छ, तराई मधेसमा डिप बोरिङ गरिने, तराई मधेसका 280 खानेपानी आयोजना सम्पन्न गरिने, दमक, धरान र इटहरीमा खानेपानी परियोजना सञ्चालन हुने, राष्ट्रव्यापी पानी परीक्षण योजना सञ्चालन गरिने, फोहोर पानी प्रशोधन योजना सञ्चालनमा ल्याइनेछ, राजापुर सिंचाई आयोजनाको पुनस्थापना कार्य गरिने, रानी जमराकुलरिया सिंचाई आयोजनाको लम्की खण्डको क्षेत्र विस्तार गरिनेछ, हुलाकी राजमार्ग आगामी आर्थिक वर्ष निर्माण सम्पन्न हुने अर्थमन्त्री वाग्लेले बताउनु भएको छ। यसका लागि 4 अर्ब 65 करोड़ रूपियाँ विनियोजन गरिएको छ। चालू आर्थिक वर्षमा भने यस राजमार्गका लागि 3 अर्ब 56 करोड़ रूपियाँ विनियोजन गरिएको छ। सड़क तथा शहरी विकासतर्फ 286 अर्ब 48 करोड़ विनियोजन छ। खानेपानीतर्फ 37 अर्ब 17 करोड़ रूपियाँ विनियोजन गरिएको, खेलकुद क्षेत्रलाई 4 अर्ब 3 करोड़ विनियोजन, सड़क तथा शहरी विकासतर्फ 286 अर्ब 48 करोड़ बजेट विनियोजन गरिएको छ। सरकारले आगामी बजेटमा खुटिया दिपाल सड़क खण्डलाई विशेष प्राथमिकतामा राखेको छ। कैलालीको खुटिया र डोटीको दिपाल जोड्ने खुटिया दिपाल फास्ट ट्र्याकलाई स्तर उन्नति गरिनेछ। 3 वर्षभित्र 8000 दर्शक क्षमताका 10 रंगशालालाई फ्लड लाइट सहित स्तर उन्नति गरिनेछ। कर्णाली करिडोरमा 31 किलोमिटर कालोपत्री र ग्राभेल, कालीगण्डकी करिडोरमा 21 किलोमिटर कालोपत्री, कोशी करिडोरमा उत्तरी खण्डको 15 किलोमिटर कालोपत्री गरिने भएको छ। सरकारी कर्मचारीको तलब 21% बढ़ाउने भएको छ। न्यूनतम पारिश्रमिक अब 40,000 र अधिकतम 1,00,000 माथि हुने अर्थमन्त्री डाक्टर स्वर्णिम अग्रेले घोषणा गर्नुभयो। नयाँ तलब स्केल साउन 1 गतेबाट लागू हुनेछ। त्यसैगरी सरकारले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई 2,27,00,000,00,000 बजेट विनियोजन गरेको छ। महिलाका लागि देशैभरि ब्लू बस सञ्चालन गरिनेछ। महिला स्वास्थ्य स्वयंसेविकालाई उपलब्ध गराइँदै आएको यातायात खर्च 50% वृद्धि भएको छ। लैंगिक हिंसा निवारण सम्बन्धी एकीकृत विधेयक तर्जुमा गरिएको छ। नेपाललाई सड़क बालबालिका मुक्त बनाइनेछ। सामाजिक रूपान्तरण अभियान सञ्चालन, सामाजिक अन्तर्गुलन कार्यक्रम, महिला उद्यमशीलता विकासका लागि स्थानीय तहमा कार्यक्रम सञ्चालन हुनेछ। महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गर्ने घोषणा गरिएको छ। विशेष आर्थिक क्षेत्रलाई कर भन्सार आयात र लगानीको सम्पूर्ण निर्णय एकै थलोबाट हुने, विशेष आर्थिक प्रशासन क्षेत्रको व्यवस्था मिलाइएको छ। उत्पादनमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विद्युतको डिमाण्ड शुल्क पुनरावलोकन गर्दै विद्युत महसुलमा छूट दिने व्यवस्था गर्ने बजेट वक्तव्यमा उल्लेख छ। उद्योगीहरूले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा लीजमा उपलब्ध गराइने जग्गामा निर्माण गर्ने संरचनालाई बैंकिङ परियोजनाका लागि धितो राख्न सक्नेछन्। स्वास्थ्यतर्फ आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वागलीले स्वास्थ्य सेवाबारे केही नयाँ योजना अघि सार्नु भएको छ। निशुल्क वितरण भइरहेका 25 प्रकारका औषधि नेपालमै उत्पादन गरिने, 3 वर्षभित्र 90% नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने, चिकित्सा नर्सिङ र सूचना प्रविधि लगायत उच्च शिक्षामा लागू कोटा प्रणाली आगामी आर्थिक वर्षसम्म पुनरावलोकन गरिने, नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउँदै स्वास्थ्य सेवामा सुधार र विस्तार गरिनेछ। खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर,
2: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको 2रो, 3रो र 4थो शनिबार आउँदै हुनुहुन्छ।

0: खर्ब 18 अर्ब 30 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला विश्वविद्यालय मार्फत अध्ययन गर्ने सुविधा दिने, उत्कृष्ट विदेशी विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न प्रोत्साहन गरिने, विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई नव परिवर्तन र सेफमूलक बनाइने, सम्पूर्ण शिक्षण संस्थामा सफा शौचालय अभियान सञ्चालन गरिनेछ। त्यसै गरी सरकारले प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ। विराटनगर, लाहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत, धनगढ़ीको फाप्लामा कम्तीमा 2000 क्षमताको इण्डोर मल्टीपर्पज स्टेडियम आगामी 3 वर्षभित्र निर्माण गर्ने घोषणा गरिएको छ। खेलकुद क्षेत्रका लागि 4 अर्ब 3 करोड़ बजेट विनियोजन गरिएको छ। यस्तै सुर्खेतमा 10औं राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मध्य प्रदेशमा प्रस्तावित 11औं राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याइएको छ। सामुदायिक पुस्तकालय टीकापुरको अध्यक्ष र खुला सदस्यका लागि जेठ 17 गते निर्वाचन हुने भएको छ। पुस्तकालयको अध्यक्षका लागि 3 जनाको उम्मेद्वारी परेको छ। अध्यक्षका लागि जगन्नाथ प्रसाद रिमाल, देवेन्द्र बहादुर शाह, टंक प्रसाद सन्ध्यालको उम्मेद्वारी परेको छ। अध्यक्ष र सदस्य चयनका लागि जेठ 17 गते बिहान 8 बजेदेखि दिउँसो 2 बजेसम्म मतदान गर्ने समय तालिका रहेको निर्वाचन समितिले जनाएको छ। अध्यक्ष बाहेकका अन्य पदाधिकारी र महिला र जनजातीय सदस्य पदमा भने निर्विरोध नेतृत्व चयन गरिएको छ। सामुदायिक पुस्तकालयको 6ठौं चुनावी साधारण सभाले उपाध्यक्षमा मोहन प्रसाद उपाध्याय, सचिवमा दीपक बोगटी, सहसचिवमा अमित कुमार चौधरी, कोषाध्यक्षमा प्रत्यक्ष कुमारी चौधरी चयन गरेको छ। महिला सदस्यमा इन्द्र कुमारी उपाध्याय, जनजाति सदस्यमा कञ्चन चौधरी निर्विरोध चयन हुनुभएको छ। सदस्यमा दुर्गा प्रसाद अधिकारी, दीर्घबहादुर तिरुवा, हिक्मत बुढा, मोहन प्रसाद शर्मा, जनक बटाला, बिर्खबहादुर शाह, दीपकराज बरालको उम्मेद्वारी परेको छ। 4 जना सदस्यका लागि 7 जनाको उम्मेद्वारी परेपछि निर्वाचन हुने भएको छ। उम्मेद्वारी फिर्ताका लागि शनिबार दिउँसो 2 बजेसम्मको समय रहेको छ। पुस्तकालयमा 1039 जना मतदाता रहेको निर्वाचन समितिका चक्रप्रसाद तिमिल सेनाले जानकारी दिनुभएको छ।
1: आज चाहिँ बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म उम्मेदवारी दर्ताको समय थियो र सोही अनुसार हामीले उम्मेदवारी दर्ताको प्रक्रिया अगाडि बढाउँदा अध्यक्षमा 1 जना चाहिनेमा 3 जनाको उम्मेदवारी परेको छ र घाँटी उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा 1 जनाको उम्मेदवारी परेको छ र सदस्यहरूमा खुल्लातर्फ 4 जना उम्मेद्वार निर्वाचित गर्नुपर्नेमा 3 जना बढी भएर 7 जनाको उम्मेदवारी परेको छ र त्यसै गरी समावेशीतर्फ महिलातर्फ 1 जनाको मात्रै पर्यो र जनजाति र दलिततर्फ 1 जनाको चाहिने उम्मेदवार 1 जनाको परेको छ र बाँकी भोलि दिउँसो 2 बजेसम्म उम्मेदवारी फिर्ता लिने समय राखेका छौँ र अध्यक्ष र सदस्य अरू पदहरूमा 1-1 जना परेको ठाउँमा समस्या भएन। अब अध्यक्ष र सदस्यहरूमा चाहिँ उम्मेदवारी फिर्ता भएन भने चुनावी वातावरणमा जान्छ होला। मतदाता संख्या हाम्रो 1039 जना।
0: खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुरी फिल्म।
2: बितल 25 वर्ष के लम्बा अनुभव धल डाक्टर हेमन्त स्वार्से टीकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइए। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमे उकरा संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच, फार्मेसी प्रयोगशाला सेवा, हाट जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फैले जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली। फोन नंबर 0915600595 ओ मोबाइल नंबर 9848423359।
3: आओ आओ तू पहले चाइना मत झील कर दो संजू कुछ समस्या तो नहीं हुई।
4: कुछ नहीं हुई सर, पायलट के 15 सफर डर लग के घूमत रहते हूँ जैसे चेयर सर लगने तो हलचल नहीं कर मोर सपो के छापे न तो पहला जाके
3: मोर सपो है ना चलेना तो नहीं चलेगा ना
4: नहीं चलेगा सर।
3: विद्यार्थी भैया बाबू पूरा बुरा से कहो मोर सपो देव गोपाल से भैया न चलाए नहीं बिठा सपो मूला से भी वाकर मरहल 20 असर नहीं करत खाना नहीं हो जीती हाँ मुआल सप्पा मुआल और देख पड़ना सप्पा है ना नंता हाथ से पकड़ा नहीं भी
4: सर नो सप्पा देखना से आ करना
3: सप्पा मुआल और देख पड़ना से थे जाप से मुआल नहीं जा सकता।

0: अथवा मूलक कुछ देर पासा समे सपवा दस सैकत वह उससे मोल अवस्था में फिर सपवा हाथ से चलायनी हुई गेंतनिक नम्मा लच्छी ले चलाकर मोल निमोल कई खजाना से भी था
1: मोल सापन से सावधान रही मोलवा मार्गी सपोहना पकड़ना व खेलना जिन करी मूलक कुछ देर बासा समी सपवा दस से था संभव हुई सम सपो फोटो खींची व पहचान के लायक विज्ञापन से संपर्क करी
2: सर्पदंश संबंधी भर पर्द हो सही जानकारी प्राप्त कर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाइला आधिकारिक वेबपेज www.snakebitenepal.org मा ह्यार सेभ्दी छ
3: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
4: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर नेपाल भारत सीमामा अवैध तस्करी नियन्त्रणका लागि सञ्चालन भइरहेको कवच योजना अन्तर्गत भारतीय प्रहरीले नेपाली महिलालाई अवैध सामानसहित पक्राउ गरेको छ। कोरीपन्टा प्रहरीद्वारा शुक्रबार दिउँसो चेकिङका क्रममा बनगाउँ बजारबाट करिब 500 मिटर अगाडि पुल नजिकैबाट ईश्वरी कुमारी भट्ट पक्राउ पर्नुभएको उहाँ डोटीको जोराल गाउँपालिका छक्की बासिन्दा रहेको बताएको छ। प्रहरीका अनुसार भट्टले प्लास्टिकको बोरा कालो पन्नी र पिठ्यू झोलाभित्र 29 थान लेडिज सुट 4 थान साड़ी 20-20 प्याकेट बादाम काजु 10 प्याकेट खजूर तथा लगायतका सामग्रीहरू ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताएको छ। बालविवाह अन्त्य गर्नका लागि सामाजिक चिन्तन बदल्नुपर्ने कुरामा जोड़ दिएको छ। धनगढ़ीमा आयोजित बालविवाह अन्त्यका लागि रणनीतिक योजना निर्माण प्रक्रियामा प्रदेश स्तरीय सरकारवालासँगको सुझाव संकलन कार्यक्रममा सहभागी वक्ताहरूले सामाजिक चिन्तनसँगै व्यक्तिको व्यवहारमा परिवर्तन ल्याएर बालविवाह अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। सामाजिक विकास मन्त्रालयको समन्वयमा बालिका दुलै होइन नेपालले आयोजना गरेको ओल्ड भिजन तथा सिजप संघको सहकारीमा आयोजित सुझाव संकलन कार्यक्रममा स्थानीय तहका प्रमुख उपप्रमुख प्रदेश सभा सदस्य तथा बालबालिका तथा समाज परिवर्तनको क्षेत्रमा क्रियाशील संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। खोज खबरमा अब पालो जनावाजको अब किसान धानबाली लगाउनका लागि खेतबारीमा जुट्ने समय नजिकिएको छ। किसान बिउ र मलको जोहोमा लागेका छन्। आजको जनावाजमा हामीले जसीपुरका केही किसानलाई खेती गर्दाका समस्याहरू के छन् भनी सोधेका छौं।
5: मेरो नाम परशुराम डाङ्गोरा ठेगाना जोशीपुर गाउँपालिका वार्ड नम्बर 1 जोशीपुर। धेरै फरक छ पहिला भन्दा यो साल धेरै गर्मी भएको कारणले पहिला अलि शीतल पनि हुन्थ्यो पानी पनि परिराखेको थियो त्यही भएर अलि शीतल भएर राम्रोसँग खेतीपाती पनि गरिराखेको थियो। अब सुक्खा खडेरीको कारणले अब धेरै गर्मी पनि हुन्छ र पानीको समस्या पनि धेरै हुन्छ। हामीलाई त खास समस्या अब खेती गर्नलाई मल खादको पनि समस्या छ पानीको पनि समस्या छ बोरिङ पनि सुकिहाल्छ नलको पनि सुकेको हुन्छ धेरै कम आउँछ सुकिहाल्छ बोरिङ त अब 45 बिग्रेपछि 55-60 जान्छ हामी 43-45 अहिले त निक्लिरहेको छ। अब खेतीपाती लगाउँदाखेरि सबैजना चलाएपछि गाह्रो हुन्छ खेतीपाती लगाउनु। अब यसको बारेमा त अहिले यो नर्सहरूको व्यवस्था राम्रोसँग भइदिएको भए कुलो सुलोमा पानी आइदिएको भए आकाशबाट पानी पर्दिएको भए अलि सजिलो हुन्थ्यो किसानहरूले।
6: मेरो नाम मिना चौधरी हो जोशीपुर 2 मुठी। फार्मरको समस्या छ किसानहरूको सबैभन्दा खेती गर्दाखेरि पानीको समस्या छ बोरिङ सोरिङको टाइम अनुसार पानी मिल्दैन नहर लागेको छ तैपनि टाइम अनुसार पानी मिल्दैन। हामी किसानहरूको समस्या सबैभन्दा बढी के छ हामीहरूको उत्पादनको मूल्य पाइँदैन धेरै दुःख छ। पहिला छिटो वर्षा हुन्थ्यो अहिले अब कम हुन्छ नि पहिला खेतीपाती गर्न सकिन्थ्यो आज भोलि गर्न सकिँदैन गर्मी धेरै छ मौसमले असर गरेछ।
7: मेरो नाम सन्तोष कुमार चौधरी गाउँ द्वारगड्डी जोशीपुर गाउँपालिका वार्ड नम्बर 2। धेरै समस्या छ टाइममा बिउ पनि उपलब्ध हुँदैन अनि खाद मलको पनि व्यवस्था छैन खेती गर्न धेरै अप्ठ्यारो लाग्छ मौसम त धेरै तापक्रम छ। पहिला त अब हामी सानो छँदा बुवा बाजेको पछि हामी पनि जान्थे सघाउन जे जति सकिन्छ गर्थे पानी परिरहन्थे अनि शीतल हुन्थ्यो अनि राम्रैसँग काम अनि रोपाइ पनि राम्रो हुन्थ्यो। अहिले त सुक्खा धेरै खडेरी पानी पनि नपर्ने अनि बिउ भइसकेपछि त्यो फेरि पानी परिराख्छ अनि अन्न आफ्नो घरमा ल्याउन चाहिने बेला पानी आउन नचाहिने बेला पानी आउँछ गाह्रै छ।
4: छौ प्रतिक्षित काठमाडौँ तराई मधेस दूरतमार्ग आयोजना निर्धारित समय भित्र सम्पन्न नहुने भएको छ। मुलुकको राष्ट्रिय गौरवको आयोजना तथा पूर्वाधार विकासको पहिलो प्राथमिकतामा सूचीकृत यो आयोजना निर्माणको निर्धारित समय करिब 11 महिना बाँकी रहँदा आधाभन्दा बढ़ी काम बाँकी रहेको छ। 2082 चैत मसान्तसम्म आयोजनाको समष्टिगत भौतिक प्रगति 46.88% र वित्तीय प्रगति 46.52% पुगेको छ। दोस्रो पटक थपिएको म्याद र 2083 चैतसम्म अब निकै कम समय बाँकी रहँदा करिब 53% काम सम्पन्न गर्नुपर्ने ठूलो चुनौती देखिएको छ। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। सरकारको कुल बजेट 21 अर्ब 24 अरब 34 करोड़। करका दरमा व्यापक हेरफेर। आयकर करको सीमा दोब्बर। कर्मचारीको तलब वृद्धि। निशुल्क वितरण भइरहेका 25 प्रकारका औषधि नेपालमै उत्पादन गर्ने। प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण हुने। सामुदायिक पुस्तकालय टिकापुरको अध्यक्ष र खुला सदस्यका लागि जेठ 17 गते निर्वाचन हुने। उपाध्यक्ष लगायतका पद निर्विरोध चयन। अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा।

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहे नगइकन पन भएन, जाउ भने भयाको मंगलसूत्र पन भाँची गयो।
0: यो टिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त छ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो,
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: भनेदेखि सबै कुरा पाउने रहेछ, लु भन त भाउ के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
1: ए एभ्रिलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
2: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
1: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
2: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 9844-48-673 र 9814-68-024।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628825।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
4: मैलो चाइनाजो माइलो, त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र तिस दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
4: सूचना महापार्वती मेडिकल जोशीपुरमा यही जेठ 16 गते शनिबारका दिन वरिष्ठ मानसिक नशा मनोदीप तथा लागु औषध रोग विशेषज्ञ डाक्टर अनुप देवकोटा एमबीबीएस एमडी बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ। त्यसैले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा लिनुहोला। डाक्टर आउने मिति यही जेठ 16 गते शनिबार, समय दिउँसो 1 बजेदेखि। सम्पर्क स्थान महापार्वती मेडिकल जोशीपुर कैलाली। मोबाइल नम्बर 98216 1406 र 98486 39785।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियाट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848558।
0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ, काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
3: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी टिकापुर कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247625।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-71 र 98-48-43-3677।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर कैलाली।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारद्वारा 21 खर्ब 24 अर्ब 34 करोड़को बजेट प्रस्तुत। सड़क मरमत गर्न 28 अर्ब 42 करोड़ बजेट विनियोजन। कर्मचारीको तलब 21 प्रतिशतले बढ़्यो। न्यूनतम पारिश्रमिक 40,000 कायम। मूल्य वृद्धि पनि हुने।
1: उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3 प्रतिशत भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु।
0: नेपाललाई एआई युगमा प्रवेश गराउने सरकारको घोषणा। सिउचाटारमा देशकै पहिलो एआई कम्प्युट स्थापना हुने। विकास र शहरी क्षेत्रमा ठूलो लगानी। बजेट महत्वाकांक्षी भएको प्रतिपक्षको भनाई। आज गणतन्त्र दिवस र सीआईएन दिवस। राजनीतिक अधिकारको ग्यारेन्टी दिएको राष्ट्रपति पौडेलको भनाई। आज राति 21 जिल्लामा हावाहुरीको खतरा। सतर्क रहन मौसम विज्ञान विभागको आग्रह।
2: केही स्थानहरूमा मेघगर्जन चट्टान सहित नै मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ भने अन्य बाँकी भूभागको थोरै स्थानहरूमा मेघगर्जन चट्टान सहित नै वर्षा हुने सम्भावना देखिएको छ।
0: र इरानले अपराजित रहँदै काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि जित्यो।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: जग्गा प्रशासन सम्बन्धी सेवा स्थानीय तहबाटै प्रदान गर्ने योजना सरकारले ल्याएको छ। अब जग्गा रोक्का फुकुवा खरिद बिक्री र राजस्व संकलन प्रक्रिया व्यवस्थित हुने अपेक्षा गरिएको छ। तर त्यसका लागि पालिकामा निष्पक्ष काम गर्न सक्ने भ्रष्टाचार रहित जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा सञ्चालन गर्न सक्नुपर्दछ। त्यसको लागि जनशक्ति पनि व्यवस्थित हुनुपर्दछ।
4: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा आज बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट घोषणा गर्नुभएको हो। कुल बजेट मध्ये सबैभन्दा बढ़ी हिस्सा चालू खर्चमा छुट्याइएको छ। चालू खर्चतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़ रूपियाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको करिब 59.8 प्रतिशत हो। विकास निर्माणका लागि आवश्यक पूँजीगत खर्चतर्फ भने 4 खर्ब 31 अर्ब 10 करोड़ रूपियाँ छुट्याइएको छ। त्यस्तै ऋण भुक्तानी तथा वित्तीय व्यवस्थापनका लागि 4 खर्ब 22 अर्ब 24 करोड़ रूपियाँ विनियोजन गरिएको छ। तर बजेट कार्यान्वयनका लागि करिब 6 खर्ब 57 अर्ब रूपियाँ बजेट अपुग देखिएको छ। उक्त रकम वैदेशिक तथा आन्तरिक ऋण मार्फत पूर्ति गर्ने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। सरकारले आगामी वर्षका लागि 2 खर्ब 47 अर्ब 28 करोड़ रूपियाँ वैदेशिक ऋण परिचालन गर्ने जनाएको छ। त्यस्तै करिब 4 खर्ब 10 अर्ब रूपियाँ आन्तरिक ऋण उठाउने योजना भए पनि पुरानो ऋणको सावा भुक्तानीपछि वास्तविक आन्तरिक ऋण करिब 1 खर्ब 64 अर्ब 11 करोड़ रूपियाँ मात्र हुने बताइएको छ। सरकारले आगामी आर्थिक वर्ष विकास, शहरी पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ। कुल 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको बजेट मध्ये सबैभन्दा ठूलो हिस्सा शहरी विकास तथा पूर्वाधार क्षेत्रमा छुट्याइएको छ। शहरी विकासतर्फ मात्रै 2 खर्ब 86 अर्ब 48 करोड़ रूपियाँ विनियोजन गरिएको छ, जसमा सड़क विस्तार, आवास विकास र शहरी पूर्वाधार सुधारमा खर्च गरिने उल्लेख रहेको छ। खानेपानी तथा स्वच्छता क्षेत्रमा 37 अर्ब 17 करोड़ रूपियाँ छुट्याइएको छ। कृषि तथा पशुपालन क्षेत्रका लागि 32 अर्ब 46 करोड़ रूपियाँ, श्रम तथा रोजगार क्षेत्रमा 3 अर्ब 63 करोड़ रूपियाँ छुट्याइएको छ। यस्तै खेलकुद क्षेत्रलाई विस्तार र आधुनिकीकरण गर्ने लक्ष्यसहित बजेटमा 4 अर्ब 3 करोड़ रूपियाँ विनियोजन गरिएको छ। सरकारले कर्मचारीको तलब करिब 21% वृद्धि गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले तलब संरचना पुनरावलोकन गर्दै कर्मचारीलाई राहत दिने निर्णय सार्वजनिक गर्नुभएको हो। बजेट अनुसार आधारभूत तलबमा 10% वृद्धि गरिएको छ भने थप 10% मासिक प्रोत्साहन भत्ता पनि उपलब्ध गराइनेछ। महँगी भत्ता पनि यथावत राखिएको छ। यसै गरी सबै सुविधा जोड्दा कुल तलब वृद्धि गरी करिब 21% पुग्ने सरकारले जनाएको छ। नयाँ व्यवस्था अनुसार सरकारी कर्मचारीको न्यूनतम पारिश्रमिक अब 40,000 रूपियाँ कायम गरिएको छ भने अधिकतम तलब 1,00,000 रूपियाँ भन्दा माथि पुगेको छ। अर्थमन्त्री वाग्लेले पछिल्ला 4 वर्षदेखि तलब वृद्धि नभएको र यस अवधिमा महँगी उल्लेख्य रूपमा बढ़ेकाले कर्मचारीको जीवनयापन सहज बनाउन यो निर्णय गरिएको बताउनुभयो।
1: पछिल्लो 4 वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु।
4: यसअघि आर्थिक वर्ष 2079-80 15% तलब वृद्धि गरिएको थियो भने त्यसपछि महँगी भत्ता मात्रै समायोजन गरिएको थियो। यस्तै सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्यूटी भत्ता दोब्बर बनाएको छ। महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च पनि 50% वृद्धि गरिएको छ। सरकारले नेपाललाई आर्टिफिशियल इन्टेलिजेन्स एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउने घोषणा गरेको छ। सरकारले काठमाण्डुको सिउचा तारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट स्थापना गर्ने घोषणा गरेको छ। यसका लागि हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरिनेछ र स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको डिजिटल सेवा उत्पादनमा रूपान्तरण गरिने सरकारको योजना छ। एआई कम्प्युट केन्द्र मार्फत स्टार्टअप, अनुसन्धानकर्ता र प्रविधि कम्पनीहरूलाई सहुलियतपूर्ण कम्प्युटिङ क्षमता उपलब्ध गराइने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। सरकारले एआई क्षेत्रलाई सुदृढ बनाउन अन्तर्राष्ट्रिय स्तरका कम्तीमा 15 जना प्रतिष्ठित शोधकर्तालाई फेलोशिप प्रदान गरी नेपाल फर्काएर अनुसन्धान र विकासमा संलग्न गराउने योजना पनि अघि सारेको छ। यसले आईटी क्षेत्रमा क्रियाशील युवाहरूमा आशा जगाएको भए पनि कार्यान्वयनको विषय चुनौतीपूर्ण रहेको उनीहरूले बताएका छन्। सीआईएनसँग कुरा गर्दै आईटी विज्ञ विजय लिम्बुले भन्नुभयो,
5: मेरो ओपिनियनमा चाहिँ जबसम्म एकाउन्टेबिलिटी हुँदैन र त्यो रेस्पोन्सिबिलिटीलाई चाहिँ कसैले त्यसलाई ल अगाडि बढाएर लान सक्दैन भने चाहिँ त्यो भाषणको भाषणमै हुन्छ कि। किन भन्दाखेरि एउटा
4: के भयो भने चाहिँ कार्यान्वयन हुन सक्ला त
5: यो अब डेडिकेटेड एउटा युनिटै बनाउनु पर्यो होइन, मन्त्रालय एउटा मन्त्रालय नभए पनि एउटा आयोग जस्तो हुनु पर्यो कि जसले चाहिँ त्यसलाई कार्यान्वयन गरोस् कि। तर अब गर्ने नै निकाय व्यक्ति कोही पनि छैन नि त तोकिएको, त त्यो हो मेन प्रब्लम चाहिँ अब भन्नुलाई त होइन।
4: यदि यो कार्यान्वयनमा गयो भनेदेखि नेपालको आईटी क्षेत्रमा चाहिँ कस्तो खालको प्रभाव पार्न सक्ला?
5: कार्यान्वयनमा गयो भने चाहिँ नेपालमा भएन, यो चाहिँ इन्टरनेसनल म्यासेज चाहिँ राम्रो जान्छ कार्यान्वयन भयो भने चाहिँ, किनभने नेपालको मा त म मार्केट होइन भन्छु, यसले के खासै नेपालको मार्केटलाई खासै असर गर्दैन, तर भनौँ न इन्टरनेसनल मार्केटमा चाहिँ इन्भेस्टरहरूले हेर्ने एउटा नजरिया हुन्छ नि त। नजरिया भनेको चाहिँ नेपालमा इन्भेस्ट गर्न खोजिरहेको छ तर नेपाल गभर्मेन्टले त्यो एउटा एस्युरेन्स नदिएको कारणले गर्दाखेरि त्यो इन्भेस्टमेन्ट आएको छैन। तर यो कार्यान्वयन भयो भने चाहिँ ठुलो एस्युरेन्स हुन्छ र त्यो भयो भने चाहिँ भनौँ न बाहिरकै कम्पनीहरू यहाँ आएर आफ्नो कम्पनी खडा गर्न सक्छ, इन्भेस्टमेन्टहरू आउन थाल्छ कि। जसरी तपाईँले इन्डियामा बेङ्गलोरमा होइन ठुल्ठुलो कम्पनीहरूको त्यहाँनिर अफिसहरू खोलेको छ नि त, माइक्रोसफ्टको छ, मिटाको छ, सो त्यो चाहिँ एउटा पोसिबिलिटी चाहिँ हुन्छ यदि यो कार्यान्वयनमा गयो भने चाहिँ।
4: यस्तै सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले तिर्नुपर्ने सेवा शुल्कलाई श्रमिक मैत्री बनाउने घोषणा गरेको छ। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था मिलाउने गरी वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र स्वचालित बनाउने सरकारको भनाइ छ। तर प्रतिपक्षी दलहरूले भने बजेट महत्वाकांक्षी भएको टिप्पणी गरेका छन्। बजेट सार्वजनिकपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै विपक्षी दलका नेता नेकपाका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले भन्नुभयो,
6: स्रोत चाहिँ आन्तरिक ऋण यति धेरै कि 4 खर्ब भन्दा बढी आन्तरिक ऋण भन्दा विगतमा 6 खर्ब 6.25 खर्ब ऋण उठाउने विगतमा स्थापित दलहरूले ऋण बढ़ी उठाए देश लुटे खाए भन्दा अहिले कस्तो भनेपछि ऋण लिएर घिउ खाने जस्तो ऋण निकाल्ने अनि कहाँ गर्ने भन्दा वितरण गर्ने ऋण निकाल्ने अनि त्यसको ऋण काटेर सबै खर्च धान्ने जस्तो जो गर्नुभयो यो चाहिँ उहाँहरूको प्रतिबद्धता विपरीत आएको छ।
4: राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको बताउनु भएको छ। आज काठमाण्डुको टोडीखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था भएको उल्लेख गर्नुभयो। जनता आफैले बनाएको संविधान मार्फत देशलाई संघीयता समावेशिता सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादका मान्यताले सिंचित बनाएर थप व्यवस्थित गरिएको उहाँको भनाइ छ। आज राति तराई र भित्री मधेशका 21 जिल्लामा धेरै ठूलो वेगले हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुर कैलाली बर्दिया बाँके दाङ कपिलवस्तु रूपन्देही नवलपरासी पश्चिम नवलपरासी पूर्व चितवन पर्सा बारा रौतहट सर्लाही महोत्तरी धनुषा सिराहा सप्तरी सुनसरी मोरङ र झापामा आज राति ठूलो वेगले हावाहुरी चल्न सक्ने सम्भावना रहेको जनाएको हो। महाशाखाका अनुसार हावाहुरीसँगै केही ठाउँमा असिना र पानी पर्न सक्ने सम्भावना रहेको छ। त्यसैले नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। महाशाखाले विशेष गरी तराई क्षेत्रमा राति हावाहुरीको असर धेरै हुन सक्ने जनाएको छ। सीआईएनसँग कुरा गर्दै मौसमविद हरिप्रसाद दाहाल
7: मौसमको कुरा गर्नु पर्दाखेरि कोशी मधेश बागमती प्रदेश लगायतको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ अनि बाँकी भूभागमा आंशिक बादल लागिरहेको अवस्था छ र साथसाथै अब यति बेलाको जुन पानी पर्ने कुरा गर्नुपर्दाखेरि अहिले पानी पर्नेको अवस्थाको कुरा गर्नुपर्दाखेरि चाहिँ पछिल्लो एक घण्टाको विवरण अनुसार कर्णाली सुदूरपश्चिम र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको अवस्था छ। साथसाथै अब आज रातिको मौसमबारे कुरा गर्नुपर्दाखेरि आज रातिको लागि चाहिँ कोशी प्रदेश बागमती प्रदेश र गण्डकी प्रदेश अनि लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग र साथसाथै सुदूरपश्चिम र कर्णाली प्रदेशको स्थानहरूमा मेघगर्जन चट्टाङ सहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ भने अन्य बाँकी भूभागको थोरै स्थानहरूमा मेघगर्जन चट्टाङ सहित नै वर्षा हुने सम्भावना देखिएको छ।
4: साझा खबरमा अब खेल खबर। सरकारले आगामी 3 वर्षभित्र 8,000 दर्शक क्षमता भएका 10 वटा फुटबल रंगशालालाई फ्लड लाइट जडान गरी रात्रिकालीन खेल सञ्चालन गर्न सकिने गरी स्तरोन्नति गर्ने घोषणा गरेको छ। त्यस्तै प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि सारिएको छ। विराटनगर लाहान काठमाण्डु पोखरा बुटवल सुर्खेत र धनगढ़ीको फाफला क्षेत्रमा कम्तीमा 2,000 क्षमताका इन्डोर मल्टीप्रपोज स्टेडियम निर्माण गरिने बजेटमा उल्लेख रहेको छ।
0: पाल्पाको निस्तीबाट रैथाने सेतुसिमी यस वर्ष पनि करिब 36,500 किलो युरोप निर्यात।
8: पहिला मूल्य पाइन्नथ्यो भने अहिले मूल्य पाइया छ र आफ्नै व्यवसाय आफ्नै ठाउँमा बेचेर आफ्नै विदेशसम्म पठाउन पाइया छ।
0: रैथाने सेतो सिमीबाट राम्रो आमदानी लिन सकिने रिपोर्टसँगै अर्थविद र कृषिविदको आँखाबाट बजेटको समीक्षा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
12: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477। क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब बाँकी खबर. CIN ले आज आफ्नो 18 स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ. समुदायलाई सूचना दिने कार्यमा विभिन्न गैर सरकारी संस्था विभिन्न सरकारवाला निकायहरूसँग सहकार्य गर्दै नयाँ प्रविधिको विकास सँगसँगै CIN-लाई रूपान्तरण गरेर लैजाने योजना रहेको सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले बताउनु भएको छ. 10 महिनामा मात्र नेपालले 5 अर्ब रूपियाँ भन्दा बढ़ीको सिमी आयात गरेको छ. तर पाल्पाको निस्ती गाउँपालिका 5 भने सिमी निर्यातले आमदानीको नयाँ आयाम कोरेको छ. त्यहाँ रैथाने सेतो सिमी यस वर्ष पनि करिब 36,000 किलो भन्दा बढ़ी यूरोप मात्र निर्यात भएको छ. यसले किसानमा नयाँ आशा जगाएको छ.
14: निस्ती 5 गीता गाहाले यस वर्ष मात्रै करिब 1,00,000 रूपियाँ बराबरको सिमी बेच्नुभयो. घरमा आमदानीको अर्को भरपर्दो स्रोत नभएको अवस्थामा सिमी खेती नै परिवारको मुख्य सहारा बनेको उहाँ बताउनुहुन्छ.
15: घर खर्च खाने पर्यो होइन, धन खर्च गर्न पर्यो. त्यही सिमी रोपेर मलाई पैसा कमाउने सजिलो छ, अनि फेरि सबै ठिकै छ, बेच्नलाई गाह्रो छैन.
14: सेतो सिमी साउन भदौमा छरेर कार्तिक मंगिरमा भित्रिन्छ. मकै सँगै सिमी खेती गर्न सकिने भएकाले कम लागतमा राम्रो आमदानी हुने किसानहरूको अनुभव छ. किसान विष्णुमाया सिंहजाले सिमी बेचेर आएको पैसाले बालबालिकाको पढाइदेखि घर खर्चसम्म सहज भएको बताउनुहुन्छ.
15: मैले सिमी लाछु, सिमी लाएपछि मेरो छोराछोरीलाई पढाउन पाछु, यसमा यही सस्तोमा बचत गरिन्छ. अनि त्यो बचत गरेर छोराछोरीलाई पढाउनलाई उस गर्नले निकाल.
14: निस्ती 5 ढुङ्गाना बेसी कि नारायणी ढुङ्गानाले 2 वर्ष अघि मात्रै सिमी खेती शुरू गर्नुभएको हो. 3 रोपनी बारीमा लगाएको सिमीबाट पहिलो वर्ष 45,000 रूपियाँ आमदानी गर्नुभएकी उहाँले यस वर्ष 55,000 रूपियाँमा सिमी बिक्री गर्नुभयो. सहकारी मार्फत आफ्नै गाउँमा उत्पादन भएको सिमी विदेश पुग्दा आफूलाई गर्व लागेको उहाँको भनाइ छ.
8: यो सहकारी मार्फत बेच्न पाएको छु र एकदमै धेरै खुसी पनि छु. पहिला मूल्य पाइन्नथ्यो भने अहिले मूल्य पाइएछ र आफ्नै व्यवसाय आफ्नै ठाउँमा बेचेर आफ्नै विदेशसम्म पठाउन पाइएछ.
14: गल्दा सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत किसानले उत्पादन गरेको सिमी संकलन गरिन्छ. सहकारी की अध्यक्ष अमाया मसरांगीका अनुसार यस वर्ष नेदरल्याण्डबाट 40,000 किलो सिमीको माग आएकोमा करिब 80,00,000 रूपियाँ बराबरको 36,330 किलो निर्यात गरिएको छ. विषादी प्रयोग नगरी उत्पादन गरिएको गल्दाको सेतो सिमी वातावरण मैत्री मात्रै होइन दिगो कृषि प्रणालीको उदाहरण पनि बनेको छ. यही कारण को सिमीले अर्ग्यानिक प्रमाणीकरण समेत पाएको उहाँ बताउनुहुन्छ.
15: हाम्रो एउटा सिरियस कम्पनीले यो अर्ग्यानिक हो भनेर प्रुफ गरेपछि विदेश पनि पठाउने गरेका छौँ र हामीले यो काम विगत 2 वर्षदेखि गरिराखेका छौँ.
14: अहिले गल्दाका किसानले सेतो सिमी बेचेर वार्षिक 20,000 2,00,000 रूपियाँसम्म आमदानी गरिरहेका छन्। उचित मूल्य र सुनिश्चित बजार पाएपछि गाउँका महिलाहरू झन बढ़ी सिमी खेतीतर्फ आकर्षित हुन थालेका छन्। रीमा सोमय, CIN, रेडियो मदन पोखरा, पाल्पा.
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. सरकारको कृषि क्षेत्रलाई प्राथमिकता भन्ने बजेट आए पनि बजेट आधाले घट्यो.
16: किनभने कृषि हाम्रो एकदमै ठूलो प्राथमिकतामा छ भनेर, तर न बजेटले त्यो कुरा भन्यो न कार्यक्रमले भन्यो.
0: बजेट समय सापेक्ष भए पनि कार्यान्वयनमा चुनौतीपूर्ण विश्लेषण बाँकी नै छ. CIN को साझा खबर सुन्दै गर्नुहोला.
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
17: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको जनाइएको बजेट आए पनि करिब करिब कृषिको बजेट आधाले घटेको छ। सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा करिब 32.46 अर्ब रूपियाँ विनियोजन गरेको छ। चालू आर्थिक वर्ष 2082-83 करिब 57.48 अर्ब रूपियाँ छुट्याइएको थियो। उल्लेखित रूपमा यो बजेट घटेको हो, तर सरकारले भने कृषि क्षेत्रलाई यसपटक प्राथमिकता दिएको बताएको छ।
18: संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोरिम वागले कृषि उत्पादन प्रशोधन वितरण र बजारीकरणलाई जोड्दै सम्पूर्ण इकोसिस्टम सुधार गरिने घोषणा गर्नुभएको छ।
19: कृषि उत्पादन प्रशोधन वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौ।
18: सरकारले कृषिलाई परम्परागत निर्वाहमुखी पेसाबाट व्यावसायिक र लाभमुखी क्षेत्रतर्फ रूपान्तरण गर्ने लक्ष्य लिएको छ। त्यसका लागि व्यावसायिक कृषि र पशुपालनलाई प्रोत्साहन गर्न न्यूनतम 2 करोड रूपियाँ लगानी गर्ने कृषकलाई 40% प्रोत्साहन अनुदान दिने पाइलट कार्यक्रम सञ्चालन गरिने भएको छ। त्यस्तै उत्पादन शुरू भएको मितिबाट लगातार 4 वर्षसम्म वार्षिक 10% दरले शोध भर्ना अनुदान दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। वास्तविक किसानलाई लक्षित गर्दै उन्नत बिउ मल सिंचाई विद्युत दलहन खेती र कृषि बीमामा सहुलियत उपलब्ध गराइने सरकारले जनाएको छ। कृषि अनुदान दुरूपयोग रोक्न विशेष निगरानी प्रणाली लागू गरिने उल्लेख गरिएको छ।
19: कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छु।
18: कृषि तथा पशु बीमामा 80% प्रिमियम अनुदान दिने नीति निरन्तर रहनेछ भने रासायनिक मल खरिदका लागि बजेट बढ़ाएर 32.46 अर्ब पुर्याइएको छ। मल अभाव नहोस् भन्नका लागि आपूर्ति क्यालेण्डर बनाएर मुख्य बालीको समयमा वितरण गरिने सरकारको योजना छ।
19: चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी 32.46 अर्ब पुर्याएको छ। रासायनिक मल आपूर्ति क्यालेण्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौ।
18: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि 2.07 अर्ब विनियोजन गरिएको छ। साथै किसानको पहिचान पूरा गरी परिचय पत्र वितरण शुरू गर्ने तयारी छ। बाँझो तथा उपयोग विहीन सरकारी जमीनलाई उपयोगमा ल्याउन स्थानीय तहमा भूमि बैंक स्थापना गरिने र निजी क्षेत्रलाई एग्रो पुलिङमा प्रोत्साहन गरिने घोषणा पनि बजेटमा समेटिएको छ।
19: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि 2.07 अर्ब विनियोजन गरेको छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण शुरू गर्नेछौ। कृषि योग्य नदी उकास लगायत उपयोग विहीन सरकारी जग्गा र बाँझो जमीनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौ।
18: बजेट आकार घटे पनि सरकारले कृषिलाई संरचनात्मक सुधार र व्यावसायिक रूपान्तरणको दिशामा अघि बढ़ाउने दावी गरेको छ। सरकारको यो दावी पूरा हुने सम्भावना कति होला? कृषि अर्थविज्ञ कृष्ण पौडेलले भन्नुहुन्छ,
16: परदेशलाई र स्थानीय तहलाई कृषिको ठूलो जिम्मेवारी थमाइएछ संवैधानिक हिसाबले भने। अब उनीहरूलाई यस्तो सहयोग बजेटहरू कसरी दिइन्छ भन्ने कुराले फरक पार्छ। त्यसले गर्दा घटेकै कारणले कानूनमा के प्रभाव पर्छ भनेर अहिले भन्न अलिक कठिन हो, तर नियत चाहिँ सिधा छ। किनभने कृषि हाम्रो एकदमै ठूलो प्राथमिकतामा छ भनेर, तर न बजेटले त्यो कुरा भन्यो न कार्यक्रमले भन्यो। अब त्यसो भएपछि अब यो त खालि ओठे भक्ति मात्रै हो भन्ने लाग्छ है मलाई।
18: नीति कार्यान्वयन किसानसम्म पुग्ने कि नपुग्ने भन्ने चुनौती भने यथावत देखिने उहाँको भनाइ छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
0: यस वर्षको बजेटले केही पक्ष राम्रो उठाए पनि अझै यथार्थ परक बजेट नआएको कृषि विज्ञहरूले बताएका छन् र यो कार्यान्वयन पक्ष पनि विश्वास गर्नलाई निकै कठिन भएको अर्थविद डाक्टर चन्द्रमणि अधिकारी बताउनुहुन्छ। साथी सुशीला श्रेष्ठले उहाँसँग कुराकानी गर्नुभएको छ।
20: सुशासनका जुन कुराहरू गरेको छ ऐन कानूनमा भएका झन्झटहरू हटाउने त्यसलाई सरलीकरण गर्ने कुरा गरिरहेको छ। त्यो कुरा त्यस्ती कुरा मध्ये 60% गर्न सक्यो भने पनि आर्थिक वृद्धि दरको लक्ष्य पुग्न सक्ने सम्भावना छ।
4: आज सार्वजनिक भएको बजेटले नेपालको जुन अर्थतन्त्र छ यो अर्थतन्त्रलाई सुधार्नको लागि चाहिँ कतिको भूमिका खेल्छ अथवा सकारात्मक छ भन्ने लाग्छ यहाँलाई?
20: अब अर्थतन्त्र सुधार गर्ने भनेको चाहिँ मूल कुरा चाहिँ के हो भन्दा लगानी नै बढ्नुपर्छ, मान्छेको हातमा काम नै आउनुपर्छ। त्यस कारणले गर्दा काम आउनको लागि सरकारको लगानी बढ्नुपर्छ, निजी क्षेत्रको लगानी पनि बढ्नुपर्छ। तर सरकारको लगानी धेरै बढ्ने अवस्था देखिएन। गत साल 407 अर्बको पुँजीगत खर्च छुट्याइएको थियो चालु आवको लागि, तर अहिले पनि 422 अर्ब मात्रै छुट्याइएको छ। उता बजेट भने निकै झन्नै 2 खर्बले वृद्धि भएको छ, 21 खर्ब 24 अर्ब अहिले 1964 21-24 गराइएको छ। अब तर त्यो पैसा कहाँ जाने भएको छ भन्दा पुँजीगत चालु खर्चमा र वित्त व्यवस्थापनमा बढी जाने हुनाले यसबाट धेरै जुन ढंगले शब्दमा भनिएको छ त्यो ढंगको आर्थिक वृद्धि चाहिँ हुँदैन।
4: यसअघि अब धेरै अर्थविदहरूले भन्ने गरेको कुरा चाहिँ हाम्रो बजेटहरू चाहिँ महत्वाकांक्षी हुन्छ, यथार्थ परको हुँदैन, वास्तविक आधारमा टेकेर चाहिँ ल्याइँदैन, जसको कारणले कार्यान्वयन गर्न सकिँदैन र लक्ष्य चाहिँ प्राप्त गर्न सकिँदैन भनिरहँदाखेरि यो पालिको बजेट कतिको यथार्थ परक छ?
20: अब अलि यथार्थ परक चाहिँ जति सोचेको थियो त्यो अलि छैन, किनभने हामीले बजेट चाहिँ ठूलो घोषणा गर्ने तर कार्यान्वयन नगर्ने अवस्था हाम्रो हिजोको पनि हो अहिले पनि। अब त्यो कार्यान्वयन गर्ने क्षमता वृद्धि गर्ने मापदण्डहरू चाहिँ धेरै देखिएको छैन।
4: तपाईँ अब यो बजेटलाई लिएर के चाहिँ सम्भावना देख्नुहुन्छ? जस्तो यो चाहिँ एकदमै राम्रो पक्ष छ, यो कार्यान्वयन भयो भनेदेखि साँच्चै नै देशमा चाहिँ एउटा हुन्छ नि युवाले सोचेको जस्तै रोजगारी सिर्जना भएको देश, लगानी गर्न इच्छुक हुने त्यो वातावरण बन्ने देश, त्यसपछि वैदेशिक रोजगारीमा जानु नपर्ने जुन हामीले परिकल्पना गरिरहेका छौं नि त्यस्तै खालको देश चाहिँ बन्न सक्ने देख्नुहुन्छ?
20: यही बजेटबाट ती सबै कुरा एकैचोटि हासिल त हुँदै हुँदैनन्। तर मूल कुरा के हो भने केही कुराहरू राम्रा कुरा पनि आएको छन्। कर सुधारको विषयमा मैले भनिराखेका कुराहरू पनि आए यसपालि, तर मान्छेको जीवन कठिन हुँदै गएको छ, मूल्य बढेर गएको छ, मुद्रास्फीति उच्च भएको छ, अथवा त्यो करमा दिएको छुटले पुग्दैन। त्यस कारणले करमा छुटलाई बढाइदिउँ, कमसेकम 10 लाख र 12 लाख बनाऊ भनेको त्यो कुरा आएको छ। त्यो राम्रो कुरा हो, त्यसले मान्छेको क्रय शक्ति अलिकति बढाइदिन्छ। अर्को कुरा यो अन्तशुल्कमा लामो सूचीमा अन्तशुल्क लाग्ने व्यवस्था थियो त्यो त्यसमा सूची घटाइएको छ, त्यो पनि राम्रो छ। र आयकरको दर माथिल्लो दरलाई अलि तल झारिएको छ, त्यो पनि राम्रो कुरा हो। त्यसले गर्दा करको सहभागिता बढ्ने र मान्छेमा कर धेरै तिर्नु परेको कारणले गर्दा कमाउनलाई अल्छी नगर्ने अवस्था हुन्छ। र मूल्यवर्धित करमा पनि 2 दर गरौं भनेर मैले भनिराखेको, तर यतिसम्म नि अध्ययन गर्ने कुरा भएको छ, त्यो पनि राम्रो कुरा हो।
0: सरकारले आगामी आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको बजेट सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षमा विकास, शहरी पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। सरकारले सरकारी कर्मचारीको तलब करिब 21% वृद्धि गर्ने घोषणा गरेको छ। नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्ट एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउने घोषणा बजेटमा गरिएको छ। प्रतिपक्षी दलहरूले भने बजेट महत्वाकांक्षी भएको र कार्यान्वयनमा समस्या हुने टिप्पणी गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले टुँडीखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनैतिक व्यवस्था रहेको दावी गर्नुभएको छ। आज राति तराई र भित्री मधेशका 21 जिल्लामा ठूलो वेगले हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। र इरानले अपराजित रहँदै काबा महिला भलिबल च्याम्पियनशीपको उपाधि जितेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण

0: दृष्टिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
1: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बेहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
2: ए रुक रुक रुक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रेट।
4: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र?
2: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एप मगाइलिनुहोस्। एनसेल, नेपालकै लागि।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एक्ला सुकाए हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान

0: दण्डीमाई मेडिकल स्टोर ठकराला रोड टीकापुर कैलाली।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 47 57 18 28।
6: बाबु तिमीले मलाई टाढ्न दिँदैन, लड्न आउट अ गुड फादर, अब म तिमीसँग कहिले पनि बोल्दिनँ।

0: सूचना महापार्वती मेडिकल जोशीपुरमा यही जेठ 16 गते शनिबारका दिन वरिष्ठ मानसिक नशा मनोदीप तथा लागू औषध रोग विशेषज्ञ डाक्टर अनुप देवकोटा एमबीबीएस एमडी बिरामी जाँच गर्न आउँदै हुनुहुन्छ। त्यसैले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा लिनुहोला। डाक्टर आउने मिति यही जेठ 16 गते शनिबार, समय दिउँसो 1 बजेदेखि। सम्पर्क स्थान महापार्वती मेडिकल जोशीपुर कैलाली। मोबाइल नम्बर 98216 1400 र 98486 39785।
1: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
2: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठभन्दा सस्तो देखिनामा पनि राम्रो अल्मुनियमको झ्याल ढोका बनाउनुहोस् न।
1: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मुनियमको झ्याल ढोका?
2: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मुनियम ग्लास हाउस, त्यही जानु होला नि।
1: अब त म ढुक्क।
3: मिलन अल्मुनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
2: मोबाइल नम्बर 98481 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: Android download गर्नुहोस् नेपा एप
1: पाली मन को नेपा नेपाली पन को नेपा।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: जेठ 16 गते शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन जेठ 16 गते शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637272।

0: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहित में जारी सन्देश
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टीकापुरमा।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
1: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
2: महिनाको महिनावारी गडबडीको समस्या,
1: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
2: पेट सम्बन्धी सम्पूर्ण समस्या,
1: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
2: ईसीजी सेवा,
1: डिजिटल एक्सरे सेवा
2: र प्रयोगशाला ल्याब सेवा।
1: फोन नम्बर 98484 27359 र 98442 43 59। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: प्रतिक्रिया दिएका छन्। युक्रेन सँगको सीमा क्षेत्रमा भएको आक्रमणमा दुईजना घाइते भएका थिए। युक्रेन युद्ध शुरू भएता नेटोको सदस्य राष्ट्र रुमेनियामा आक्रमण भएको यो पहिलो घटना हो। रूसी विदेश मन्त्रालयकी प्रवक्ताले उक्त ड्रोन रूसी भए या नभएको बारे प्रतिक्रिया दिन अस्वीकार गरिन्। उनले रुमेनियाले रूसी वाणिज्य दूतावास बन्द गरेर महावाणिज्य दूतलाई निष्कासन गरेको विषयमा छिटै प्रतिक्रिया दिइने बताएकी छन्। बीबीसी संवाददाता निर थोर भन्छन्, यो स्पष्ट रूपमा डेन्युप नदीको छेउमा रहेको रेनी बन्दरगाहमाथिको आक्रमणको एउटा हिस्सा थियो। डेन्युप नदी रुमेनिया र युक्रेन बीचको सिमाना हो र विगतमा युक्रेनतिरको सिमानामा धेरै आक्रमण भएका थिए। बीबीसी संवाददाताको भनाई, भारतीय अधिकारीहरूले यो वर्षको मनसूनमा 11 वर्ष यताकै कम वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेका छन्। खेतीको समयमा खडेरीको पूर्वानुमानले खाद्यान्नको उत्पादन र खानेकुराको मूल्यबारे चिन्ता जन्माएको छ। विश्वभरि मौसमी प्रणालीमा हेरफेर ल्याउने एल निनोका कारण यो पटकको वर्षामा भारतमा कम वर्षा हुने आकलन गरिएको छ। साधारणतया जूनको शुरूआतबाट दक्षिणी राज्य केरला हुँदै भारतमा प्रवेश गर्ने मनसूनलाई देशको अर्थतन्त्रको ठूलो आधारका रूपमा लिइने गरिएको छ। घुस लिएको र अपचलनमा संलग्न भएको अभियोगमा दोषी ठहर भएका एउटा चिनिया मन्दिरका प्रमुखलाई 24 वर्षको जेल सजाय सुनाइएको छ। जेन बौद्ध धर्म र कुङफूको जन्म भएको साओलिन मन्दिरका प्रमुख सी योन्जिनलाई सम्पत्ति हिनामिना गरेको आरोपमा गत वर्ष बर्खास्त गरी पक्राउ गरिएको थियो। हेनान प्रान्तको केन्द्रमा सन् 495 स्थापित भएको उक्त मन्दिरका प्रमुखसँग कैयौं विलासी गाड़ीहरू रहेको र कैयौं महिलाहरूबाट उनले बच्चा जन्माएको अन्य भिक्षुहरूले दावी गरेका थिए। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुखले कंगो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि थप आर्थिक सहयोगका लागि अपील गरेका छन्। किन्सासा पुगेका टेड्रोस एडहानम घेब्रेयेससले हालसम्म आवश्यकताको 1/3 सहयोग मात्रै जुटेको बताए। इबोला संक्रमण देखिएका कंगो र युगाण्डामा इबोला नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघले थप 8 करोड़ अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको छ। डब्ल्यूएचओले इबोलाबाट निको भएका पहिलो व्यक्ति अस्पतालबाट घर फर्किएको बताएको छ। र 16 जना बालबालिकाको ज्यान लिएको विद्यालय छात्रावासको आगलागीको घटना अनुसन्धानका क्रममा केन्याको प्रहरीले आगो लगाएको आशंकामा 8 जना विद्यार्थीलाई पक्राउ गरिएको जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूको बयान लिने काम भइरहेको अपराध अनुसन्धान निर्देशनालयले उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा यहाँलाई स्वागत छ। झण्डै 2/3 बहुमत सहित सत्ता सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सरकारले आफ्नो पहिलो बजेटले मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्य राखेको अर्थमन्त्रीले बताएका छन्। यसले संरचनागत सुधारको नयाँ चरणको शुरूआत गर्ने उनले बताए। अघिल्लो वर्षको भन्दा करिब 2 खर्ब बढ़ी, करिब 21.5 खर्ब रूपियाँको बजेटले आउने वर्ष 7% वृद्धि हासिल गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। बजेटले कर्मचारीको तलबमा वृद्धि तथा आयकरमा केही छूट प्रस्ताव गरेको छ। एक रिपोर्ट। जेएनजी आन्दोलनले अघिल्लो सरकारलाई विस्थापित गरेपछि भएको आम चुनावमा सहज बहुमत ल्याएको स्थिर सरकारको पहिलो बजेटलाई धेरैले चासोका साथ हेरेका छन्। अर्थतन्त्रका जानकार भनेर परिचित मन्त्री स्वर्णिम वाग्लेले आफ्नो पहिलो बजेटमा आकार र महत्वाकांक्षा दुवै ठूलो प्रस्तावित गरेका छन्। अघिल्लो बजेट 19.5 खर्ब रूपियाँको रहेकोमा पछि त्यति खर्च नहुने भन्दै 3 खर्ब जति घटाइएको थियो। अर्थमन्त्री वाग्लेले सो वास्तविकतालाई व्यवस्था गर्दै 21 खर्ब भन्दा धेरैको बजेट प्रस्ताव गरेका छन्।
2: आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124.34 करोड़ विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालुतर्फ रु 1270.58 करोड़ अर्थात कुल विनियोजनको 59.8%, पुँजीगततर्फ रु 431.10 करोड़ अर्थात 20.3%, वित्तीय व्यवस्थातर्फ रु 422.64 करोड़ अर्थात 19.9% रहेको छ। यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा 25%ले बढ़ी हो।
1: उनले प्रस्ताव गरेको विशाल आकारको बजेटका निम्ति आन्तरिक र बाह्य ऋण पनि धेरै आवश्यक पर्ने देखिएको छ।
2: आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रु 1405.31 करोड़ र वैदेशिक अनुदानबाट रु 61.74 करोड़ बेहोर्दा ₹657.29 करोड़ न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट ₹247.28 करोड़ परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने ₹410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ।
1: गत तीनवटा बजेटमा पुनरावलोकन हुन नसकेको आयकरका दर हेरफेर गरेर मध्यमवर्गीय परिवारलाई सघाउ पुर्याउने मन्त्री बाग्लेले वाचा गरेका छन् भने कर्मचारीहरूलाई पनि उनले खाइपाई आयको तलबमा 21% वृद्धि गर्ने गरी खुशीको खबर दिएका छन्।
2: करको बोझ घटाउन आयकरको छूटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10 लाख रूपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु।
1: बजेटले क्षेत्रगत रूपमा 2.86 अर्ब रूपियाँ सड़क तथा शहरी पूर्वाधार विकासमा विनियोजन गरेको छ भने शिक्षामा 2.18 अर्ब विनियोजन गरेको छ। तर जारी मध्यपूर्व युद्धका कारण भत्तै बढ़न आँटेको मुद्रास्फीति तथा आपूर्ति श्रृंखलामा देखा परेको गडबड़ीले सरकारको लक्ष्यलाई थप चुनौतीपूर्ण बनाएको जानकारहरूले बताएका छन्। यसै सिलसिलामा हामीले पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनलाई सम्पर्क गरी सरकारले आज प्रस्तुत गरेको बजेट कस्तो लाग्यो भनेर सोधेका छौं।
3: समग्रमा हेर्दा यो मिश्रित खालकै देख्छु मैले। आकारमा अलि धेरै नै ठूलो भयो। 1860 अर्बको सिलिङ योजना आयोगले दिएकोमा यो चाहिँ 2.5-3 अर्ब नै ठूलो हुनु भनेको यो अस्वाभाविक रूपले वृद्धि देखिन्छ। विज्ञ अर्थमन्त्री जानकार अर्थमन्त्रीले यति धेरै सुन्निएको बजेट बनाउनु हुन्थेन। अर्कोतिर चाहिँ विगतमा म आफै अर्थमन्त्री हुँदा नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हुँदा सुरु गरेका कैयौं कार्यक्रमहरू अगाडि बढाउनु भएको छ, त्यो चाहिँ मलाई खुसी नै लागेको छ। हामीले गण्डकी त्रिभुज भन्थ्यो, उहाँले गण्डकी चतुर्भुज भन्नुभयो। कर्णाली क्षेत्र एउटा विशेष हर्बलको हब बनाउने भनेको उहाँले चाहिँ कर्णाली चतुर्भुज भन्नुभएको छ। सुदूरपश्चिममा पर्यटन गन्तव्य बनाउने प्राथमिकता, त्यो प्रदेशको पहिचान बनाउने भनेको उहाँले केही क्षेत्रहरू जोडेर त्यो चतुर्भुज भन्नुभएको छ। यस्ता कुराहरू छन्। मधेसमा चाहिँ कृषि जन्ने उत्पादनका एउटा हब बनाउने कुराहरूलाई उहाँले अलिकति निरन्तरता दिनुभयो, अलि नयाँ ढंगले प्याकेजिङ गर्न खोज्नुभयो। त्यो कार्यक्रमहरू खुसी लागेको छ। एउटा
1: सरकारको नयाँ छनक चाहिँ के पाइन्छ यसमा?
3: अब नयाँ छनक भनेको अलिकति मध्यम वर्गलाई हामी वृद्धि गर्छौ भन्नुभएको छ। अलि मध्यम वर्गलाई खुसी पार्ने खालको करका दरहरूमा हेरफेर छुट दिनेहरू, व्यक्तिगत आयकरमा झन्डै दोब्बर नै 5 लाखसम्मकोलाई छुट थियो भने अहिले 10 लाख पुर्याएर मध्यमवर्गलाई अलिकति प्रोत्साहन अथवा खुसी पार्न खोजेका देखिन्छ। अर्कोतिर कहीँ न कहीँ उहाँहरूको दिमागमा कामले भन्दा पनि अलिअलि वितरण गरेर स्थानीय तहको चुनाव प्रभाव पार्ने भनेर, अबको यो बजेट त स्थानीय चुनाव गराउँछ, स्थानीय चुनावलाई दिमागमा राखेर अलिअलि वितरणमुखी अलिअलि छर्ने खालको गर्नुभएको छ। र खुसी कुरा यसमा के भने, विगतमा स्वयं अर्थमन्त्रीजी र यो पार्टीले वामपन्थी कम्युनिष्ट अर्थमन्त्रीहरू सरकारहरूलाई आरोप लाउनुहुन्थ्यो, त्यो कुरा उहाँहरूले स्वीकार्नु भयो। पुनर्वितरणलाई अथवा चाहिँ अलिकति सामाजिक शिक्षा क्षेत्रमा वितरण गर्ने कुरालाई वितरणमुखी यो अनुत्पादक भन्नुहुन्थ्यो, अहिले उहाँहरू पनि त्यसैमा जानुभयो। त्यो कुरा चाहिँ नराम्रो होइन। अर्कोतिर यो त ठूलो जनमत पाएको पार्टी हो, त्यो अनुसारको रूपान्तरणकारी खालको देखिएन। खास गरी रोजगारी सिर्जना गर्ने खालको, ठूलो रोजगारी सिर्जना हुने क्षेत्र कृषि क्षेत्र हो, अरू केही उत्पादनमूलक क्षेत्रहरू, त्यो ठाउँलाई प्रोत्साहन गर्ने देखिने गरी देखिएन।
1: अर्थमन्त्रीले यसलाई एउटा संरचनात्मक सुधारको नयाँ चरण पनि भन्नुभएको छ। तपाईँलाई त्यस्तै लाग्छ यो यसले नयाँ चरण ल्याउँछ सुधारको?
3: नयाँ चरणको सुधार भनेको उत्पादन वृद्धि गर्ने, लगानीको वातावरण बनाउने कुरा हो, अनि त्यसरी प्राप्त भएको समृद्धिलाई न्यायचित ढङ्गले पुनर्वितरण गर्ने भन्ने कुरा हो। हाम्रो संविधानले पनि समाजवाद उन्मुख अर्थतन्त्रको कुरा गर्छ, त्यसो उहाँले त्यसो भनेको हो भने त ठिकै हो, तर त्यतातिर भन्दा पनि अलि सार संग्रहतिरबाट अलिअलि बजारलाई जोड़ दिन खोजे, अलिअलि निजी क्षेत्रलाई जोड़ दिन खोजे, अलिअलि वितरण पुनर्वितरणलाई सामाजिक सुरक्षालाई जोड़ दिन खोजे हुनाले अलि मिसमास देखिन्छ। तैपनि अब जसरी भए पनि यो सामाजिक शिक्षा क्षेत्रहरूका कार्यक्रमहरू स्वागतै गर्नुपर्ने हुन्छ।
1: यो कार्यान्वयन गर्न चाहिँ कतिको सक्ने क्षमता देख्नुहुन्छ यो सरकारमा? नयाँ ऊर्जा सहित आएको नयाँ सरकार छ।
3: एउटा कुरो त के भने, आकार ठूलो भइसकेपछि, स्वेलिङ भइसकेपछि, सुन्निसकेपछि त्यो अनुसारको स्रोत जुट्दैन, स्रोत नजुटेपछि कार्यान्वयन हुन सक्दैन। त्यसो गर्दा स्रोतका कारणले केही केही कुरा चाहिँ कानून क्षमताका कारणले कानून हुनेमा शंका छ।
1: अब बजेट भाषणको शुरूमै अर्थमन्त्रीले आयकरदेखि लिएर अन्य करहरूको फेरबदलको घोषणा गर्नुभयो अनि सरकारको चाहिँ मनमा के देखिन्छ भने नागरिकसँग खर्च गर्न सक्ने रकम थप प्राप्त हुन्छ र यसले शिथिल भइरहेको अर्थतन्त्रमा माग बढ्छ भन्ने एउटा आश होला। तपाईँलाई चाहिँ कस्तो लाग्छ यो हेरफेर गर्दाखेरि उसले राखेको आश पूरा होला?
3: त्यति सजिलै पूरा हुने देखिँदैन। उहाँले अपेक्षा त गर्नु भएको छ तर त्यो अनुसारको विगतका अनुभवहरू हेर्दा पनि देखिँदैन। अहिले पनि जसरी विभिन्न क्षेत्रहरूमा कर छुटका कुरा गर्नुभएको छ, नागरिकले अलिकति खर्च गर्ने अलिकति चाहिँ उत्साह बढाउने खालको कुरा गर्नु भएको छ, अर्कोतिर फेरि के अरे आकार एकदम बढाउनु भएको छ, हुन त अलिक विरोधाभासी कि सोट कहाँबाट ल्याउने त नि त्यो खालको ऋणका कुरा पनि, ऋण चाहिँ असाध्य आन्तरिक ऋण ठूलो आकारमा लिने कुरा गर्नु भएको छ, त्यसले चाहिँ फेरि लगानी योग्य कुनै चिज जम्मा नहुने रकम पनि नहुने प्राइभेट सेक्टर, यस्ता विरोधाभासी छन्। अब उहाँको आश हेरौँ, पहिलो पटक अर्थमन्त्रीजीले पेश गर्नुभएको छ, कति कुराहरू त शंकाको लाभ पनि दिनुपर्ने हुन्छ। हामीले सरसर्ती विगतका अनुभवबाट हेर्दा चाहिँ यो स्रोत जुट्दैन एकातिर, अर्कोतिर कार्यान्वयन गाह्रो छ, अर्कोतिर उहाँले जुन स्तरको चाहिँ महत्वाकांक्षा राख्नुभएको थियो त्यो खालको चाहिँ अहिले परिस्थिति छैन। निजी क्षेत्र त्यस्तो चाहिँ मनोबल कमजोर छ, यो सबै हेर्दा उहाँको यो चाहिँ बजेट कार्यान्वयन हुने सम्भावना म देख्दैन।
1: अन्त्यमा तपाईँको आफ्नो दृष्टिकोणमा राजनीतिक रूपमा हेर्दा र अर्थतन्त्र रूपमा हेर्दाखेरि चाहिँ यसलाई 10 पूर्णाङ्कमा कति दिनुहुन्छ?
3: यो अप्ठ्यारो प्रश्न हो, अहिले त शंकाको लाभ दिनुपर्ने हुन्छ, त्यसो गर्दा अहिले मिश्रित खालकै मेरो प्रतिक्रिया हुन्छ। अहिले चाहिँ अङ्क दिनेतिर नलागौं, हामीले के आशा गरौं भने हामीले आलोचनात्मक रूपले जसरी राखेका छौं त्यो कुरा चाहिँ राम्रो ढंगले कार्यान्वयन होस्, हामी त एउटा आर्थिक समृद्धि होस्, रोजगारी सिर्जना होस्, नागरिकको जीवन स्तर माथि उठोस् भनेर कामना हो। पहिले नै यति अङ्क भनेर चाहिँ भन्ने भन्दा पनि शंकाको लाभ दिउँ।
1: उनी थिए पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्य समेत रहेको युरोपेली राष्ट्र रुमेनियाको एउटा आवासीय भवनमा रूसी ड्रोन खसेपछि नेटो र युरोपेली युनियन ईयूले रूसलाई चेतावनी दिएका छन्। रुमेनियाका अधिकारीहरूले उक्त ड्रोन रूसी भएको आफूहरूले पुष्टि गरेको बताए पनि रूसले उक्त आरोपबारे प्रतिक्रिया दिएको छैन। घटनामा 2 जना घाइते भएका थिए। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
0: रुमेनियाको आपतकालीन सेवाका अनुसार अपार्टमेन्ट भवनको 10औं तलामा ड्रोन खसेर आगलागी भएपछि 70 जनाको उद्धार गरिएको थियो। रुमेनियाका विदेश मन्त्रीले उक्त ड्रोन रूसकै भएको र त्यो विस्फोटक पदार्थले भरिएको बताएका छन्। राष्ट्रपति निकुसर डानले रुमेनियाको दक्षिण पूर्वी शहर कोन्स्टान्टामा रहेका रूसी महावाणिज्य दूतलाई निकाला गरिएको बताएका छन्। रूसले त्यसबारे प्रतिक्रिया जनाउने तयारी भइरहेको बताएको छ। यसअघि नेटोका प्रमुख मार्क रुटाले रूसको व्यवहारलाई लापरवाह भन्दै त्यो सबैका लागि खतरा भएको बताएका थिए। उनले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको चेतावनी रूसलाई दिएका छन्। युरोपेली आयोगकी प्रमुख उर्जुला फोन देर लाइनले ईयूले मस्कोमाथि दबाव कायम राख्ने बताएकी छन्। यूके, जर्मनी र फ्रान्सले पनि रूसी ड्रोनले रुमेनियामा पुर्याएको क्षतिको निन्दा गरेका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखै यही समाप्त हुन्छ। सोमबार बेलुकी 17:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: जेठ 16 गते शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन जेठ 16 गते शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुर।

अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637272।

0: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
1: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर,
3: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
2: सानो कुरामा तनाव हुने,
3: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
2: कुलटमा लाग्ने,
3: छटपटी हुने,
2: मुटु धेरै ढुकढुक हुने,
3: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
2: टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यवहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोड्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी, दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी, दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: रोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा,
5: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
3: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: ए अभिषेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
1: आया मरे नि बाबा। आया
0: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
2: ल हेर त, सर्प भाग्यो त्यता। टोक्यो के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
1: ल ल, मलाई त सापले टोक्यो नि, मर्ने भयो म।
0: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
2: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
0: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै,
2: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
3: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: ए रुक रुक रुक,
7: के भयो, किन कराएको यस्तो?
6: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड
8: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
6: हो र। हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
9: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एपमा गइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: सामुदायिक रेडियो टीकापुर एफएम बाट जनहितमा जारी सन्देश।
1: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसायी स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बेहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

आज परीक्षित लाई सुखदेव ले बताऊन भो ऐसे प्रसंग को बीच मल्ला उतर सवन का दृषि प्रणाली बने महाराज परीक्षित लाई सुखदेव ले बड़ा गंभीर वाणी में आपने भावु कथा को प्रकरण बताऊन भयो अनि चौदह रत्न निकलियो पहिला कन हलाल काल कुटुइस त्यस देखि पछाडी बाट निकलेको मेरो महाराज कामधेनु गाई ब्राह्मणले लगे पुचे सर्वघुणा बलिले लगे ऐरावत हात्ती इन्द्रले लगे कौस्तुभ मणि निकल्यो भगवानको छातीमा विराजमान गराइयो बक्षस्थलमा अनि पद्मराव नाम गरेको जब वस्तु निकलियो महाराज स्वर्गमा स्थापना भयो अनि भगवानले फेरि अर्को कुरा निकाल्नु भयो जब मन्द समुद्र मन्थनका बीचमा लक्ष्मी देवी जलाई माला लगाउँछिन् उसैलाई भन्दाखेरि यसकृति जयलाभको लागि नारायणले माल्य अर्पण लिए बक्सियो भगवानको ध्यान भयो और मनन भो कृतन भो निधिध्यास सारा सम्पूर्ण प्रकारबाट जब चौध रत्न निकलियो महाराज चन्द्रमा ग्रह मण्डलमा र अमृत निकलियो धन्वन्तरी नाम गरेको वैदिकको हातबाट अमृत निक्लिसकेपछि अहम् प्रमम् अहम् प्रमम् नत्वा नत्वा नीति प्रभु यो म पहिला खान्छु भनेर देवता जतिको ठूलो झगडा दानव जतिको झगडा भयो देवताको भाव हरायो त्यसपछिबाट अब के गर्ने भनिकन भएको संकट काल अवस्थाको लागि मान्लो अब जसरी हुन्छ समस्याको समाधान गर्नु पर्यो भनेर स्वयं परमात्मा परमेश्वर सवारी हुनुभयो र अनि त्यसदेखि पछाडि मोहनीको रूप धारण गरेर रूपमा बलेकी स्थितिमा ढलेकी 32 लक्षणले युक्त भएकी परम सुन्दरी नारी केटी भनेर आउनुभएको थियो ओहो यति राम्री केटीको हो अमृत भनिया कुरा खाए खामला नखाए नखामला यसलाई देख्न कहाँ पाइन्छ र भनेर ट्वाललाको ट्वाललाई हेर्न थाले ल म यहाँ तिमीले बाँड्देऊ भन्न थाले अनि त्यसपछिबाट हेर यतिका जनको अगाडि म जस्तो एउटा जब नारी कसरी बाँड्न जान सक्छु भन्दा होइन बाँड्देऊ भने संसारमा जम्मा तीनजनाको विश्वास लिन हुँदैन ककसको विश्वास लिन हुँदैन भनेदेखि शाला बिर्काणाम त्रिणानाम सौर्यणानाम सूर्य विश्व शालाको विश्वास बिनाजुले नमान्नु त्यसकै दिदीपट्टि लाएर बोल्छ वासाको विश्वास कनि पशुले नमान्नु फुलै फकै थकै कनि आन्द्र भणि खाइदिन्छ देश्य नारीको विश्वास नमान्नु जो आफ्नो नजिक छ उसैका पञ्जामा पर्ने हुनाको कारणले यही प्रकारको निर्णय भयो अनि म त महावेश्य हुँ भनेर आज्ञा गर्नुभयो लो मेरो प्रभु त्यसो नभन तिमी जस्ताले बाँड्न त कति रमाइलो होला बाँड्देऊ भन्दा म त विश्वास भएको व्यक्ति नै होइन मेरो विश्वास पर्दा ठूलो घाटा होला कुरै हुन सक्दैन भन्दा तर त्यति भन्दा भन्दैमा पनि तिम्रो विश्वास हुनाले कसलाई विश्वास लिने भने र देवता जति जमा अमृत खानाका लागि पूर्वपट्टि फर्किए दानवराज जति पश्चिमपट्टि फर्किएर देवताका प्रतिमालाई र अमृत पहिला म इसाना तिनालाई बुझाइदिन्छु अनि मात्र तिमीलाई भनेर हावभाव कटाक्षयुक्त सुन्दर मुहार देखाएर मुखबाट बर र फुल बर्साएर अमृत बाँड्न लाग्नु भएको थियो दानवराज मूर्छै महावेश्याको रूपमा परिणत भएकी जगदम्मा भुवनेश्वरी भने भगवान परमात्माले दानव जतिलाई सारा सम्पदालाई रित्तो भाँडो देवतालाई अमृत दान दिनुभयो सूर्य र चन्द्रको बीचबाट सूर्यले जब यस किसिमबाट राहुले हात घुसार्यो त्यसलाई सूर्य र चन्द्रमाको इशाराबाट च्वाट्ट गणिदिनु भयो बुलाखी लगाएर आखिरमा फेरि जब मेरो दाजुलाई किरे गणेश भनेर भाइ केतुले गएर हान्यो त्यसलाई पनि मारिदिनु भयो राहु र केतु जब दुईटा भए जेठोलाई र कान्छोलाई दुईटालाई जब यस किसिमबाट ग्रह मण्डलमा राख्नुभयो हेर सूर्य चन्द्रमा हामी माथि गरिएको अन्यको प्रभावबाट तिमीहरूलाई कहिले कहिले दुःख दिमला भन्या हुनाले अहिलेसम्म ग्रहण लाग्ने प्रचलन रह्यो राजा परीक्षित यही हो कथा अनि समुद्र मन्थन हुँदा चौधै रत्न निक्लिएको अमृत जति परमात्माले बाँडेर देवतालाई सन्तुष्ट पारेर विमानमा चढेर प्रभु वैकुण्ठ धाम सवारी हुनुभयो देखेऊ त महाराज त्यति राम्री छोरी मान्छे म बेसी हौ मेरो भर नपर भन्दै थिए तर हामीले विश्वास गर्दा हाम्रो ठूलो घाटा भयो यसै कारणले यो घाटा जब आपूर्ति कसरी गर्ने भन्दा देवता र दानव दुईपट्टिबाट संग्राम भूमिमा लडाईँको तयारी हुनुभयो जोडा मिलाएर लडे देवता जति चाहिँ अमृत खाएर अमर दानवराज मदिरा खाएर सुरु कस्तो कस्तो प्रकारको सामग्रीले तयारी भएर लडाईँ गर्न लागे भनेदेखि जस्तो प्रकारबाट देवता जति र दानव जतिले संग्राम भूमिमा लडाईँ गर्दै गर्दै गर्दै जाँदा शुक्राचार्यको र बृहस्पतिको एउटा जोडा बलिको र इन्द्रको एउटा जोडा नमुचीका साथमा वृषभका राजराजाको एउटा जोडा महाराज देवीका साथमा निशुम्भ सुम्भका जोडा जम्मा र अश्रुका भद्रकाली जब यस्ता कारणले सारा सम्पूर्ण जोडा मिलाएर जोडदारसँग लडे लड्दै लड्दै लड्दै जाँदा देवता जति अमृत खाएर अमर दानवराज जति चाहिँ मदिरा खाएर सुरु सुरु जतिको मृत्यु देवता जतिको अमर यो कुरालाई बुझेर नारद ऋषिलाई त्यो लडाईँको स्तम्भन गरेर मेरो वचन मान भनिकन ब्रह्माजी सन्धि पत्र गर्न पठाउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट सुखदेवले बताउनु भयो अब सौनकादि ऋषि प्रणाली अब तपाईँ के सुन्न चाहिबक्सन्छ भनेर सोधिबक्सेको छ बारम्बार अब
देवासुर संग्राम संपन्न देवता को जीत दानव को हार समस्त नागरिक समाज त्यहाँबाट विदाई अहिले प्रभु को इस किसिमबाट सम्मान गर्दै प्रभु को प्रार्थना करे भजन करे मनन करे कीर्तन करे राजनीतिया देखि प्रांत कन आज शाम मसला शिवजी ने जब मोहनी अवतार भगवान को दर्शन करने इच्छा राखी बक्स्यो अनि पार्वतीलाई साथमा राखेर भगवान शंकर भोले बाबा आज्ञा गर्नुहुन्छ लौ त विष्णु भगवान हजुरको सम्पूर्ण अवतार मैले दर्शन पाए मोहनीको पाएको छैन दर्शन पाम भन्दा ठिकै छ मैले त हजुरलाई बाधा पर्छ भन्ने महसुस गरेका छु किनभने देखिन कामदेवले बाधा पार्न सकला भन्दा कामदेवलाई त मैले भस्म बनाएको भन्नुभयो शिवजीले अनि फेरि हजुरलाई बाधा होला अडचन होला समस्या होला कठिन होला भन्दा होइन होइन मलाई बाधै पर्दैन अनि त्यसो भनेदेखि के गर्ने त भन्दा कोही दिन कोही काल पछि दिउँला भन्नुभयो भगवान विष्णुले शिवजी अहिले कैलाशमा जान भनेर सवारी हुई बक्सेको बीच बाटोमा गएर कैलाश नायकको अगाडि विष्णुले मोहनीको अवतार लिइदिनुभयो आहा कति राम्री छोरी मान्छे भनेर शिवजी झम्की हाल्नुभयो शिवजीको डरले पछि पछि भाग्दै भाग्दै भाग्दै भाग्दै भाग्दै जब अघि अघि भाग्दै जानुभयो मोहनी अवतार प्रभु जाँदा जाँदा जाँदा नरमा मुण्डमाला बाको छाला नाकको माला सारा जब झर्यो डम्बरो गुडगुडियो तैपनि टेपु मनदेखि राम्रीले डाँडो काट्छ भनेर दौडेको दौडै ठाउँ ठाउँमा ब्रिय खलित भयो अनि यस किसिमबाट बारम्बार कन नाको माला बाको छाला सारा झरे सारा सम्पूर्ण धेरै मान्छे भएको ठाउँमा गएर उभिएपछि तैपनि लाजले छोड्छन् कि भएर अँगालो हाल्न पुगे र आखिरमा ठिक मेरो महाराज एक वर्ष भयो ठाउँ ठाउँमा ब्रिय खडित भएको ठाउँमा विस्फोटक पदार्थ तयारी भयो मोहनी अवतार प्रभुलाई आज त मैले फेला पारे भएर च्यापे पक्रेको त त्यसै ठाउँमा परमात्मा परमेश्वर त चतुर्बाहु नारायण हुनुभयो मेरो प्रभु के आश्चर्य कुरो हो मैले चिनिन मैले जानिन भनेर विन्ती गर्नुभयो र यस्तो प्रार्थना सुनिसकेपछि आखिरका बीचमा खै मण्डमाला खै जब गहना पोषक भन्दा झुवाकमा कहाँ गो सारा सम्पूर्ण जम डुलेर वर्ष दिनको बादमा फेरि त्यो गहना लिएर आउने काम गरिबक्छु र भगवानले धेरै समय लाग्यो उनी भगवान परमात्माको प्रार्थना भयो मनन भयो यस्ता प्रभावबाट साम सदाशिवजी जस्तालाई पनि प्रभुको पहिचानमा दुई वर्ष लाग्यो भने सामान्य जनले पहिचान गर्न सक्ने बडो कठिनको कुरो हो तर पनि अभ्यास छोड्न हुँदैन महाराज यो मैले देवासुर संग्राम प्रकरण बताएँ पहिला देवासुर संग्राममा अर्थात समुद्र मन्थन भनेको यसरी बुझ्नुपर्छ आध्यात्मिक विधानबाट मन्द्राचल पहाड भनेको मनको मदानी शरीर रूपी 80% पूर्ण भएको नुनको सागर शरीर रूपी ठेको मन रूपी मदानी आउनु र जानु भनेको नेति श्वास श्वास रूपी नेति 20 रूपी अज्ञान निक्लेर गएको अनि 14 रूप रत्न रूपी इच्छा पैदा भएको अमृत रूपी ज्ञान पैदा भएको गुरु रूपी मोहनीले दिनुहुनेलाई दिनुभएको दिन नहुनेलाई दिनु नभएको यही हो कथा महाराज भानिकन राजा परीक्षितलाई सुखदेव स्वामीले यस कथाले प्रमाणीकरण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट राजा परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गर्नुभयो यसै प्रसंगको बीचमा यहाँलाई मैले जुन कथाको प्रकरण बताइराखेको छु लौ त राजा परीक्षित यसै सन्दर्भको बीचमा अब पहिला स्वयम्भव नाम गरेका मनु दोस्रो स्वारोचित नाम गरेको मनु तेस्रो उत्तम नाम गरेको मनु चारौं तामस नाम गरेको मनु पाँचौं रैवत मनु छैटौं जासुस मनुको वर्णन हजुरले सुन्नुभयो सातौं विवस्वानका पुत्र अहिलेका वैवस्वत नाम गरेका मनु आठौं सावरणी नाम गरेका मनु नवौं दक्ष सावरणी मनु दशौं धर्म सावरणी रुद्र सावरणी देव सावरणी र इन्द्र सावरणी गरिकन जम्मा 14 मनु हुनु हो ती 14 मनुको पालो सत्य त्रिता द्वापर कलियो चारियो महाराज सत्ययुगको आयु सत्ययुगको आयुको वर्णन हजुरलाई म बताउँछु जम्मा 17,28,000 वर्ष त्रेताको 12,00,000 जब आमदनी 96,000 वर्ष द्वापरको 8,64,000 कलिको 4,32,000 वर्षको यो चारै युगलाई एक ठाउँमा कट्ठा बनाउँदाखेरि मात्रै 40,30,000 वर्ष यसको एक चौकडी हुन्छ यस्तै प्रकारबाट 71 चौकडी बितेका दिनमा ब्रह्मा जब यस किसिमबाट एक मनुको पावलो पुग्छ
14 मनुको पालो पुगेका दिनमा बल्ल ब्रह्माजीको एक दिन हुन्छ। यही हिसाबबाट ब्रह्माजीको परम आयु 100 वर्ष, अहिले 51 वर्ष भइसक्नुभयो। अब के, अब को मर्ने, कहिले कहिले जब जन्मने, कहिले संहार हुने, कहिले संसार सृष्टि हुने, यस्ता प्रभुको पनि त समय यतिको लामो गइसक्यो भने अरूको के कुरा गरौं भनेर राजा परीक्षितलाई सुखदेव स्वामी आज्ञा गर्नुहुन्छ। लौ त राजन, अब तपाईँ के सुन्न चाहिँ बक्सुन्छ भन्दाखेरिमा, लो मेरो भगवान दयाभाव हुन्छ भनेदेखि अब बलि वामन संवाद प्रकरण आज्ञा गराइपाम भनेर बलि वामन संवाद प्रकरणलाई यथार्थ पक्षमा सुनाउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट। श्रीमद् भागवत महापुराणको अहिले अष्टम स्कन्ध कति कथाको वर्णन गरिन्छ भने, संकेतमान महाराज परीक्षित, अब नर्मदा नाम भिरुको नदीको उत्तरपट्टिको तटको भिरुकक्षप संगममा राजा बलि जानुभयो। साह्रै दुःख भयो मेरो गुरु, म कहाँ जाम भनेर ज्यादै चित्तमा आक्रान्त भएर बलि राजा रुनु भएको थियो। अनि बलि राजालाई शुक्राचार्यले बताउनुभयो, अश्वमेध नाम गरेको यज्ञ गर्न विश्वजित गर सबभन्दा पहिला भनेर विश्वजित यज्ञ गराउनुभयो। त्यो विश्वजित नाम गरेको यज्ञ निधारमा घुँडाको तामापत्र टाँसेर पिठबन्दी गरेर संसार सारा छोडिएको थियो। जसले यो घुँडा पक्रन्छ त्यसले हामीसँग लडाईँ गर्नुपर्ने, जसले यो घुँडा पक्रदैन त्यसले यथायोग्य सम्पत्ति दिएर हामीलाई यसो पुर्याउनु पर्ने। यो छोडा घुँडा छोडेको नर्मदा नाम गरेको नदीको उत्तरपट्टिको तट भृगु कक्षप नाम गरेको सङ्गम सारा गर, संसार सारा जितेर घुँडा आयो महाराज। अनि विश्वजित भो त्यहाँदेखि पछाडि राजालाई चित्त बुझेन, अझ चक्रवर्ती बन्नका लागि त भए स्वर्ग जानका लागि अश्वमेध नाम गरेको यज्ञको आयोजना गराउनु भयो। त्यो अश्वमेध नाम गरेको यज्ञ गर्नका लागि सारा सम्पूर्ण प्रकारको तयारी भइसकेपछि अश्वमेध यज्ञको लागि तयारी हुनुभयो। त्यो अश्वमेध नाम गरेको यज्ञ गर्नका लागि राजाले धेरै सामग्रीहरू तयारी गरेर अश्वमेध यज्ञ नाम गरेको यज्ञ गराई बक्स्यो। एक एक सक्नुभयो, दुई तीन चार पाँच छ सात गर्दै जान उनान्से सम्पन्न भयो। सयका लागि घोडा छोडियो। अनि राजा बलिलाई साह्रै जब जब जब रमाइलो लाग्यो। अनि इन्द्रकी आमा ज्यादै हाँतिनु भयो र इन्द्रकी पत्नी पनि हाँतिएर इन्द्र पनि हाँतिएर अब के गर्ने भनेर बारम्बार कनजब कसै प्रजापतिसँग विन्ती गरे, भगवान कसरी छोरो पाउने, के गर्ने भन्दा अहिलेसम्म भएको छोराले तिम्रो जब त्यो विजय प्राप्त गर्न सक्दैन, बलिलाई जित्न सक्दैन, अब छोरो पाउनु पर्यो भनिदिनु भयो वृद्ध कसै प्रजापतिले। त्यो सुबैदेखि ठिकै छ भनेर एकै आयोजना गराउनु भयो महाराज। एकै आयोजना गराउँदै गराउँदै गराउँदै जाँदाखेरिमा आखिरमा यज्ञको प्रतापबाट शकल मनोभावनाको विकासको निमित्त तयारी भएर यज्ञ प्रारम्भ भयो।

को प्रतिपदाको दिनबाट यज्ञ गर्ने आयोजना गराएर पयोव्रत भनिन्छ त्यसलाई। त्यो पयोव्रतको आयोजना अब पयो माने दुध हुन्छ है त, दुध पिउने, दुधबाट जब भोजन गर्ने, दुधैबाट यज्ञ गर्ने, दुधैबाट मार्जन, दुधैबाट तर्पण, दुधैबाट समाहन गर्ने भएको कारणले त्यसलाई भनिन्छ पयोव्रत। त्यो पयोव्रत राम गरिएको यज्ञ सारा सम्पूर्ण गरेर पयोव्रतको प्रतापबाट सकल भावनाको विकासको लागि अहिले भगवान हरि श्री हरि दर्शन दिनुहोस् मेरो भगवान, हाम्रो इच्छा पूर्ण गरिदिनुहोस् भनिकन सवत नीतिगत भगवानको ध्यान गर्दै हुनुहुन्छ। लौ त महाराज परीक्षित भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले अहिले पयोव्रतको यज्ञको आयोजना गराउन लाग्नुभयो। पयोव्रत राम गरेको यज्ञ सारा सम्पूर्ण गर्दै गर्दै गर्दै जाँदा त्यो पयोव्रतको प्रभावबाट जब भगवान प्रसन्न हुनुहुनेछ भन्दा प्रभु प्रसन्न हुनुभयो र तिमी के माग्छौ भन्दाखेरि हजुर जस्तै छोरो पाम प्रभु, राजा बलिको यज्ञ विघ्न गराई मेरो कार्य सम्पादन गराइदिए बसोस् भनिकन नारायण भगवानको प्रार्थना गर्नुभयो आमाले। यस्तो आमाको वचन सुनेर अनि गर्वमा गएर प्रभु आफै मै जस्तो त संसारमा कोही छैन, तिम्रो छोरो मै नै भएर रहन्छु भनेर प्रभु आफै विराजमान हुनुभयो। अनि राजा बलिको पनि उनान्से एकै सम्पन्न भइसकेका लागि छोडिएका घोडाहरू सारा सम्पूर्ण गर्न तयारी भइसके भन्न लागे हरे सबले भैमा झरन्न हरे भैमा झरन्न भैमा झरन्न हरे भैमा झरन्न दुःख पर्यो हामीलाई।

सुन्नभो महाराज परीक्षित अब यो श्रीमद भागवत महापुराण को अष्टम स्कंद को 17 अध्याय प्रांत। राजा परीक्षित लाई आज्ञा गरी बक्षन्छ भगवान ले। सबै प्रकारको कामको प्रयोजन प्रभुले गर्दै गर्दै गर्दै गर्दै सवारी होई बक्सु र अहिले परमात्मा श्री हरि जगतको नारायणले आफ्नो कार्य परिपूर्ण गरी बक्सेपछि लौ त मेरो महाराज परीक्षित एक दिन प्रभुका अगाडि के हुन गयो भन्ने विषयको लागि मान। त्यसपछि परमात्माले बडा आनन्दका साथमा एउटा घटनाको चक्र। राजा जब मान बलि एकै परिपूर्ण गरे 900 को लागि 100 को लागि छोडिएको घोडा आउने बेला भयो भगवान, त्यो घोडा आयो भने मेरो खेल लाग्छ र दिदीको खेल हारै हुन्छ भनिकन चाँडो जन्मी बक्सुस भनेर सारा देवताले भिन्ती गर्दा भगवान परमात्मा अब प्रादुर्भाव हुन आँटी बक्सियो। राजा बलिको रात दरबारमा ग्रह नक्षत्र योग बार करण बेला समय मुहूर्त अत्यन्त उच्च भएको बेलामा राजा बलिको रक्षाको निमित्त देवताको कल्याणको निमित्त अहिले भगवान कुन बेला प्रादुर्भाव हुन आँटी बक्सियो पनि देखन। भाद्र महिना शुक्ल पक्ष अष्टमी तिथि बुधबार मने भाद्र महिना जब द्वादशी तिथि उच्च ग्रह नक्षत्र योग बार कर्ण बेला समय मुहूर्तले अत्यन्त प्रभावबाट अगाडि बढेको बेला सुन्दर मुहूर्त सुन्दर घड़ी मध्यान्नको समयमा अहिले परमात्मा प्रादुर्भाव हुनुभयो। जुन प्रभुको नाम थियो वामन, जय बोलो वामन अवतार भगवानको। फाल्गुनबाट लिएर भदौ सम्ममा प्रभुको जम्माकन 7 महिनामा प्रभुको प्रादुर्भाव हुनुभयो। फाल्गुन चैत वैशाख जेठ आषाढ साउन भाद्र महिनाको शुक्ल पक्षको द्वादशी तिथिमा प्रभु प्रादुर्भाव हुनुभयो। अनि लौ त मलाई व्रतबन्ध गरिदिनु पर्यो भन्ने भगवानबाट आज्ञा भयो र साइत सार्नका लागि व्रतबन्धको नीति अप्नाइयो। अनि भगवान नर्मदा नाम गरेको नदीको उत्तरपट्टिको तटको भेगको कच्छप नाम गरेको संगममा जान सवारी हुनुभयो। कस्तो रूपले पाल्नुभयो परमात्मा भनेदेखि भाद्र शुक्ल पक्षको द्वादशी तिथि अभिजित नाम गरेको मुहूर्त मध्यान्नको समयमा अप्सराले नाचे गन्धर्वले गाए विद्याधरहरूले तुतिविन्ती गरे किम पुष्कणहरूले प्रभुको प्रार्थना गरे महाराज परीक्षित त्यसै बेलामा ककले के दियो भगवानलाई भनेदेखि सूर्यले गायत्री मन्त्र बृहस्पतिले जब यस्ता कारणबाट ब्रह्मशूद्र कश्यपले मेखलाम भूमिले मृग चर्म चन्द्रमाले दण्ड माताले कौपिनी वस्त्र आकाशले छात ब्रह्माजीले कमण्डलु सप्तर्षिले कुशासन सरस्वतीले रुद्राक्षको माला कुबेरले भिक्षा पात्र उमाले भिक्षा यस्तो

प्रकारको दिएर बटु वामन स्वरूप भगवान परमात्मा परमेश्वर यस्ता प्रभावबाट तयारी हुनु भयो र प्रभुको तुति विन्ती गरियो र सम्मान गारदले प्रभुको तुति विन्ती गरे। त्यसै बेलामा प्रभुको तुति विन्ती ध्यान मनन कीर्तन गरेर अहिले नर्मदा नामको नदीको उत्तरपट्टिको ताटको भृगु कच्छपसँग महाराजा बलिको दरबारमा जहाँ सौतानी आमाका छोरा बलिले यज्ञ गरेका थिए त्यही ठाउँमा भगवान वामन सवारी हुनु। राजा बलिले भगवानलाई देखेर भन्न लागे, यतत बटो वन शशि तत् प्रत्येक समय तोमार्थिनम विप्रसुतानु तर्के गाम काञ्चनम गुण बद्दाम समृष्टम तथा नमयमूत विप्रकण्यम। तपाईँलाई गाउँ चाहिन्छ कि सहर बजार टाउन प्लान, हिराहर मोती चाहिन्छ कि सुन चाँदी चाहिन्छ कि के चाहिन्छ, ग्रामीण संविधान तुरकान गजन बा रथाम सथार हर तमसम प्रतीक्ष। अब जे जे चाहिन्छ हिराहर मोती सुन चाँदी जे जे चाहिन्छ म त्यही दिन्छु, मबाट नपाइएला भन्ने कुरा हुन सक्दैन, ल माग्नुहोस्। यस्ता राजा बलिको वचन सुनेर भगवान भन्नुहुन्छ, लौ त मेरो महाराज मलाई केही चाहिँदैन, तपाईँले दान दिन आँट्नुभयो त्यसको लागि बधाई छ, तर मलाई केही चाहिँदैन भनिकन भगवान अमृत वाणीमा ढपक्क ढाकेर राजा बलिको सर्वसे खाने भाषा अब बोल्दै हुनुहुन्छ भन्ने सम्मानको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

ढुट महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुरकै लाली

0: हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौं।
1: सामुदायिक रेडियो टिकापुर एफएमद्वारा जनहितमा जारी सन्देश।